0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटीटी प्लेटफर्महरूले अनुमति लिनुपर्ने भएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत संचालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानूनी रूपमा नियमन गर्ने व्यवस्था गरेसँगै त्यस्ता प्लेटफर्महरूले अनुमति लिनुपर्ने भएको हो।
2: राष्ट्रपतिको प्रदेश अधिवेशनमा सभापतिको उम्मेद्वार बनेका चार सांसद पराजित भएका छन्। पार्टीका महामन्त्री कविन्द्र बुर्ला कोटीले जिल्ला र प्रदेश समितिमा नजान गरेको लिखित निर्देशन नमाने उम्मेद्वार बनेका सांसद पराजित भएका हुन्। राष्ट्रपा सुदूरपश्चिम प्रदेशको सभापतिमा सांसद जनक सिंह धामी उम्मेद्वार हुनुहुन्थ्यो। कञ्चनपुर एकबाट प्रतिनिधि सभामा निर्वाचित भएका धामी सोमबार सम्पन्न प्रदेश अधिवेशनबाट पराजित हुनुभएको हो। राष्ट्रपा सांसदहरू बागमती सभापतिमा अच्युतम लामिछाने, गण्डकी सभापतिमा राजन गौतम र लुम्बिनी सभापतिमा मंजू भूषाल पराजित भइसकेका छन्।
1: स्वास्थ्य बीमा दावी भुक्तानी अन्तर्गत स्वास्थ्य बीमा बोर्डले विभिन्न 202 सेवा प्रदायक अस्पताललाई थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताको प्राथमिकतामा स्वास्थ्य बीमा कार्यक्रम रहेकाले बजेट निकासा निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ।
2: चितवनका दुई ठूला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ। बिरामीको चाप अस्वाभाविक रूपमा बढ़ेपछि अस्पताल प्रशासनलाई सेवा व्यवस्थापन गर्न कठिनाई हुन थालेको हो।
1: जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गरिदिएको छ। बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी विरूद्ध लगाइएका तीनवटा अभियोग मध्ये दुईवटा अभियोग जिल्ला अदालत रूपन्देहीले फिर्ता गरिदिएको हो। लामिछानेसँगै सुप्रिम प्रकरणमा जीवी राई, कुमार रम्तेल, पूर्व डीआईजी छविलाल जोशी बंजाडे लगायतका प्रतिवादीहरू विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध अभियोग फिर्ता भएको हो। उनीहरू विरूद्धको सहकारी ठगीको मुद्दा कायम छ।
2: भारतमा चिया निकासी वर्षेनी ठप्प हुन थालेपछि चिया किसान र व्यवसायीले अबको समाधान तेस्रो मुलुक निकासी हुन सक्ने बताएका छन्। भारतबाट नेपाली चिया निर्यातमा पटक पटक कडाई गरेर अघोषित रूपमा निर्यात ठप्प बनाउने काम भइरहँदा त्यसको विकल्प तेस्रो मुलुक नै भएको व्यवसायीको भनाइ छ।
1: काठमाण्डु स्थित बंगलादेश दूतावासले यस वर्षको मौसमी उपहार स्वरूप बंगलादेशी आँप वितरण गरेको छ। नेपालभरिका विशिष्ट मित्रहरूलाई सद्भावना मित्रताको कूटनीतिक प्रतीकका रूपमा आँप वितरण गरेको दूतावासले जनाएको छ। बंगलादेशका उत्कृष्ट प्रजातिका 1,750 केजी आँप वितरण गरिएको हो।
2: सरकारले विकास निर्माणका लागि छुट्याएको पूँजीगत बजेटको खर्च अवस्था अत्यन्त कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 पूरा हुन एक महिना बाँकी रहँदा कुल विकास बजेटको केवल 32.53% मात्र खर्च भएको छ।
1: भ्रेकुटी हिमालको काखमा देखिने 108 कुण्ड जलवायु परिवर्तनका कारण पछिल्लो समय संकटमा पर्दै गएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। मनाङ र मुस्ताङ जिल्लाको चीन तिब्बतको सीमानामा 6,476 मिटरको उचाइमा अवस्थित यहाँको ताल क्षेत्रमा तापक्रम बढ़ेसँगै हिम पहिरो सहित ढुंगा र गेग्रान खस्दा ताल पुरिएर संकटमा परेका छन्। दामोदर कुण्डमा तीर्थालु र भ्रिकुटी हिमाल क्षेत्रमा पर्यटक लिएर जाने दामोदर कुण्ड गाउँपालिका 4 सुर्खाङका टुरिष्ट गाइड पासाङ गुरूङ अहिले साना साना कुण्डहरू सबै पुरिएको र केही मात्रै देखिने गरेको बताउनुहुन्छ।
2: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। बुधबार आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 करिब 15,000 रूपियाँ शुल्क तोकिएको छ।
3: अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरानले तीन महिनादेखि जारी द्वन्द अन्त्य गर्ने उद्देश्यसहित सोमबार डिजिटल रूपमा हस्ताक्षर गरिएको समझदारीलाई दुई पक्षले आफ्नो विजयका रूपमा प्रस्तुत गरेका छन्। तर सम्झौताको आधिकारिक पाठ सार्वजनिक नभएकाले यसको वास्तविक प्रावधानबारे स्पष्टता नआउँदा दुवै देशबीच गम्भीर मतभेद कायमै रहेको देखिएको छ। इरानले उक्त सम्झौतालाई अमेरिका र इजरायल विरूद्धको कूटनीतिक तथा रणनीतिक विजयका रूपमा व्याख्या गरेको छ। इरानका उपविदेश मन्त्री काजेम घरिबाबादीले राज्य टेलिभिजन मार्फत प्रतिक्रिया दिँदै शत्रुका उद्देश्यहरू पूर्ण रूपमा असफल भएको र इस्लामिक गणतन्त्र इरानले ठूलो सफलता हासिल गरेको दावी गरेका छन्। अमेरिकी पक्षले भने यो समझदारीले पश्चिम एशियामा स्थायित्व कायम गर्न सहयोग पुर्याउने र विश्व बजारमा सकारात्मक प्रभाव पार्ने बताएको छ।
2: अब खेल खबर। सेनेगल विरूद्धको खेलमा फ्रान्स विजयी भएको छ। खेलमा फ्रान्स 3-1 गोलले विजयी भएको हो। फ्रान्सका लागि कप्तान क्लेन एम्बाफे र ब्राडली बाराकोलाले गोल गरे। अहिले फिफा विश्वकपमा इराक र नर्वे खेलिरहेका छन्। आज बिहान नै अर्जेन्टिना र अल्जेरिया बीच खेल हुँदैछ। यो खेल बिहान पाउने 7 बजे शुरू हुनेछ।
1: अब कला र मनोरञ्जन सम्बन्धी खबर। काठमाडौँ महानगरपालिकाले राजधानीका सार्वजनिक स्थलहरूलाई चलचित्र र सांस्कृतिक गतिविधिको खुल्ला मंच बनाउने उद्देश्यसहित यही असार 5 गतेदेखि टोल टोलमा फिल्म महोत्सव आयोजना गर्ने भएको छ। महानगरले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने लक्ष्य राखेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पूर्व तयारी स्वरूप यो कार्यक्रम शुरू गर्न लागेको जनाएको छ। असार 1 गते आयोजित विशेष पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवको आधिकारिक लोगो सार्वजनिक गर्दै कार्यक्रमको औपचारिक घोषणा गर्नुभएको हो।
2: अब विचार विश्लेषणको पालो। रमेश प्रसाद तिमिल सेनाको विचार रहेको छ। हिमालय टाइम्सले मानव अधिकारको ज्वलन्त प्रश्न गरिबी नियन्त्रण कि गरीब नियन्त्रण शीर्षकमा रहेको छ। सुर्खेतमा डालोबाट काफल होइन, सरकारको प्रतिष्ठा पोखिएको हो। सिरहामा ड्रममा मोबाइल होइन, सरकारको चरित्र चोबलिएको हो। कैलालीमा भीरबाट गरीबको टेम्पो खसालिएको होइन, सरकारप्रतिको विश्वास खसालिएको हो। ढुङ्गा मुडा गरेर घर भत्काइएको होइन, भरोसा भत्काइएको हो। यसै गरी सरकारको शाख सकिँदै जान्छ र नागरिकको भरोसा टुट्दै जान्छ। गरीब अपराध होइन, राज्यका संयन्त्रहरू गरीब नागरिकप्रति कठोर र शक्तिशाली र पहुँच भएका समूहप्रति सहनशील देखिएनन् भने समानताको सिद्धान्त कमजोर हुन्छ। त्यस अवस्थामा नागरिकले राज्यलाई संरक्षणको स्रोतभन्दा नियन्त्रणको माध्यमका रूपमा अनुभव गर्न थाल्छन्, जुन लोकतान्त्रिक समाजका लागि चिन्ताजनक संकेत हो।
1: विद्यालय शिक्षा मानवता सहितको मानव बनाउने प्रक्रिया शीर्षकमा भरत सिग्देलको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जीवन लक्ष्य प्राप्तिको यात्रा हो, त्यसैले हामी सबै जिम्मेवार बनौं। अनुशासन र नियमका नाममा ढुङ्गा झैं जड बनेर बस्ने होइन, बरू फूल झैं कोमल सुगन्धित प्रेमिल र मनोहर बन्न कोशिश गरौं। जिम्मेवार समाज र जिम्मेवार विद्यालय प्रेमिल तथा प्रेरक अभिभावक समानुभूतिपूर्ण शिक्षक अनुशासित विद्यार्थी एक व्यक्ति परिवार समाज र राष्ट्र निर्माणका आधार हुन्। हरेक ढुङ्गामा मूर्ति बन्ने सम्भावना हुन्छ भने हरेक मानवमा महामानव बन्ने सम्भावना पनि। तर विद्यार्थी ढुङ्गा होइनन्, हरेक ढुङ्गालाई मूर्तिमा रूपान्तरण गर्न सक्ने सम्भावनाका सुवास हुन्। विचारणीय कुरो यो पनि छ कि विद्यार्थीलाई खुशी र सुखी बनाउने बहानामा औपचारिक शिक्षाको अधिक भार बोकाएर हामी दुखी त भइरहेका छैनौं।
2: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अधिकुला 105.4
1: हार्दिक निमन्त्रणा
2: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू
2: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
2: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
2: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन को लागि भण्डारा खुल्ला गरिनेछ।
1: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
2: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
1: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
2: मोबाइल नम्बर 9856027966, 9856040126 र 9864186136।
3: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
4: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारीमुन्द्री हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856007756 र 9846007756।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
6: यस समयको साथमा जितु सुनचाँदी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आर केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाणपत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855619076 9861971976 र 9817162223

0: धेरै श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस मार्डिसल प्लेटफर्म मार्फत हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि तपाईँहरूको साथ सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट पनि तपाईँ सुनिराख्नु भएको छ रेडियो नारायण। र यतिखेर तपाईँ नेपाली बहसमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक पाटोका विषयमा चर्चा र परिचर्चा सुन्नुहुन्छ। विशेष गरी यो देशको पछिल्लो राजनैतिक घटनाक्रम र अवस्थाका बारेमा पनि हामी चर्चा गर्न चाहन्छौ। नेपाल र भारत सम्बन्धमा अझै पनि नयाँपन आउन सकेको छैन। प्रधानमन्त्री बालेनको अभिव्यक्ति पश्चात देशमा के कस्ता क्रियाकलापहरू भइराखेको छ। सुस्तामा भारतीय सीमा सुरक्षा बल आइराखेको छ। नेपाली आकाशमा बिना अनुमति भारतीय सेनाको हेलिकप्टर उड़िराखेको छ। अब कसरी चाहिँ नेपाल भारतको सम्बन्धमा नयाँपन आयो भनेर भन्ने अहिलेको अवस्थामा अघि बढ़ेको छैन। अझै पनि पीजीको प्रतिवेदन चिया निर्यातमा फेरि अवरोध भएको छ। बल्झिएको छ सुस्ता, समस्या छैन संवाद, रोकिएन भारतीय ट्रकको निर्बाध नेपाल प्रवेश, बिना अनुमति नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टरदेखि राष्ट्रपाले पुराना ब्यागेज नराखेर छिमेक सम्बन्ध विस्तार गर्ने भनेको छ। तर चिया निर्यातमा अवरोध, सुस्तामा विवाद बल्झिएको छ। एपीजी प्रतिवेदनको कार्यान्वयन र कालापानीमा भारतीय उपस्थितिबारे छलफलको वातावरण अझै पनि बन्न सकेको छैन। अहिलेको अवस्थामा टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो भनेको छ। चीनले राष्ट्रपा नयाँ बलियो शक्तिका रूपमा उदय भएसँगै चीनले नेपाललाई निहाल्दैछ। उसले शान्त कूटनीति मार्फत नेपालसँग आफ्नो प्राथमिकता र चासो भनिराखेको छ। नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल यतिखेर चीन भ्रमणमा छन्। चीनमा छलफल र बहस भएको छ। द्विपक्षीय वार्ताहरू र सम्वादहरू पनि यतिखेर भएका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ भूमिहीनको पहिचान पनि भएन न व्यवस्थापन भइरहेको छ। 15 दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता सहित प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी बस्तीमा डोजर चलाइयो। तर विस्थापन भएको झण्डै 2 महिना पुग्न लाग्दा पनि प्रभावित सुकुम्बासीहरूले स्थायी व्यवस्थापन अझै पनि पाउन सकेका छैनन्। अहिलेको अवस्थामा निकै गाह्रो पेचिलो सिर्जना भएको छ। आधुनिक श्रोत, आज हामी बहस गर्न चाहन्छौ सरकारले विस्थापित परिवारको व्यवस्थापनका लागि पहिलो चरणमा वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गर्ने र दोस्रो चरणमा प्रमाणित परिवारलाई वैकल्पिक आवास तथा जग्गा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको थियो। तर अहिले सुकुम्बासी बस्तीमा होल्डिङ सेन्टरमा बसेकाहरूले पैसा उठाएर चिउरा खाएका दृश्यहरू आइरहेका छन्। यही अवस्थामा देशमा अधिनायक बाद लाज्न खोजिएको हो। यो देश मध्यम वर्ग र उच्च वर्गको मात्रै हो। गरीबहरूले यो देशमा खान पाउनु हुँदैन, गरीबहरूले यो देशमा बाँच्ने वातावरण छैन। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ अहिलेको अवस्थामा ठूला भनिएका हिजोका राजनैतिक दलहरू अहिले संकटको अवस्थामा छन्। उनीहरू आफूलाई कसरी उपस्थिति गराउने भन्ने ढंगले लागिरहेका छन्। उनीहरूले आफूलाई रिफर्म गरेर लैजान सक्ने वातावरण अझै पनि बनिसकेको छैन। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ नेपाल फर्कने सहज वातावरण बनाइदिन शेरबहादुर देउवा दम्पत्तिको सरकार समक्ष आग्रह। यतिखेर 3 दिन अघि इमेल मार्फत र सोमबार कुरियर मार्फत हङकङको ठेगानाबाट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार भएको छ। अब हामीलाई देशमै आएर, नेपालमा आएर सरकारलाई हामी सहयोग गर्छौं। यो सहयोगको वातावरण बनाइदिनुहोस्। यो मुलुकमा अहिलेको अवस्थामा हामी लुकेर बसेका होइनौं, हामी बाध्यताको हिसाबले र औषधोपचारका लागि चाहिँ बसेका हौं भनेर अहिले शेरबहादुर देउवा दम्पतिले पत्राचार गरेका छन् अहिलेको अवस्थामा। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता। अहिलेको अवस्थामा अब देशलाई अहिलेको सरकारले कुन दिशातर्फ अगाडि बढ़ाउन खोजिरहेको छ, देशलाई कहाँ लैजान खोजिरहेको छ, देशमा करका दर हेरफेरदेखि लिएर बीवाईडीदेखि लिएर सीमा समस्याका विषयमा बोलेका विषयहरूदेखि लिएर अहिलेको अवस्थामा जता ततै आलोचनाका पोकाहरू छन्। कसैले खुट्टा भाँचिने र कसैले सीमा नेपालले अतिक्रमण गरेको छ भन्ने यो प्रवृत्तिले गर्दा देशको अवस्था कहाँ पुग्छ, राष्ट्र कहाँ पुग्छ, देश कता जाँदैछ अहिले, आजको अवस्थामा हामी बहस र चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता। अहिलेको अवस्थामा, अहिलेको यो पछिल्लो अवस्थामा पनि पात्र फेरिए प्रवृत्ति उस्तै छ भन्ने विषयहरू पनि यतिखेर चर्चा र परिचर्चाको विषय बनेका छन्। आज हामी बहस गर्न चाहन्छौ अहिलेको अवस्थालाई निहाल्ने हो भने प्रधानमन्त्री र मन्त्रीको व्यवस्थाले सदन निरन्तर अवरूद्ध बन्दै गइरहेको छ। सदन चल्न सकिरहेको छैन। संसदीय समितिको बैठक पनि यतिखेर प्रभावित भएको छ। आदरणीय श्रोता, एमाले विरूद्ध भ्रम चिर्न नसक्दा जनमत गुमाएको विषयलाई पनि यतिखेर उठाइएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा रूपान्तरण गर्न नसक्दा पार्टीले गम्भीर स्थितिको सिर्जना भएको यतिखेर बताएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, अहिले सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरूको पनि विदा गर्दैछ। खाली रहेका उच्च पदहरूमा छड्के कर्मचारीका रूपमा भर्ना गर्न सकिनेछ। 49 कार्यलाई पछ्याउँदै अहिलेको सरकार अगाडि बढ़न खोजिरहेको छ। राजधानी विभागका महानिर्देशक अख्तियारको नियन्त्रणमा छन्। यतिखेर महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री कार्यालयबाटै उनलाई नियन्त्रणमा लिएको बताइएको छ। किन नियन्त्रणमा लियो, के उनको कमजोरी भएको छ, अब के किसिमको उनलाई छानबिन र सोधपूछ गरिँदैछ, यसका विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्नेछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
1: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
4: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भनेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
4: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460151।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
4: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 98560054313 र 98143348 32।
4: मूल्य होइन स्वास्थ्य रोजौं।
5: समिति हौ, चौदा क्यामे बौधे लोटी पर्दिरो बैंगाइने विवरण पि बिजा मुई खाता लिखै हाम्रो खै खै बहु कोही लोटर भर्दिलु
6: आङ्गी समिजो लोटी पर्दिउ छाम्ताई गुदी
5: भर्दि आ भर्दि ब लोटर खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खै मै विश्वास आनन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
7: सतर्क तन छजिर देख्या पर्दैन।
8: सिद्धार्थ ब्यारे, जन हेजरी जारी सन्देश।
9: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
10: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
11: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ, अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
10: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
11: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
10: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364140696।
12: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
13: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
12: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
13: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
14: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलर कुखुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
13: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
14: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
15: पर्वत जाने गेट, सहारा एग्रोभेट,
16: रेडियो आदिखोला 105.4 फाइबर नेट।
0: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी हुनुहुन्छ। मान्यजू, नेपाली बसमा यहाँलाई स्वागत छ, नमस्कार।
17: धन्यवाद, धन्यवाद छेन्जी।
0: होइन, यो सुदूरपश्चिमको प्रदेश अधिवेशनमा तपाईँ पनि सभापतिको आकांक्षी हुनुभयो तर पराजित बन्नुभयो, यो किन चाहिँ प्रतिस्पर्धात्मक रूपमा अधिवेशनलाई अगाडि लगेको, सहमति किन जुट्न सकेन?
17: यो सहमति जुट्ने भन्दा पनि एउटा लोकतान्त्रिक पद्धति हुन्छ र हाम्रो पार्टीभित्र पनि आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिष्कृत बनाउँदै लैजाने भन्ने किसिमको एउटा कुरा भयो र त्यसपछि पार्टीलाई आगामी दिनमा राम्रो दिशातिर संगठनात्मक दृष्टिकोणले पनि मजबूत बनाउने र जनसरोकारका विषयहरूमा पनि पार्टीले एजेन्डा मुद्दाहरू अगाडि लगेर काम गर्ने भन्ने दृष्टिकोणले मैले पनि उम्मेदवारी दिएको हो। त्यसैले यो स्वाभाविक रूपमा हुने कुरा हो, यसमा चाहिँ कुनै द्विमत हुँदैन। पार्टीभित्र एउटा लोकतान्त्रिक पद्धति र अनि यो यसलाई चाहिँ मैले भनिहालेँ तपाईँलाई, लोकतान्त्रिक पद्धतिलाई मजबुत बनाउनका निमित्त परिष्कृत गर्नका लागि चाहिँ यसरी मैले पनि भाग लिएको हुँ।
0: सहमति जुट्न नसकेकै हो?
17: सहमति अब पार्टीभित्र समाजमा सबै 100% मान्छेहरू चाहिँ एउटै ठाउँमा आउने, एउटै विचार भएर हुने कुराहरू पनि हुँदैन, नहुन सक्छ त्यही कुराहरू। र त्यसो भएको हुनाले पार्टीभित्र र समाजमा दलहरूभित्र अब वैचारिक समूहहरू, विचार समूहहरू बनिरहन्छन् र त्यहाँ एउटा भावना पनि हुन्छ। त्यसैले चाहिँ त्यो विचार समूहको नेतृत्व पनि साथीहरूले गरिरहेका हुन्छन् र विचारहरूलाई र भावनाहरूलाई मर्न दिनु पनि हुँदैन। त्यसैले यसलाई चाहिँ छल्ताउनका निमित्त लोकतान्त्रिक विधिबाट नै यसको सम्बोधन गर्नका निमित्त त्यो ढङ्गले चाहिँ अगाडि बढिएको हो, त्यो ढङ्गले पनि मैले उम्मेदवारी दिएको हुँ।
0: होइन, तर चाहिँ अहिलेको वर्तमान विजयी हुनुभएका सभापति प्रकाश पृष्ठको एक किसिमको रोष प्रकट देखिन्थ्यो कुनै एउटा सम्बोधन गर्ने क्रममा, जुन ढंगले चाहिँ उहाँको चाहिँ त्यो मन्तव्य देखिएको थियो, यसले चाहिँ कतै यो गुटको राजनीति राष्ट्रिय स्वतन्त्र पार्टीमा सुदूरपश्चिममा सुरु त भएन भन्ने खालको भान समेत झल्किन्थ्यो, के भन्नुहुन्छ?
17: होइन, मेरो तर्फबाट त्यस्तो कुनै किसिमको पनि छैन। म पार्टीभित्र विधि पद्धति र पार्टीको एउटा चाहिँ नियम कानून सबै कुराहरू चाहिँ आत्मसात गर्दै अगाडि बढ्ने भन्ने कुरा हो। म धेरै भावनामा पनि बगेर काम कुरो गर्दैन र त्यसपछि के भावनात्मक रूपमा चाहिँ मान्छेलाई उत्तेजित गराउने काम पनि मेरो हुँदैन। त्यसैले भावनामा बग्नु हुँदैन भन्ने पनि मेरो एक किसिमको मान्यता हो र साथीहरूलाई अब आफ्ना मञ्चहरूमा, आफ्ना पार्टीका मिटिङ बैठक र अधिवेशनहरूमा आफ्ना विचारहरू प्रस्तुत गर्ने स्वाभाविक रूपमा छुट नै हुन्छ, उहाँले आफ्नो कुरा राख्नुहुन्छ र मैले कति बोले, के बोले र मेरो बोलाइले, मेरो व्यवहारले कति फरक पर्छ भन्ने कुरा पनि हेक्का राख्नुपर्ने हुन्छ साथीहरूले। त्यसैले मैले त्यति धेरै अनर्थ रूपमा चाहिँ लिएको छैन र त्यसको प्रभाव कति पर्छ, त्यसको अर्थ के लगाउँछन् समाज, पार्टीभित्रका साथीहरू सबैले भन्ने उहाँले बुझ्ने कुरा हो त्यो।
0: होइन, अब एउटा कुरा चाहिँ तपाईँहरू बिच अब यो प्रतिस्पर्धा भइसकेपछि लोकतान्त्रिक प्रतिस्पर्धापछिको सौहार्दता कतिको रह्यो, त्यो वातावरण बनिया छ?
17: एकदम राम्रो वातावरण बनिया छ। मैले उहाँलाई बधाई दिए, शुभकामना दिए र मैले उहाँलाई एक किसिमको एक सरसल्लाह पनि दिएको छु, भेट भएको छ हाम्रो र अब स्वाभाविक रूपमा हामीले चाहिँ दुई व्यक्तिहरू चाहिँ सभापतिको उम्मेद्वार भयौं। लोकतान्त्रिक पद्धतिबाट तपाईँ विजयी हुनुभयो, तपाईँलाई शुभकामना छ र आगामी दिनमा अब दोस्रो चरणको पदाधिकारीको निर्वाचन नहुने ढंगले तपाईँ चाहिँ अगाडि बढ्नुहोस्, मेरो त्यसमा पनि सहयोग रहन्छ र भोलिका दिनमा पार्टीका लागि, संगठनका लागि, समाजका लागि, देश र जनताका लागि चालिएका राम्रा कदमहरूमा मेरो पूर्ण रूपमा साथ समर्थन रहन्छ भन्ने मैले प्रतिबद्धता पनि उहाँलाई चाहिँ गरेको छु र त्यसपछि चाहिँ भोलि पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउनु होला र पार्टीभित्र मूल्याङ्कनका कुराहरू, व्यवस्थापनका कुराहरूदेखि लिएर सम्पूर्ण जनता सामु पार्टीको चाहिँ शिर उचो हुने गरेर चाहिँ तपाईँ लैजानु होला भन्ने मैले शुभकामना पनि दिएको छु र प्रतिबद्धता पनि उहाँप्रति व्यक्त गरेको छु।
0: होइन, तपाईँ लगायत तपाईँ लक्षित केही पीठ भ्रमण पनि प्रकाश विष्टले गरेको छ, त्यहाँदेखि त्यो सभापति त्यो मञ्चमा भाषणका क्रममा पहिला सांसद राम्रोसँग चलाउनुहोस्, एउटा पद चलाउनुहोस्, पदको लोभ नगर्नुहोस्, लोभ लालच गरेर चाहिँ उम्मेदवारी नदिनुहोस् भन्ने खालको जुन उहाँहरूको भनाइ थियो, त्यो आशय थियो, त्यसको चाहिँ तात्पर्यता के हो, त्यसलाई कसरी बुझ्नुभयो जनकजी?
17: मैले भने कि मान्छेले भावनामा नै बगेर त्यो त्यस्तो किसिमको चाहिँ गर्नु पनि हुँदैन, भावनामा बग्दै बग्दै जाँदाखेरि म के बोल्दैछु भन्ने कुराको पनि हेक्का राख्नुपर्छ भन्ने तपाईँले भने मैले र मैले अर्को कुरा के पनि भने भने माननीय सांसद भन्ने पनि अब म प्रति नै लक्षित भएको हुनुपर्छ भन्ने थियो र अब माननीय भनेपछि सबैप्रति लक्षित भएको पनि हुनुपर्छ, हुन सक्छ होला। मैले दुईटा पद खोजेको होइन, म कुनै चाहिँ रहरले र म कुनै त्यस्तो किसिमको चाहिँ लोभ लालचले चाहिँ त्यसरी त्यो सभापतिको उम्मेद्वार दिएको होइन। अधिकांश मानिसहरू, अधिकांश व्यक्तिहरू, अधिकांश सदस्य र प्रतिनिधिहरूको एउटा माग, एउटा चाहिँ विचार र एउटा चाहिँ कुरालाई लिएर उहाँले चाहिँ तपाईँ पनि प्रतिस्पर्धी हुनुपर्छ, त्यहाँ तपाईँले पनि चुनाव लड्नुपर्छ र हामी तपाईँलाई उठाउन चाहन्छौँ, तपाईँलाई देख्न चाहन्छौँ, त्योभन्दा राम्रो चाहिँ तपाईँ गर्नुहुन्छ, सुदूरपश्चिममा संगठन बलियो ढङ्गले अगाडि बढाउनुहुन्छ भन्ने ढङ्गले तपाईँले हामी अगाडि बढाउँछौँ, उम्मेदवार दिनुपर्छ तपाईँले पनि भन्ने किसिमको अधिकांश साथीहरूको चाहिँ पनि एउटा भावना थियो। त्यो भएर के हो भने भावनाहरूको चाहिँ लाई पनि मार्नु हुँदैन, मैले पहिला पनि भने तपाईँलाई, त्यो भएर त्यो किसिमको चाहिँ मेरो उम्मेदवारी हुनु मेरो कुनै स्वार्थ र मेरो कुनै त्यो लालसा पनि होइन, किनभने जनताहरूले मलाई चाहिँ विजय पनि गराएका छन्, पार्टीले टिकट दिएको छ, मेरो भूमिका पनि छ, तर चाहिँ म दोहोरो प्रदेश सभापति, पार्टी संगठनको भूमिका र सरकारको भूमिकामा संसदमा पनि म भूमिका खेल्न सक्छु भन्ने मलाई लागेको हो र यसबाट यहाँको पार्टी संगठन र त्यसपछि सरकारको पुलको काम पनि गर्ने हुनाले अलिक सजिलो पनि हुन्छ, त्यही भएर म केही के गर्छु भन्ने हिसाबले मैले त्यसरी मात्र उम्मेद्वार दिएको हो।
0: तपाईँहरूका जिल्ला अधिवेशन हुन् वा चाहिँ प्रदेश अधिवेशनमा कहीँ कतै आवाजहरू उठ्छन् यतिखेर, बालेन गुट, रबी गुट, विभिन्न तह नेतृत्वबाट नभए पनि तल्लो तहमा चाहिँ त्यस्ता खालका गुटहरू निर्माण गरिएको भन्ने खालका आवाजहरू पनि उठे, सुदूरपश्चिमको हकमा कस्तो रह्यो, त्यहाँ चाहिँ कसको गुट हाबी रह्यो?
17: त्यस्तो कुनै गुट र उपगुट भन्ने हाम्रो पार्टीभित्र छैन। अब हाम्रो अब विपक्षीय पार्टीका साथीहरूले समाजलाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई राम्रो नमान्ने तत्का तहहरूले त्यस्ता किसिमका हल्लाहरू फैलाउने चाहिँ काम मात्रै हो। हाम्रो पार्टीभित्र त्यस्तो बालिन गुट, रवि गुट भन्ने त्यस्तो किसिमको छैन, एउटै राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा गुट छ, भ्रष्टाचारलाई चाहिँ निर्मूल गर्ने र सुशासन कायम गर्ने एउटा ठूलो गुट छ हाम्रो, त्यो नै एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको गुट हो। व्यक्ति व्यक्तिका इच्छा र आकांक्षा अनुसार कहीँनिर मैले भने विचार समूहका कुराहरू होला, त्यो फरक कुरा हो, तर त्यो ढङ्गले चाहिँ पार्टी गएको छैन। यदि कसैले त्यो गुट छ भन्ने बुझेको छ भने त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बुझेको छैन भनेर बुझ्नुपर्छ।
0: सुदूरपश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टीकै कार्यकर्तामाथि राति लुटपाट र धरपकड भएको विषय पनि आयो, के हो किन भयो त्यस्तो?
17: यो कुरो मैले पनि त्यहाँ सुनेको थिएँ, तर चाहिँ त्यो अधिवेशन केन्द्रित भएर त्यो अधिवेशनको कुरालाई लिएर त्यहाँ चाहिँ त्यस्तो चाहिँ साथीहरूमा त्यो मनमुटाव र अथवा त्यो तर्क वितर्क भएका होला नि जस्तो म लागेन, त्यो होइन पनि। त्यहाँनिर मैले अरू साथीहरूलाई पनि सोधेँ र केही कुराहरू व्यक्तिगत कुराहरू आफ्ना कुराहरूमा कुरा नमिलेर साथीहरूमा चाहिँ डिस्कस भएको हुन सक्छ, त्यो मैले बुझेको छु।
0: विजय उम्मेद्वार एवं सभापतिले चाहिँ कतै राष्ट्रिय स्वतन्त्र पार्टीमा गुटको खेती त शुरू गर्नुभएको होइन?
17: मलाई लाग्छ उहाँ जस्तो एउटा इन्जिनियर जस्तो मान्छेले, विद्वान मान्छेले, एउटा पार्टी संगठन अहिले बुझेको मान्छेले त्यसरी चाहिँ गुट र उपगुट सिर्जना गर्नुहुन्छ जस्तो त मलाई लागेको छैन। मैले त्यस्तो भेटाएको पनि उसरी छैन, तर अब काम गर्दै जाँदाखेरि अब कतिपय मान्छेहरूको प्रभावमा परेर, कतिपय मानिसहरू विभिन्न थरीका मानिसहरू हुने गरेर कसको सल्लाह कसरी लिने, कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा काहीँ कतै त्रुटि पनि हुनसक्छ, तर मैले त्यस्तो किसिमको उहाँमा त मैले त्यस्तो त्रुटिहरू देखेको छैन। पार्टी संगठन सञ्चालन गर्नका निमित्त टिम चाहिन्छ, टिमभित्र एउटा निर्णय हुन्छ र ती कुराहरूमा कुन कुन मान्छेका कुराहरूको प्रभाव रहन्छ र प्रभावित गर्छन् मानिसहरूले भन्ने कुराहरू पनि हुन्छ। काहीँ कतै कुनै ठाउँमा त्यो लक्षण देखिएला तर चाहिँ त्यसलाई पनि सुधार गरेर लैजानु पर्छ. हाम्रो पार्टी नयाँ छ, नयाँ भएको हुनाले सबै हाम्रा साथीहरू चाहिँ पूर्ण रूपमा राजनीतिक रूपमा प्रशिक्षित र त्यसपछि चाहिँ राजनैतिक सम्पूर्ण रूपमा चाहिँ त्यो उत्कृष्ट रूपमा चाहिँ नभएका होला नि. बिस्तारै सिकाएको कुरा छ, हामीहरू सिक्दैछौँ, साथीहरू सिक्दैछौँ. नि सबै कमी कमजोरीहरू चाहिँ हामीलाई चाहिँ समाप्त हुँदै जानेछन् दिनानुदिन भन्दै म भन्न चाहन्छु.
0: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ के खालको उन्माद चढेको यतिखेर जनक सिंह धामीजी, तपाईँले सुन्नु भएको छ. अब काम नगर्ने ठेकेदारका खुट्टै भाँचिदिने, कसैको हातै भाँचिदिने, नागरिकलाई अपाङ्ग बनाउँदाखेरि त झन् समस्या थपिएला नि त, होइन मन्त्रीज्यूले?
17: मैले अब हजुरलाई के भने तपाईँलाई मैले के भने हामी सिकाएको प्रक्रियामा पनि छौँ र हाम्रो संस्कार अब कस्तो छ. संसदमा जाने बेला उपस्थित हुने बेला कुर्सी नै चाहिँ उठाएर चाहिँ अब सभामुखमाथि आक्रमणै गर्न जाने, अनि त्यसपछि तपाईँको संसदै विभिन्न किसिमले अमर्यादित ढंगले चाहिँ प्रस्तुत हुने, जो संसद भनेको एकदमै सर्वोच्च संस्था भएको हुनाले त्यहाँ त्यस किसिमको विगतको चाहिँ एउटा संस्कार त्यो संसदमा भएको हुनाले त्यस्तै पो हो कि भन्ने किसिमका हामी नयाँ साथीहरू जो गइरहेका छौँ उनीहरूलाई पनि त्यो प्रभाव पर्यो कि भन्ने किसिमको हो. यी कुराहरू कहीँ कहीँ कमजोरी छन् भने मर्यादित ढंगले चाहिँ हाम्रा साथीहरू अगाडि बढ्नुहुन्छ. यो कुराको कुरा पनि हामी चाहिँ राखेर साथीहरूलाई त्यो ढंगले लैजान्छौँ.
0: अब तपाईँ सुदूरपश्चिममा हुनुहुन्छ, त्यहाँ चाहिँ अधिवेशन चलिरहेछ, प्रदेश अधिवेशन, र विशेष गरी सीमा जोडिएको क्षेत्रको एउटा नागरिक पनि हो तपाईँ, बासिन्दा हो. नेपाल भारतको सीमा समस्या अहिलेको अवस्थामा कस्तो छ त्यो क्षेत्रमा?
17: अब अहिलेको यो पहिलादेखि जो भइरहेको त्यो नै अवस्था हो, र पछिल्लो समय अब एउटै कुरा मात्र यता यो क्षेत्रको मेरो क्षेत्रको जो 1958 सालतिर चाहिँ स्थित नक्साहरू चाहिँ कोरिएको छ संकटकालको बेला, त्यसमा केही त्रुटिहरू भएका छन् भन्ने चाहिँ मलाई लागेको छ. ती त्रुटिहरूलाई सच्याउनु पर्छ र त्यसको लागि चाहिँ म लबिङ पनि गर्छु, किनभने कतिपय चाहिँ जग्गाहरू चाहिँ नेपालीको जग्गाहरू चाहिँ भारतीयहरूको चाहिँ अति के अरे त्यो उसमा चलन भोगमा रहेको हुनाले यसलाई सच्याएर समझदारीको आधारमा, राजनीतिक आधारमा, नियम कानूनको आधारमा कसरी हुन्छ कूटनैतिक ढंगले यसको चाहिँ समाधान गर्नुपर्छ भन्ने चाहिँ मेरो बुझाइ छ.
0: त्यो जमिनमा चाहिँ भारतीयहरूले चाहिँ खेतीपाती गरिरहेका छन् त्यसो भए.
17: मैले यो कुरा धेरै पहिलादेखि पनि अब संसदमा पनि उठाएको कुरा हो. अब कुन अर्थमा उहाँले भन्नुभयो अब त्यो कुराहरू र मेरो क्षेत्रमा पनि मैले भनेको थिएँ कि मेरो क्षेत्रमा चाहिँ मैले
0: क्षेत्रमा नेपालीहरूले भारतको भूमि मिचेर खेतीपाती त गरेका
17: छैन. नेपालीहरूले भारतको भूमि मिचेर चाहिँ मेरो क्षेत्रमा चाहिँ कुनै त्यस्तो चाहिँ गरेको मैले देखिनँ. अब कुनै कसैका गोपनीय नक्साहरूमा काहीँ कुनै मैले भने जस्तै स्थित नक्साहरूमा ओरको पर नक्साहरू सारेर त्यो किसिमले देखिएको कुराहरू हुन् भने त्यो अब प्रशासनिक ढंगले त्यो सरकारी स्तरमा संयन्त्रहरूले केही काम गर्यो ती कुराहरू त्यो छन्. तर अहिले देखिएको कुरा भनेको नेपालको जमिन नै पूर्जा भएको जमिनहरू चाहिँ त्यहाँ भारतीयहरूले चाहिँ चलन भोग गरिराखेको र नेपालीहरूले वर्षौंदेखि चलन भोग गरिराखेको जमिन हाम्रोमा पर्छ मेरो हो भन्ने किसिमले भारतले दावी गरिराखेको अवस्था भए हुनाले अहिले चाहिँ इन्डियन नागरिकहरू तर्फबाट नै यतातिर चाहिँ मिचिएको र यतातिर चाहिँ चलन भोग गरिरहेको जस्तो देखिन्छ.
0: धनगढीको गर्मीमा, तराईको गर्मीमा थप गर्मा गर्मी छ होइन अहिले अधिवेशनका कारणले गर्दा?
17: अधिवेशनका कारण गर्मा गर्मी थियो. अब हिजोसम्म चाहिँ 42 डिग्री त अब तापक्रममै थियो, अब डबलै होला, त्यसमा 84 नै पुगेको थियो. अझ त्यो गर्मी अब घटेर अब त्यो 42 आसपास 45-50 आसपास पुगेको छ मलाई लाग्छ. भोलिसम्म यो 40 र 42 पुग्छ.
0: यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद.
17: ल धन्यवाद, धन्यवाद केन्द्रजी. ल
0: आदरणीय श्रोता, यतिखेर हामी नेपाली बासमा छौं र सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशनको सभापतिका आकांक्षी जनक सिंह धामी, उहाँ अर्का सभापतिका आकांक्षी प्रकाश विष्टसँग पराजित हुनुभएको छ. र विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सुदूरपश्चिममा पनि गुट र उपगुटले प्रसेप पाएको छ. त्यहाँ पनि कतिपय व्यक्तिहरूमाथि सांघातिक आक्रमणहरूदेखि लिएर नाराबाजीहरूदेखि लिएर व्यापक रूपमा त्यहाँ भाँडभैलो पनि किसिमले देखिएको थियो. तर पछिल्लो समय निर्वाचन र लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने भन्ने ढंगले चाहिँ अगाडि बढ़ेका विषयहरू पनि छन् र त्यहाँ अहिले निर्वाचित भएका सभापति प्रकाश विष्टले एउटा पद मात्र सम्हाल्नुहोस्, हरेकतिर हात नहाल्नुहोस् भन्ने ढंगले चाहिँ उहाँले चाहिँ अभिव्यक्ति दिइसके पछाडिको एउटा अर्को परिस्थिति पनि बनेको थियो प्रकाश विष्टले. अहिलेको अवस्थामा हामी सुदूरपश्चिमको प्रदेश अधिवेशनमा केन्द्रित बन्यौं. छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं.
18: सरा, किन बोलाएको मलाई? हेर न मेरो चिमा पुरानो भयो अनि मिलेको पनि छैन अरे कति छैन अलि विश्वासिलो ज्योतिष
19: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु त नि
20: हाम्रा विशेषताहरू
19: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
20: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
19: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
20: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
19: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
20: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
19: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806611052
21: रेडियो आदि खोला 105.4
22: अवस्था चाहिँ जटिल छ कहिले अस्पतालमा कहिले घरै अब 24 घण्टा ड्युटी छ
0: काठमाडौँ आउन पाउनु भएको छैन
22: नै
0: भनेपछि अब देशलाई त राम्रैसँग नियालिरहनु भएको छ नि त होइन राम्रोसँग काम नगर्ने ठेकेदारहरूका खुट्टै भाँच्ने भन्नुभएको छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालजीले होइन काम गरेन भने अब एउटा नयाँ ढंगले एक्सन गर्ने भनेको छ क्या सरकारले कस्तो लाग्यो
22: अब त्यो डर लाग्दो कुरा हो नि सत्तामा शक्तिमा बसेका निर्णायक मान्छेले काम नगर्ने ठेकेदारहरूका खुट्टा भाँचा भनेर भन्ने यो कुनै चाहिँ ठिक मनस्थिति भएको चाहिँ प्रशासकले व्यक्त गर्ने कुरा हो यो
0: समयमा काम नहुँदाखेरिको आक्रोश हो यो
22: त्यो चाहिँ सर्वसाधारण जनताले गर्ने आक्रोश गर्ने अभिव्यक्ति त्यो बेग्लै कुरा हो जिम्मेवार ठाउँमा बसेका मान्छेले जिम्मेवार पूरा नगर्ने चाहिँ जो कोही हो अथवा मन्त्री होला ठेकेदार होला व्यापारी होला त्यसका खुट्टा भाँच भनेर चाहिँ आदेश दिनु मिल्छ कति अराजक रहेछ यिनीहरू
0: तर समयमा चाहिँ काम नगर्ने काम नसिद्ध्याउने होइन धेरै ठाउँमा चाहिँ ठेक्का लिने पेटी ठेक्काहरू दिने अलपत्र छोड्ने पेस्की लिने यस्तो खालको अराजकता त छ नि त होइन निर्माण क्षेत्रमा
22: त्यसलाई तपाईँ चाहिँ कानूनी कारवाही गर्ने हो किनकि त्यस्तो किन भयो भने सत्तामा शक्तिमा बस्नेहरूले समयमा चाहिँ भुक्तानी नदिने निर्माण व्यवसायीको पनि चाहिँ कमी कमजोरी छ मैले पनि देखेको छु भोगेको छु तर मुख्य चाहिँ अब बेलामा तपाईँको चाहिँ भुक्तानी दिनु पर्यो अनि त्यसको सुपरभिजन गर्नु पर्यो काम नगर्नेलाई चाहिँ त्यस अनुसारको सजाय दिने चाहिँ कानुनी कारवाही गर्नु पर्यो अनि चाहिँ सत्तामा सक्दिनँ बस्ने त्यस्ताका खुट्टा भाँच भन्यो भने के हुन्छ
0: अहिलेको अवस्थामा अब दुई देश बीचको सम्बन्धका विषयहरू पनि आएका छन् परराष्ट्र मन्त्री त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत गएर आउनु भएको छ होइन अहिले चीन भ्रमणमा हुनुहुन्छ परराष्ट्र मन्त्री अहिले एपीजीको प्रतिवेदन पनि अगाडि बढेन चिया निर्यातमा अवरोध भएको छ 30-33 उद्योगहरू बन्द भएका छन् सुस्ताको समस्या बल्झिएको छ यो के हुँदैछ
22: यो साम्राज्यवादीहरूले नै चाहिँ यहाँ नेपालमा चाहिँ ठाडो हस्तक्षेप गरे हस्तक्षेप गरेपछि चाहिँ उनीहरूको योजना अनुसार तपाईँ चाहिँ यिनी आए र आएर तपाईँ चाहिँ नि अब सुरुवात नै तपाईँ एउटा फासिस्ट रकम तरिकाबाट सुरु गरे काठमाडौँमा बसेका चाहिँ हजारौँ हजार सुकुम्बासीमाथि जुन खालको एउटा आक्रमण गरे त्यसले के बताउँछ भनेर भन्दाखेरि यिनी चाहिँ एउटा अब एउटा तयार गरेका बाह्य शक्तिले तयार गरेका खेताला हुन् यिनी। यिनी देशको राष्ट्रियता सार्वभौमता र अखण्डताको रक्षा गर्न सक्दैनन्। नेपालको यिनीबाट रक्षा हुन्न, सर्वसाधारण जनताको चाहिँ सेवा सुविधा यिनीबाट हुन्न। यिनी चाहिँ लुटपाट गर्छन्, बदमासी गर्छन् अनि यस खालका चाहिँ गैर जिम्मेवार काम गर्छन्। यो राष्ट्रको लागि दुर्दशा हो।
0: होइन, जनताले त भरोसा गरेका छन् नि त अब अहिलेको सरकारलाई,
22: होइन? जनताले चाहिँ पुराना चाहिँ जुन पार्टीहरू हुन् उनले तपाईँ चाहिँ भ्रष्टाचार गरे, बदमासी गरे, अब त्यसको ठाउँमा त्यो त्यो त्यो चाहिँ उनीहरूका गल्ती कमजोरीबाट फाइदा उठाएर विदेशीहरूले तपाईँ चाहिँ यस खालका तपाईँ चाहिँ जोकरहरूलाई राष्ट्र र जनताको पक्षमा चाहिँ जिम्मेवार होइन कि त्यो जनतालाई सताउनको लागि अनि कहाँबाट के निर्देशन आउँछ त्यसलाई पूरा गर्नको लागि बनाएको यो शक्ति हो।
0: जनताले दुई तिहाई नजिकको मत दिएको सरकार, सरकारका प्रतिनिधिहरू कसरी जोकर हुन्छन् भने क्या चित्रबहादुर केसीजी?
22: त्यो त जनताकै नामबाट हुन्छ नि। युक्रेनमा जेलेन्स्कीलाई ल्याउँदाखेरि जनताकै नामबाट हो, अनि तपाईँको चाहिँ नि सिक्किम पनि जनताकै नामबाट चाहिँ लेन्डुक दोर्जेलाई चाहिँ भोट हलाएको थिए भारतीयहरूले। अहिले विदेशीहरूले तपाईँको चाहिँ जनताकै नाममा अब जे काम सिआइएले चाहिँ नेपालमा गर्यो त्यसको लागि चाहिँ वर्षौं वर्षदेखि उनीहरूको तयारी थियो।
0: तर लेन्डुक दोर्जेहरूको सुखद अवसान त रहेन नि त, होइन? लेन्डुकहरूलाई त अब कसैले पनि अन्तिम हावामा मर्दाखेरि कसैले पनि ध्यान दिएन नि त।
22: अहिले चाहिँ प्रकट भएको छ लेन्डुबे त, पहिले त लेन्डुबेलाई चाहिँ कति स्वागत गरे, कस्तो हाई हाई गराए, आखिरसम्म भुसिया कुकुर मर्यो चाहिँ लेन्डुबे मर्यो। अनि त्यहाँबाट इन्डियनहरूलाई के मतलब, जुन बेला चाहिँ सिक्किम खानु थियो लेन्डुक दोर्जेलाई उनीहरूले चाहिँ बोकेर हिँडे, हाई हाई गरे, तर अब उसलाई चाहिँ उनी बोक्नेहरूले बुझेछन् नि,
0: त्यही
22: चाल हुन्छ यहाँका नेपाली लेन्डुबेहरूको चाहिँ भोलि त्यही हुन्छ। यहाँ नेपाललाई ध्वस्त पारेपछि, नेपालको अस्तित्व समाप्त पारेपछि त्यही लेन्डुक दोर्जे मरे चाहिँ मर्छन् अहिलेका यी शासकहरू। अहिले चाहिँ चुरीफुरी गरेर जनताको अगाडि चाहिँ देशभक्तिका कुरा गर्दै हिँड्नेहरू थाहा भइहाल्यो।
0: सुस्तामा पनि त समस्या छ नि त, होइन? नेपाल भारत सीमामा अहिले
22: नेपालको अस्तित्वमै समस्या परिसक्यो।
0: अब अनुमति नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर पनि उडिरहेको भन्ने विषय पनि आएको छ, होइन?
22: यो त उल्टा लगातार 24 घण्टा 48 अपराध गरिरहन्छ भारतीय साम्राज्यवादले, त्यसमा अमेरिकी साम्राज्यवाद मिलिसकेछ, आइसकेछ।
0: सरकारले यसलाई छेकबार गर्न सक्दैन, सरकार एक्सनमा जान सक्दैन, सरकार यति दुईटै
22: जसले तयार गरेको सरकार हो त्यसो सरकार कहाँ सक्छ त, यही उद्देश्यको लागि बनेको सरकार हो नि यो।
0: तर प्रधानमन्त्रीले भन्नुभएको छ हामी विकास
22: गर्छौं, साम्राज्यवाद रमाएको हेर्नु न कति रमाइरहेको छ उनीहरू, कत्रो चाहिँ धाकधक्कु छ अहिले यिनीहरू आएपछि।
0: तर प्रधानमन्त्रीले भन्नुभएको छ हामी विकास गर्छौं, सुशासन ल्याउँछौ, धेरै बोल्ने होइन गरेर देखाउँछौ भन्नुभएको छ नि त, होइन? गरेर देखाउँछौ, हामी धेरै बोल्दैनौ भन्ने छ क्या प्रधानमन्त्रीको भनाइ केसीजी?
22: होइन,
0: तपाईँहरू धेरै बोल्नुभयो, हिजो कम्युनिस्टहरू धेरै बोले, हिजो धेरै बोले नेताहरू बोलेर बिग्रियो देश, हामी बोल्दैनौ, हामी एक्सनमा जान्छौ।
22: कम से कम बोले पनि चाहिँ नेपालले चाहिँ भारतको भूमि कब्जा गरेको छ त, अहिलेसम्म कुनै नेताहरू भ्रष्ट भए, गल्ती गरे, कमजोरी गरे, कसैले पनि चाहिँ नेपालले चाहिँ भारतीय भूमि पनि कब्जा गरेको छ भनेर राज्य सत्तामा बस्ने चाहिँ यिनीहरूले भनेको त सुनिएन त, अहिलेसम्म नेपाली जनताले सुनेन नि त। के भन्यो भन्नुहोस् त, रोकथामबाट सकेसम्म संसदमा नजाने, अब कसरी आएका हुन् यिनीहरू? श्रीनगरबाट डडालियो कहिले हो, सर्वोच्च डडालियो कहिले हो, संसद भवन डडालियो कहिले हो, कसरी आए यिनीलाई, कसरी तयार गरे बाहे शक्तिहरू? त्यो त भन्न सक्दैनन् मान्छेहरूले, धेरै बिक्री भइसकेका छन्। जब मानिसले तपाईँ चाहिँ सम्पत्ति र पैसा मात्रै हो सबै कुरा भनेपछि उसले के गर्नुहुन्छ, के गर्नुहुन्न राष्ट्रको लागि मतलबै राख्दो रहन्छ। अहिले मुलुक चाहिँ एकदम अप्ठ्यारो, नेपालको अस्तित्व नै एउटा प्रश्न चिन्ह चाहिँ खडा भइरहेको छ। भारतीय साम्राज्यवाद रमाइरहेछ, यिनी भाडामा आएकाहरूलाई तपाईँ चाहिँ हेर्नु त स्वागत सम्मान सत्कार गरेको,
0: होइन? राम्रो सम्मान गर्यो नि त, 3 करोड नेपालीहरूलाई सम्मान भयो नि त अस्ति त, होइन? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई दिएको सम्मान
22: के हो, लेनु जोर्जेलाई स्वागत गर्दाखेरि इन्दिरा गान्धीले देखाएको चाहिँ त्यसको परिणाम के भयो? लेनु जोर्जे चाहिँ देशभक्त भएको भए, सिक्किमे जनताको पक्षमा काम गर्ने राष्ट्रवादी भएको भए इन्दिरा गान्धीले त्यति ठुलो स्वागत गर्थिन्? पछि उसलाई कसरी चाहिँ घुसिया कुकुरले चाहिँ मरेको चाहिँ केही उसले आफै आत्मआलोचना गरेर मर्ने मर्नु पर्यो? भोलि यिनको त्यही स्थिति हुन्छ, नेपालको अस्तित्व समाप्त गरन् जरी यिनलाई चाहिँ भाडामा खेलाइरहन्छन्, यिनलाई उफारिरहन्छन्, यिनका तारिफ गरिरहन्छन्, यिनको प्रचार गरिरहन्छन्। जब आफ्नो काम पूरा हुन्छ त्यसपछि यिनलाई चाहिँ लेनुबी दोर्जीको चाहिँ ईश्वर फालिदिन्छन्। हेर्नु होला,
0: होइन अब यो देशमा त त्यस्तो अवस्था त आउन सक्दैन, नेपाली जनताले त कहाँ मान्छन् त यो स्थितिलाई, होइन स्वीकार्दैन।
22: नेपाली जनताले त गरिहाले देखाइहाले नि त,
0: होइन परीक्षण त गर्न पाएन त
22: नेपाली जनताले त तपाईँ जुन काम गरे अब त्यो लगत चाहिँ त्यसको परिणाम त सुकुमवासीहरूले पाइहाले, सुकुमवासीहरूले पहिलो चाहिँ रिजल्ट पाइहाले पुरस्कार। हेर्नु त ऊ सत्तामा आउनु बित्तिकै अब उनीहरूले चाहिँ सेना प्रहरी कसरी तयार भए?
0: होइन अब हर्कमा हर्क साम्पाङले त भन्नुभएको छ नि त, अब सेनालाई पठाऊ के अरे सीमामा, यदि सेनाले सक्दैन भने चाहिँ म आफै जान्छु, म नै सीमाको रक्षा गर्छु भन्नुभएको छ नि त, होइन?
22: कुराले बोर्ड कहाँ दुध पर्दैन। अब नेपाली सेना काम त थाहा भइहाल्यो नि,
0: अब हर्क साम्पाङले त भन्नुभएको छ नि त, होइन सेनालाई पठाउनु पर्यो, सीमाको विषयमा कुरा गर्नु पर्यो, सीमामा नजाने भन्ने हो र नेपाली सेना
22: त्यो त पर्यो नि। नेपाली सेनाको काम पनि चाहिँ थाहा भइसक्यो, सबैलाई बुझिसके।
0: कस्तो लाग्छ हर्क साम्पाङका गतिविधिहरू संसदमा कस्तो लाग्छ तपाईँलाई चितबहादुर केसी?
22: उनले कुरा उठाइराखेका छन्, नयाँ हुन्। अब कमसेकम चाहिँ यो यो देशमा चाहिँ विदेशीहरूले रजाई गर्नुपर्छ, विदेशीको निर्देशन मान्नुपर्छ, विदेशीको एजेन्डा बोक्नुपर्छ भने जस्तो चाहिँ प्रत्यक्ष मलाई त्यो अनुभव भएन। उनी नयाँ हुन्, अब संसदभित्र त्यस खालका कुराकानीहरू आउँछ। अब उनको बारेमा मैले धेरै टिप्पणी गर्न अहिले मैले
0: भनेपछि हर्क साम्पाङ चाहिँ अहिले राष्ट्रिय मुद्दामै छन् त्यसो भए,
22: होइन? उनले चाहिँ जनताका कुरा त उठाइराखेका छन् नि, त्यो उठाउँदाखेरि अब समस्या परेछ।
0: अब अहिलेको अवस्थामा देशमा बजेट आयो, होइन? बजेटले चाहिँ नवप्रवर्तनदेखि लिएर अब डिजिटलाइजेसनमा जाने भन्यो, प्रविधितर्फ जाने भन्यो, होइन, किसानहरूदेखि लिएर हरेक क्षेत्रलाई चाहिँ यो बजेटले अब समेट्छ भन्ने ढंगले आयो, होइन? बजेट जनतामा आयो,
22: पहिलेको अर्थमन्त्री पुराना भ्रष्टाचारी पार्टीबाटै चाहिँ जन्मेको, हुर्केको, अनि तालिम लिएको, जागिर खाएको सबै हो कि
0: नेपाली कंग्रेसमा हुनुहुन्थ्यो उतिखेर, राष्ट्रिय योजनाको अध्यक्ष भन्नुभयो 10 वर्षसम्म, होइन?
22: नेपाली कांग्रेस नालायक हुने होइन, उसको कमजोरी मैले देखिरहेको छु। तर त्यही पार्टीले चाहिँ विभिन्न ठाउँमा पठाएको अन्तर्राष्ट्रिय तपाईँ चाहिँ संस्था पनि पठाएर तालिम प्राप्त गरेको मान्छे अहिले आएर चाहिँ म नयाँ हुँ, काङ्ग्रेस एमाले जस्तो म होइन भनेर फुर्ती गरेर हुन्छ? कसैले चिने होइन अहिलेको अर्थमन्त्रीको इतिहास,
0: होइन? सुनबानी सकिसक्यो नि त,
22: एमसिसी चाहिँ मैले पहल गरेर ल्याएको, यी पार्टीहरूलाई कोच कन्भिन्स मैले गरे हो भनेर फुर्ती गरे होइन, अहिले गएर सत्तामा गएपछि यिनी पार्टीले बोकेका हुन् एमसिसी भन्न लाज नलाग्ने। हेर्नु त, पहिले पहिले तपाईँ सुन्नुभयो भने पार्टीले मानेको थिएन 55 अरब त्यत्रो करोड चाहिँ डलर ग्याट मैले दिलाएको नेपाली जनतालाई भने होइन, अहिलेको अर्थमन्त्रीले सार्वजनिक रूपमा मैले सुने होइन, तपाईँ सुन्नुभयो होइन, यस्ता दुई चिउरेले यस्तोले तपाईँ चाहिँ के गर्छन् देशलाई भन्नु, त्यो कहाँ पुऱ्यायो देश, कहाँ पुऱ्याउँछन्?
0: होइन, एमसिसीको त अनुदान आइरहेछ देशमा, होइन, करिब 23 अर्ब बराबरको अनुदान आइरहेछ अहिलेको अवस्थामा, होइन?
22: अनुदान मात्रै होइन, अमेरिकी सेना आएर यहाँ परेड खेल्दा र तपाईँ चाहिँ अरब मुलुकमा जस्तो चाहिँ अब त्यहाँ ड्रोन चाहिँ प्रयोग हुँदाखेरि थाहा हुन्छ, अब त्यो त्यसै आएको छैन डलर, त्यसै आएको छैन अमेरिकनहरू यहाँ हेरिरहेका छन्, तपाईँ चाहिँ मुस्लाङको युरेनियम हेरिरहेका छन् यहाँको जल
0: स्रोतले
22: नै यहाँ चाहिँ दुःख दिइरहेको छ, अहिले त अमेरिकी साम्राज्यवाद समेत यहाँ सामेल भएर देश त ध्वस्त भइसक्यो त।
0: अब युरेनियम त उत्खनन गर्नुपर्छ भन्ने लाइनले वार्ता सम्वादहरू अगाडि बढ़िरहेछन् नि त, होइन चित्रबहादुर केसी?
22: उत्खनन अमेरिकालाई अस्ट्रेलियालाई जिम्मा दिएर उत्खनन गरिदियो नेपालको युरेनियम, तपाईँलाई प्रश्न गरे मैले,
0: होइन नेपालले नै उत्खनन गर्न सक्नुपर्छ,
22: होइन भेनेजुएलामा अब अमेरिकाले जे काम गर्न सकेको छैन अरू देशका मान्छेलाई ल त्यहाँ गराउँछ अमेरिकामा
0: होइन राम्रो राष्ट्र प्रमुख आयो भने त तपाईँलाई थाहा छ नि सानो देश एउटा बुर्किना फासोले होइन फ्रान्सबाट चाहिँ फ्रान्सलाई गराएर अब आफ्ना सुनखानीहरू होइन आफै नै निर्माण गर्नेदेखि लिएर आफ्नै काम
22: देशहरूलाई ध्वस्त पारेर चाहिँ फ्रान्स भएको फ्रान्स शक्तिशाली भएको
0: आज बुर्किना फासोबाट चाहिँ फ्रान्स आफै भाग्नुपर्ने स्थिति आएको छ किनभने राष्ट्र प्रमुख कडा आएको छन् इब्राहिम ट्राओरे आएका छन् होइन
22: त्यतिमा कुरा गर्नुहोस् अफ्रिकी देशहरूमा सबभन्दा शोषण गरिदिने सबभन्दा त्यहाँ चाहिँ दस्त गर्ने कुन देश हो भन्नुहोस् त युरोपमा त्यसो भएको हुनाले साम्राज्यवादीहरूले जुन कमजोर देशहरू छन् जहाँ प्राकृतिक साधन स्रोत छ त्यहाँ चौरासी किडम गरेर त्यहाँका शासकहरूलाई किनेर त्यहाँ अनेक किसिमका एनजिओ आइएनजिओ पठाएर त्यहाँका जनतालाई चाहिँ जब बेकुफ बनाएर भेडा बनाएर आखिर त्यहाँको राज्य सत्ता समेत कब्जा गरेर त्यहाँको प्राकृतिक साधन स्रोतमाथि उनीहरूले चाहिँ कब्जा गर्छन् त्यतिबाट ब्रिटिस साम्राज्यवादले घरिमरी गर्यो अहिले अमेरिकी साम्राज्यवाद फ्रेन्च साम्राज्यवादले त्यो गरिरहेको छ त मानव जाति इतिहास सबैलाई थाहा छ नि के गर्छन् साम्राज्यवादीहरू
0: भनेपछि अब जनताले चाहिँ जुन किसिमको आशा बोकेका छन् अहिलेको सत्ता सरकार र यी पात्रहरूबाट चाहिँ निराशामा
22: बाटोमा उभ्याइराखेको चाहिँ टेम्पो चाहिँ लडाइदिने एउटा साधारण गरिब महिलाले बाटोमा सानो केही दुःख जेडो गरेको चाहिँ कस्तो तालिम रहेछ कस्तो निर्देशन रहेछ भन्नुहोस् यिनी अराजकहरू सत्ता आएपछि त्यो टेम्पो लडाइदिने भिजाएर त दुःख पाएको त्यो एउटा महिलाले गरेको दुःख गरेको हेर्नु त काफलका तपाईँको चाहिँ आउने चाहिँ काफल राखेको चाहिँ भाँडो घोप्ट्याइदिने बाटोमा काफल छरिदिने बाटोमा भन्नु यिनले कस्तो तालिम लिएर आएछन्
0: हरेक देशमा
22: रहेछ यिनको कर्मचारीहरूलाई के छिका रहेछन् यिनले ल भन्नु
0: हरेक देशमा फुटपाथ छ फुटपाथ व्यवस्थापन गर्ने हो जनताका पेटमा लात हान्ने होइन सरकार चाहिँ जनमैत्री हुनुपर्छ होइन जनताको सरकार हुनुपर्छ या लोकतन्त्र छ गणतन्त्र छ अधिनायकवाद
22: यो जनताको सरकारै होइन यो साम्राज्यवादीहरूको एजेन्टहरू हुन् यिनले देश खरानी पार्छन् खरानी देश खरानी पारेर यिनी सत्तामा गएका हुन् पुराना पार्टीहरूले बदमासी गरे उनीहरूले यी खरानी पार्टीहरूका रिसले र विभिन्न किसिमले तपाईँ चाहिँ नि जनतालाई चाहिँ छक्क्याएर बदमासी गरेर अहिले चाहिँ सत्तामा गएको छन् यिनले त देश उजाड पार्छन् देश खतम पारेरै छोड्छन् हेर्नुहोस्
0: पुराना दलहरूलाई पनि त समस्या छ नि त अब यिनीहरूलाई गाली गरेर मात्रै पुराना दलमाथि उठ्ने छानकाट देखिँदैन आफूलाई रिफर्म गर्न चाहँदैन दलहरू होइन
22: पुराना दलकै तपाईँ चाहिँ आचरण चरित्र तपाईँ राजनीति गर्ने भनेको विशुद्ध लुट्न र लुट्न कमाउने मात्रै भएका कारणले तपाईँको चाहिँ साम्राज्यवादीहरूले केही हदसम्म यिनलाई यो स्थितिहरू पुऱ्याए त उसले पनि तालिम प्राप्त गरेर एनजिओ पठाएर आइएनजिओ पठाएर आर्थिक सहायता दिएर आफ्ना छोराछोरी समेत उता अमेरिका दिएर चाहिँ बिबी घर दिएर युथ काउन्सिलले कति वर्ष त्यही काम गरेछ अमेरिकी चाहिँ दूतावासले काठमाडौँमा भन्नुहोस् त
0: होइन आफ्ना देशका स्रोत साधनहरू आफ्नै देशले आफ्नै राष्ट्रले बरु कम्पनीहरू स्थापना गरेर मेन पावरहरू ल्याएर चाहिँ आफैले उत्खनन गर्ने आफैले बिक्री गर्ने काम गर्नुपर्छ होइन अरूलाई दिने काम गर्यो
22: राष्ट्रवादी नेता हुनु पर्यो राष्ट्रवादी
0: दुई देश बीचको तरुलमा छौं होइन किनभने अब मुस्ताङमा चाहिँ भोलि कुनै सातौं समुद्र पारीको देश आएर चाहिँ युरेनियम उत्खनन गर्छ भने अर्को देश पनि टुलो टुलो हेर्दैन होइन हामीसँग भू राजनैतिक हिसाबले त हामी त संकटमा पर्छौं नि त चित्रबहादुर केसी जनतालाई बुझाउनु पर्छ
22: परिसक्यौँ तपाईँको चाहिँ विभिन्न एनजिओ आइएनजिओ आउँछन् तिनीहरू आएर बुद्धिजीवीहरू मिडियाहरू अनि चाहिँ न्याय क्षेत्रमा काम गर्नेहरू पैसा र पैसाको लागि कसरी बिक्री हुन्छन् मान्छे भन्नुहोस् त बिक्री भइरहेका छन् हाम्रो महादेशको कुरा होइन एसियाका कैयौँ देशहरूमा जुन देशका जनतामा चेतना आयो जागरण आयो तिनीहरूले जीवन मरणको सङ्घर्ष गरेर ती विदेशी लुटेराहरूलाई तपाईँ चाहिँ खतम पारे लखेटे त्यहाँ विकास भयो तर हाम्रो जस्तो देशमा तपाईँ चाहिँ सबै सत्ता शक्ति त्यसको दुरुपयोग गरेर सम्पत्ति आर्जन गर्ने त्यसको परिणाम अहिले तपाईँ चाहिँ देश भोगिरहेको छ।
0: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार शुभदिन।
22: ल धन्यवाद।
0: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी आफ्नै श्रोता नेपाली बसमा स्वरूप विश्राम लिन्छौ। विश्रामपछि पुनः उपस्थित हुनेछ।
1: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्? दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा संचालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू
4: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक संघ मात्र उपचार गर्ने बानी बसालौ।
21: रेडियो आदि खुला 105.4
23: उपलब्ध गराउन सकेन र अबेर पछि चाहिँ सार्वजनिक गरेको छ करिब 18 घण्टापछि। यसले के देखाउँछ त भन्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया र बजेटको पारदर्शिता र खास गरी चाहिँ वित्तीय अनुशासनप्रति ठूलो शंका गर्ने ठाउँ चाहिँ हामीले पाएका छौँ। र यसले के पनि एउटा चाहिँ संकेत गरेको छ भने पहिलो पटक सुदूरपश्चिम प्रदेश सरकारले ठूलो आकारको बजेट त सार्वजनिक गरेको छ तर चालू र पुँजीगत क्षेत्रको खर्च कति हो भनेर भन्न सकेको अवस्था पनि छैन र मन्त्रालयगत रूपमा पनि कति बजेट विनियोजन गरिएको छ भन्न भनेर पनि भन्न नसक्ने कुराले वास्तवमा आश्चर्यचकित पारेको छ। त्यसकारण हामीले हिजो मात्रै होइन विनियोजन विधेयक र आर्थिक एन चाहिँ विधेयक चाहिँ दर्ता गरेर छिटोभन्दा छिटो चाहिँ बजेटसँग सम्बन्धित विषयहरू सार्वजनिक गर्नका निमित्त अनुरोध गरिसकेको
0: होइन। अब सुदूरपश्चिमको बजेट आउँदै गर्दाखेरि अब यो बार्गेनिङदेखि लिएर त्यसलाई चाहिँ टालाटुली बाटुली भन्या जस्तो च्यातिएका ठाउँहरू टाल्नका निम्ति मुख्यमन्त्रीले निकै ठूलो लचकता अपनाएर आफ्नो पद जोगाउनका निम्ति धेरै ठूलो भागभण्डाको स्थिति आयो नि त होइन। सुदूरपश्चिमको रूपमा चर्चा भइरहेछ अहिले शिवसिंहजी।
23: हो, पहिलो त सत्ता गठबन्धनभित्रको बजेट आपसी बजेटको तालमेल नमिलेको भन्दै उहाँहरू अबेरसम्म पनि छलफलमै हुनुहुन्थ्यो र अन्तिममा आएर ठूलो रस्साकसीको बीचमा चाहिँ उहाँहरूले बजेट पेश गर्नुभएको छ। त्यसै गरेर अहिले खास गरी यो सरकार बचाउनका निमित्त अब कङ्ग्रेसभित्रको शक्ति सन्तुलनलाई पनि ध्यानमा राखेर अहिलेको सरकारले तपाईँको चाहिने विभिन्न कार्यकर्ता नेताहरूलाई चाहिँ बजेटको सिलिङ जसरी पार्ने कामको जसरी सूचना प्राप्त भएको छ यसले वास्तवमा होइन यो बजेट सुदूरपश्चिमेली जनसमुदाय जनताको भावना र आवश्यकताभन्दा पनि सत्ता टिकाउनका निमित्त ल्याइएको एउटा चाहिँ प्रयोग गरिएको चाहिँ अस्त्रको रूपमा चाहिँ हामीले बुझेका छौँ। यो सुदूरपश्चिमको विकास समृद्ध र समग्र सुदूरपश्चिमेली जनसमुदायहरूको भावनाको विपरीत हुन जान्छ भनेर हामीले भनिसकेका छौँ तर पनि यसको चाहिँ सम्पूर्ण कार्यक्रम होइन हेर्न बाँकी नै छ। त्यसले पनि
0: होइन अब प्रदेश सांसदहरूलाई पनि त राम्रै भएको छ नि त, प्रत्यक्ष निर्वाचितलाई 7-8 करोड कति होइन, समानुपातिकबाट आएकालाई 5 करोड पनि बाँड्ने भनिएको छ नि त होइन, निर्वाचन क्षेत्र विकासको अन्तर्गत
23: होइन। अब त्यो बजेट दिन त भनिएको छ र प्रत्येक सांसदहरूले होइन बजेट माग पनि गरेका छन्, अब त्यो स्वाभाविक पनि हो होइन। निर्वाचन क्षेत्र र जनताको आवश्यकता जिल्लाको आवश्यकता अनुसार प्रत्येक वर्ष होइन क्याकबाट निर्वाचित सांसदहरूले बजेटको माग गर्ने कुरा स्वाभाविक कुरो हो, तर हामीले यति बजेट दिएपछि चाहिँ बजेटमा सहभागी हुन्छौँ होइन, हुनत्र भने हुन्नौ भनेर चाहिँ भनेको होइन। अब यो
0: तर अब तपाईँलाई सान्त्वना गर्ने काम त मुख्यमन्त्रीबाट भयो नि त, प्रदेश सरकारले कर उठाउन सकिरहेको छैन, आत्मनिर्भर बन्न सकिरहेको छैन होइन, केन्द्रको भर पर्नु परेको छ, सुदूरपश्चिमको स्थिति अहिले हेर्ने हो भने चाहिँ लाखौं युवाहरू चाहिँ भारत जान बाध्य छन्, त्यहाँको सरकारले एउटा पनि योजना राम्रोसँग ल्याउन सकेका छैन, तपाईँहरूमा त प्रश्न छन् त, सरकारमा त प्रश्नै प्रश्न छन् क्या अहिले,
23: प्रश्न छ जायज प्रश्न पनि छ। अब सांसदहरूलाई बजेट दिएको कारणले बजेटको आधार चाहिँ बढेको भन्ने कुरा एकदमै गलत कुरा हो होइन, त्यो दिँदाखेरि पनि मलाई के लाग्छ भने यत्रो ठुलो आकार हुँदैन, यसको आकारको स्रोत पनि होइन अब सरकारले पुष्टि गर्ला, त्यसो भए उनीहरूले एउटा गलत चाहिँ प्रचार के गरिएको छ भने अब सांसदहरूलाई अब ठुलो बजेट बाँड्नु पर्यो भन्ने छ, त्यो चाहिँ एकदमै गलत कुरा हो। प्रत्येक साल जिल्लाको प्रतिनिधित्व गर्ने सांसदहरूको बजेट होइन जनताको माग अनुसार चाहिँ पेश गरिन्छ नै, यसपटक पनि गरिएको कुरो साँचो होइन, तर सत्ता गठबन्धनभित्र जुन बजेटको लुचाचुडी स्रोतको लुचाचुडी देखियो अन्तिम समयमा पनि होइन, बजेट चाहिँ वक्तव्य समेत तयार नहुने कुराले अहिले पनि होइन मन्त्रालयगत होइन बजेट विनियोजन सार्वजनिक गर्न नसक्नु, अहिले पनि तपाईँको चालुमा कति बजेट विनियोजन छ, पुँजीगतमा कति बजेट विनियोजन छ भनेर समेत चाहिने जनताले जानकारी नपाउनु भनेको यो आफैमा पनि बजेट पारदर्शिताको एउटा ठुलो प्रश्न चाहिँ बनेको छ। यसले एउटा के पनि चाहिँ प्रश्न अर्को जन्माइदिएको छ त भन्दा, सुदूरपश्चिम प्रदेश जसलाई वास्तवमा संघीयताको वास्तविक आवश्यकता थियो तर हामीले के गरिदियौँ त भन्दा होइन, यस्तो प्रकारको चाहिँ लुसाचुनी होइन यस्तो प्रकारको चाहिँ त मतलब व्यवस्थापनले गर्दाखेरि त खासै के हो त भन्दा संघीयतामाथिको प्रश्नमा होइन संघीयतामाथिको प्रहारमा हामीले नै चाहिँ त मतलब हाम्रा क्रियाकलापले नै जोड दिएको
0: होइन। शिवसिंहजी तपाईँलाई राम्रोसँग थाहा छ, तपाईँ प्रतिपक्षी बेन्चमा हुनुहुन्छ होइन, अहिलेको अवस्थामा चाहिँ सुदूरपश्चिमको अवस्था थाहा छ क्या सबैलाई, किनभने त्यो हिमाल पहाड र तराई समिश्रित भूगोल भएको प्रदेश हो होइन, त्यहाँ चाहिँ तराईका फाँटमा गर्मी छ, अलिकति माथि पहाडतिर जानुहोस् शीतल हरियाली छ, त्योभन्दा अलिअझ माथि चढ्नुहोस् तपाईँ त्यहाँ जाने इच्छा छ भने चाहिँ त्यहाँ चाहिँ होइन हिउँ परेका ठाउँहरू पनि देख्न पाइन्छ सुदूरपश्चिममा। तर सुदूरपश्चिमलाई जसरी विकासको गतिमा अगाडि बढाउन सक्नुपर्ने हो, प्रदेश सरकारले त्यो किसिमको योजना ल्याउन सक्नुपर्ने हो, मुख्यमन्त्री कमल बहादुर शाह लगायतको टीमले चाहिँ अब कतिजना पर्यटकहरू चाहिँ काठमाडौँबाट सुदूरपश्चिममा गए, काठमाडौँबाट पर्यटक भित्राउनका निम्ति त्यहाँको सरकारले के काम गर्यो होइन, त्यहाँको बजेट चाहिँ कतिको विनियोजन भयो, स्टेक होल्डरहरूलाई चाहिँ कति छलफल गर्यो, कति बहस गर्यो, बजेट मात्र ठूलो आकारको बनाएर भएन, करहरू चाहिँ कति उठाउन सक्यो, उत्पादन के भइरहेको छ, यी यावत कुराहरूमा सरकारको ध्यान किन जाँदैन, प्रतिपक्षी बेन्चबाट तपाईँका आवाजहरू किन दबिन्छन्?
23: होइन, अस्ति मात्रै पनि मैले संसदमा होइन नीति कार्यक्रमको सन्दर्भमा पनि बोलेको थिएँ, सुदूरपश्चिम प्रदेश एउटा के सम्भावना भएको एउटा सुन्दर प्रदेश पनि होइन, एउटा चाहिँ उदयमान प्रदेश होइन, एउटा आर्थिक क्षेत्रको हिसाबले पनि भनेर चाहिँ मैले भनेको थिएँ, तर हामी आफैले यहाँको सरकारले खास गरी चाहिँ त भन्दा यो सुन्दर सुदूरपश्चिम र एउटा सम्भावना भएको एउटा आशलाग्दो प्रदेशलाई वास्तवमा कुरूप बनाउने कुरो र एउटा निराशातर्फ धकल्ने काम जो भइरहेको छ यसले चाहिँ वास्तवमा होइन एउटा चिन्ताको विषय चाहिँ बनाएको छ। हेर्नुहोस् अब नत्र भने तपाईँ यहाँ देख्नुहुन्छ सबै कोणले चाहिँ सुदूरपश्चिम प्रदेश अझै पनि भन्ने हो भने एउटा भर्जिन ल्यान्ड सम्भावनाको चाहिँ एउटा सम्भावनाको प्रदेश थियो होइन, चाहे त्यो लगानीका दृष्टिकोणले होस् होइन, चाहे तपाईँको चाहिँ कृषि उत्पादनका दृष्टिकोणले होस्, चाहे शैक्षिक हब बनाउन सक्ने सम्भावनाका दृष्टिकोणले होस्, चाहे त्यो विद्युत उत्पादनका दृष्टिकोणले होस् र पर्यटकीय सम्भावनाका दृष्टिकोणले, तर यी चिजहरूमा हाम्रो बजेट नीति कार्यक्रम र नेतृत्वको ध्यान नजाँदा होइन, अहिले चाहिँ हामी के गरिरहेछौँ त भन्दा अहिलेको शक्तिलाई अहिलेको सत्ता सङ्घर्षलाई र खास गरी चाहिँ त्यो होइन आफ्नो भनौँ न गठबन्धन र सरकार टिकाउनका निमित्त जो बजेट बार्गेनिङ र बजेटलाई प्रयोग गर्न खोजियो त्यसले वास्तवमा हाम्रो सुदूरपश्चिम प्रदेश अझै 8-10 वर्षपछि कतै धकेलिने हो कि भन्ने एउटा चिन्ता छ हामीमा। त्यसो भए हुनाले हामीले के हो त भन्दा अहिले पनि
0: त्यहाँको गरिबी त्यस्तै छ, तपाईँलाई राम्रोसँग थाहा छ, अहिले संघीयता आयो होइन, घर घरमा चाहिँ सिंहदरबार पुग्यो भन्छन्, वडा कार्यालयहरू भए, गाउँपालिकाहरू भए, तर पहाड़बाट तराई झर्नेको संख्या अझ बढ्दो छ, अझ माइग्रेटको संख्या त डरलाग्दो के छ भने नेपालबाट भारतमा समेत कतिपय परिवारहरू माइग्रेट हुनुपर्ने अवस्था छ भन्दा यो चिन्ताजनक अवस्थालाई त प्रदेश सरकार भएको अनुभूति हुनु पर्यो, त्यसलाई त चिर्न सक्नु पर्यो नि त होइन, त्यो चिर्न किन सकिएको छैन भने क्या सुदूरमा
23: अब हो चिर्नै पर्थ्यो। त्यसो भए हुनाले अस्ति मात्रै मैले तपाईँलाई एउटा विषयमा जानकारी गराउँ, अब संघीय सरकार होस् या प्रदेश सरकार होस् खास गरी अहिले पहाड़का बस्तीहरू रुकिरहेका छन् र तराईमा अव्यवस्थित बसोबासले होइन प्रोत्साहन पाइरहेको सन्दर्भमा अब सरकारको लगानी होइन सरकारका संस्थाहरू पहाड़तिर होइन अर्थात् हिमालतिर र यो भौगोलिक सन्तुलन तिर पनि ध्यानमा दिनुपर्थ्यो भनेर मैले पनि अब होइन संसदमा विषय राखेको थिएँ. तपाईँले अस्ति मात्र बुझ्नु भएको छ होइन तराईमा तिनवटा दुईवटा विश्वविद्यालयहरू गठन भइसक्दा पनि प्रदेशले पनि चाहिँ तल नै तराईमा नै होइन प्रादेशिक विश्वविद्यालय प्रस्ताव गरिसकेपछि मैले गम्भीर आपत्ति के गरेको हो भने सबै संरचनाहरू तराई केन्द्रित गर्ने हो भने अनि पहाडका बस्ती कसरी चाहिँ रोकिन्छन् अनि पहाडमा चाहिँ त्यहाँका जनताहरू कुन किसिमले होइन कुन आशाका साथ बस्छन् त यो एउटा चाहिँ राज्यप्रतिको एउटा ठुलो दृष्टिकोणको सन्दर्भको समस्या भनेर मैले भनेको थिएँ. त्यसै भए हुनाले अहिले पनि तपाईँका ठुला विकासका आयोजना हुन् चाहे तपाईँका चाहिँ तिनवटा दुई दुईवटा विश्वविद्यालयहरू गठन भइसक्दा पनि प्रदेशले पनि चाहिँ तल नै तराईमा नै होइन प्रादेशिक विश्वविद्यालय प्रस्ताव गरिसकेपछि मैले गम्भीर आपत्ति के गरेको हो भने सबै संरचनाहरू तराई

0: सबैले चाहिँ सोच्नुपर्ने विषय भनेको
1: छ। अब अहिले चाहिँ अब सुदूरपश्चिम प्रदेशका अघि पनि हामीले बहस गर्यौं, त्यहाँ चाहिँ धेरै सम्भावनाहरू छन्, तर प्रदेश सरकारको नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशलाई कसरी विकास गर्ने, होइन तराईमा चाहिँ के उत्पादन गर्ने, तराईका लागि चाहिँ उत्पादनमूलक अर्थात चाहिँ स्वरोजगार स्थापना गर्नका निम्ति कस्तो खालको डीपीआर तयार गर्ने, हिमालका लागि के गर्ने, पहाड़का लागि के गर्ने, माइग्रेट चाहिँ बसाइसरे कसरी रोक्ने, स्थानीय तहबीचको समन्वयकारी भूमिकामा होइन कसरी प्रदेश सरकार सफल हुने, यी यावत कुराहरूमा कुनै पनि योजनाहरू स्पष्ट रूपमा देखिएनन्। उल्टै प्रदेश सरकार र स्थानीय तहका कन्ट्राडिक्सन भएका, त्यहाँ प्रहरी परिचालन गरिएका, अस्पताल निर्माणमा पनि हानाहानैको स्थिति बनाइएका, होइन समाज विभाजन गर्ने एउटा परिस्थिति बनेका यावत कुराहरू देखिन्छन् भन्दाखेरि प्रदेश सरकारमाथि त कैयन प्रश्नहरू उठे नि त। तपाईँहरूले पनि त त्यो सदनमा प्रश्न उठाउन सक्नु पर्यो, प्रतिपक्षीको भूमिका बलियो हुन सक्नु पर्यो, जनतालाई सुसूचित गराउन सक्नु पर्यो नि त शिवसिंह ओलीजी।
0: होइन, हामीले त्यो संसदभित्र र बाहिर त्यो भूमिका खेलेकै छौ, त्यो होइन सुदूरपश्चिमेली आम जनसमुदायले पनि बुझ्नु नै भएको छ र अझै पनि चाहिँ त हाम्रो भूमिका सशक्त हुनुपर्छ भन्ने कुरो एकदम ठिक छ। र अहिले पनि हामीले वास्तवमा के हो त भन्दा सुदूरपश्चिमलाई एउटा योजनाबद्ध विकासको होइन सिधाबाट अगाडि बढाउनु पर्छ भन्ने विषयमा हामी एकदमै सहमत छौँ, तर त्यो विगतदेखि हुन सकिरहेको चाहिँ छैन। अहिले पनि होइन अब ठुला प्रादेशिक गौरवका योजनाहरू, रणनैतिक महत्वका योजनाहरू, रूपान्तरणकारी योजनाहरू र यहाँका चाहिने उद्योग होइन यहाँको रोजगारी सिर्जना गर्ने क्षेत्र र उत्पादन र उत्पादकता बढाउनेतिर चाहिँ बजेट केन्द्रित हुनुभन्दा पनि अब चाहिँ त होइन अब मन्त्रालय र अनि कार्यालयमा पहुँचको आधारमा या चाहिँ कसैको भन्सुनका आधारमा होइन बिना सम्भाव्यता अध्ययन र त्यसले यहाँको अर्थतन्त्र र उत्पादन र उत्पादकत्वसँग कुनै साइनो नराख्ने प्रकारका चाहिँ बजेटका शीर्षकहरू जब हामी बाँड्यौँ होइन चालु र पुँजीगत खर्चको अनुपातहरू र यहाँ साँच्चीकै चाहिँ त भनौँ न त्यसको त्यसलाई चाहिँ एउटा अनुसन्धान होइन एउटा खोज सहितको चाहिँ निष्कर्ष
2: समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजे को आदि खोला खबर में प्रविधि कक्ष अशोक संग यहां स्वागत आरती कुमार। सांगदा जिला को पहिलो आवाज रेडियो आदि खोला को समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org बाट लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। जिल्ला खुला कार्यालय स्याङ्जाले सेवाग्राहीको घर दैलोमै राहदानी पुर्याउन शुरू गरेसँगै सेवाग्राहीलाई सहज। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका चालक र सहचालकलाई 10 लाखसम्मको दुर्घटना बीमा गरिदिने र स्याङ्जाको बिरूवामा मंगलबार दिउँसो ट्राक्टर दुर्घटना हुँदा 2 जना गम्भीर घाइते। आदि खोला खबर अब विस्तारमा। स्याङ्जाको पुतली बजार नगरपालिका 13 हल्ले खोलाकी मंजू राणा मगरले

0: राहदानी घरमै प्राप्त हुँदा निकै खुशी लागेको बताउनुभयो। जिल्ला हुलाक कार्यालय स्याङ्जा माताहतका कर्मचारी मार्फत छिटो छरितो र सुरक्षित रूपमा मैले मेरो राहदानी आफ्नै घरमा प्राप्त गरे। उहाँले भन्नुभयो, हुलाकको यो सेवा निकै राम्रो लाग्यो। घरमै राहदानी पाएपछि मलाई स्याङ्जा सदरमुकामसम्म जाने आउने समय तथा गाड़ी भाड़ा पनि बचत भयो, खुशी छु। मंजू जस्तै स्याङ्जाको हरिनाथ गाउँपालिका एक सालडाँडाकी भविष्यरा थापाले पनि केही दिन अघि आफ्नो राहदानी हुलाकका कर्मचारी मार्फत आफ्नै घरमा बुझ्नुभयो। जिल्ला प्रशासन कार्यालयमा राहदानीको सबै प्रक्रिया पूरा गरेर छाडेकी थिए। उहाँले भन्नुभयो, राहदानी प्रिन्ट भएर आएपछि हुलाकका कर्मचारी मार्फत आफ्नै घरमा आएर जो हो उही सम्बन्धित व्यक्तिलाई बुझाउनु हुँदो रहेछ। मैले पनि यो सेवा आफ्नै घरमा प्राप्त गरे। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका एका खुद बहादुर छेत्रीले पनि केही दिन अघि हुलाकका कर्मचारी मार्फत आफ्नै घरमा राहदानी बुझ्नुभयो। जिल्ला सदरमुकाम गएर लिनुपर्ने राहदानी आफ्नै घरमा पाउँदा सहज भएको उहाँ बताउनुहुन्छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला हुलाक कार्यालय स्याङ्जा बीच वैशाख 28 गते सम्झौता भएसँगै सेवाग्राहीको घर दोलोमै राहदानी पुर्याउने कार्य शुरू भएको हो। नेपाल सरकारको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यक्रम अन्तर्गत गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय र प्रशासनबाट हुलाकमा राहदानीहरू आउने गरेका जिल्ला हुलाक कार्यालय स्याङ्जाका प्रमुख हुलाक अधिकृत गुरूप्रसाद मरासुनीले जानकारी दिनुभयो। जिल्ला हुलाकमा आएका राहदानीहरू संकलन गरी हुलाक माताहतका इलाका हुलाक अतिरिक्त हुलाक मार्फत सम्बन्धित सेवाग्राहीको घर दैलोमै पुगेर वितरण गर्न थालिएको हुलाक अधिकृत मरासिनी बताउनुहुन्छ।
1: जिल्ला हुलाक कार्यालय स्याङ्जाबाट जिल्ला हुलाक र जिल्ला प्रशासन कार्यालय बीच भएको 2083 वैशाख 28 गतेको सम्झौता अनुसार गृह मन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका राहदानीहरू हुलाकमा प्राप्त भई जनताको घर दैलोसम्म पुर्याउने कार्यक्रम शुरू भएको छ। सोही अनुसार 83/2/22 गतेदेखि नै ती 1/28 जुन सम्झौता अनुसार 2/22 प्राप्त राहदानीहरू हाम्रो जिल्ला हुलाक कार्यालयमा प्राप्त भए हामीले पालिका हुलाक कार्यालय र सोही अन्तर्गतका अतिरिक्त हुलाक कार्यालयहरू मार्फत हामीले जनताको घर सम्म पुर्याउने कार्यक्रम शुरू गरिसकेका छौं। यसबाट जनतालाई जिल्लामा नै राहदानी लिन आउनुपर्ने जुन अवस्था थियो उहाँहरूको यसभन्दा अगाडि जिल्लामा लिन आउने खर्च जुन त्यो पनि जोगिएको छ भने जनतालाई सहज सरल र सर्वसुलभ भएको छ। यस्तो काम जुन शुरूमा व्यक्तिले कसरी पठाउने भन्ने थियो भने अहिले घर दैलोसम्म पुर्याउनेमा जनताहरू चाहिँ बढ़ी आकर्षित भएका छन् र उहाँहरूको घरसम्म हामीले पुर्याउने सेवा पनि सञ्चालन गरेका छौं र यसका अलावा अन्य नेपाल सरकारबाट यस्ता डकुमेन्टहरू हुलाक मार्फत पठाउने भनेको कार्यक्रम चाहिँ हामीले समयमै सुरक्षित र सर्वसुलभ रूपमा उपलब्ध गराउनेछौं।
0: स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र पेशागत रूपमा सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई 10 लाख रूपियाँसम्मको दुर्घटना बीमाको सुविधा उपलब्ध गराउने भएको छ। गाउँपालिकाको स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गर्न लागि हो। कार्यक्रम अन्तर्गत जीप, टेम्पो, ट्राक्टर, बस तथा टिप्परमा कार्यरत चालक र सहचालक लाभान्वित हुनेछन्। यस सम्बन्धमा सूचना प्रकाशित गर्दै गाउँपालिकाले इच्छुक चालक तथा सहचालकलाई 7 दिनभित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न आग्रह गरेको छ। तोकिएको म्याद नाघेर प्राप्त हुने निवेदनमाथि कुनै काम कार्यवाही नहुने जनाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अरियालले दैनिक रूपमा जोखिमपूर्ण परिस्थितिमा काम गर्ने चालक तथा सहचालकको सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम ल्याइएको बताउनुभयो। उहाँले दुर्घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्न बीमाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। स्याङ्जाको बिरूवामा मंगलबार दिउँसो ट्राक्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रेशम दत्त अवस्थीका अनुसार बिरूवा गाउँपालिका 5 सम्म खोरी स्थित बिरूवा किसनाथ पक्की सड़क खण्डमा ट्राक्टर दुर्घटना हुँदा सोही ट्राक्टरमा सवार बिरूवा गाउँपालिका एक बस्ने 18 वर्षीय दिवस भुजेल र चालक नवलप्रासी जिल्ला ब्रदघाटका 24 वर्षीय कृष्ण चौधरी गम्भीर घाइते भएका हुन्। किसनाथबाट बिरूवातर्फ आउँदै गरेको ग एक त 2964 नम्बरको ट्र्याक्टर दिउँसो झण्डै 12:30 अनियन्त्रित भई सड़कमै पल्टिएको थियो। गम्भीर घाइते भएका दुवैजनालाई स्थानीय मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका 8 लुप्राङमा अंगुर खेतीको परीक्षण सफल भएको छ। समुद्री सतहदेखि करिब 1800 मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरि कृषि तथा पशुपक्षी फार्मका संचालक तारा कुमारी रेग्मीले अंगुर खेतीको परीक्षण गर्नुभएको हो। 4 वर्ष अघि भारतबाट ल्याएर प्लास्टिकको टनेलभित्र रोपेको अंगुरका दुईवटा बोटले उत्पादन दिन थालेका छन्। उहाँले भन्नुभयो, गत वर्ष प्रति किलो रू 450 देखि 500 का दरले रू 35,000 को अंगुर घरबाट बेचेको थिए। यसपालि दाना बढ़ी लागेकाले उत्पादन बढ़ने अनुमान छ। अंगुरको दाना पाक्ने समयसम्म नझरी बोटमा रह्यो भने कृषि प्राविधिकहरूसँग सल्लाह गरेर अंगुर खेती विस्तार गर्ने रेग्मीको योजना छ। दुई छोरा पढ़ाउन 5 वर्ष बागलुङ बजार बसेकी रेग्मीले घर फर्किएपछि अंगुर गोलभेडा सुन्तला खेतीका साथै बाख्रा पालन शुरू गर्नु भएको थियो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: निशुल्क आँखा शिविर हुने बारे सूचना सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प स्थान क्षेत्रीय समाज भवन बैरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प स्थान गरौं प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पनि स्वागत छ। अब बाँकी खबर लमजुङका सबै स्थानीय तहहरूमा चालू आर्थिक वर्षको पशु पूर्ण खोप कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा संचालित पशु पूर्ण खोप कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो चरणमा गरी घरपालुवा पशुहरूमा खोप लगाउने काम सम्पन्न भएको हो। जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार पहिलो चरणमा बेसी शहरको वडा नम्बर 10 सहित 4 गाउँपालिका र दोस्रो चरणमा बेसी शहर सहित 4 नगरपालिकामा खोप अभियान सञ्चालन भएको थियो। जिल्लामा सम्पन्न पशु पूर्ण खोप कार्यक्रम अन्तर्गत करिब 2,00,000 डोज खोप लगाइएको कार्यालयले जनाएको छ। स्थानीय तहमा सञ्चालन भएको खोप कार्यक्रम अन्तर्गत 1,49,020 पशुलाई 1,75,040 डोज खोप लगाइएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अभियानमा सबैभन्दा बढ़ी मध्य नेपाल नगरपालिकामा मात्र 36,342 डोज खोप लगाइएको छ। सो बाहेक बेसी शहर नगरपालिकामा 29,229 दोर्दी गाउँपालिकामा 26,378 डोज मर्स्याङदी गाउँपालिकामा 24,811 डोज दुधपोखरी गाउँपालिकामा 23,154 डोज राइनास नगरपालिकामा 20,603 सुन्दरबजार नगरपालिकामा 18,825 र कोहलासो थार गाउँपालिकामा 13,869 डोज खोप लगाइएको छ। खोप अभियान अन्तर्गत घरपालुवा पशुहरूमध्ये 96,554 बाख्रा 17,748 भेडा 9,752 गाई गोरु 20,621 राँगो भैंसी 3,985 कुकुर र 360 बंगुरमा विभिन्न प्रकारको खोप लगाइएको हो। अभियानमा खोरेत पीपीआर रेबीज लम्पी स्किन क्लासिकल स्वाइन फिभर भ्यागुते तथा चरचरे रोग विरूद्ध खोप लगाइने कार्यालयले जनाएको छ। जिल्ला कृषि विकास कार्यालय तनहुँले आबुखैरिनी गाउँपालिका दुई स्थित खोला गाउँका कृषकलाई 50% अनुदानमा 50 वटा मौरीका खार वितरण गरेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अनुसार रोदी खोला कृषक समूह मार्फत कृषकलाई मौरीका खार वितरण गरिएको हो। कृषि उद्यम विकास रैथाने बाली प्रवर्धन जलवायु मैत्री प्रविधि प्रवर्धन तथा निर्यात जन्य बाली प्रवर्धन कार्यक्रम अन्तर्गत खार वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर सुमान र जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले संयुक्त रूपमा कृषकलाई मौरीका खार हस्तान्तरण गर्नुभएको थियो। मौरी पालन व्यवसायको विस्तार गरी कृषकको आमदानी वृद्धि गर्ने तथा व्यवसाय कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले 50% अनुदानमा मौरीका खार वितरण गरिएको कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो। रोदी खोला कृषक समूहका अध्यक्ष निरबहादुर गुरूङले अनुदानमा प्राप्त भएका खारले स्थानीय किसानलाई मौरी पालन व्यवसाय विस्तार गर्न थप उत्साह मिलेको बताउनुभयो। वहाँले मौरी पालनबाट अतिरिक्त आमदानी वृद्धि हुनुका साथै कृषि उत्पादनमा प्राक्सेसन मार्फत समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। अब अन्तिम आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। जिल्ला खुला कार्यालय साङ्जाले सेवाग्राहीको घर दैलोमै राहदानी पुर्याउन शुरू गरेसँगै सेवाग्राहीलाई सहज। साङ्जाको अर्जुन चौपारी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका चालक र सहचालकलाई 10 लाखसम्मको दुर्घटना बीमा गरिदिने र साङ्जाको बिरूवामा मंगलबार दिउँसो ट्राक्टर दुर्घटना हुँदा 2 जना गम्भीर घाइते। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेका छौं। प्रविधि कक्षमा अशोक अनि यहाँहरूको साथमा उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल असार महिनाको 3 गते बुधबार तदनुसार सन् 2026 जून 17 तारीख ज्येष्ठ शुद्ध शुक्ल पक्षको तृतीया तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ कर्मयोगले नयाँ मोड़ लिनेछ भने मेहनतले नाम दाम र इनाम आर्जन गर्न सकिनेछ उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला विश्वमा काम गर्ने बानीले मेहनत खेरा जान सक्छ प्रक्रिया नमिल्नाले पनि काम दोहोर्याउन वृष राशि हुनेहरूको लागि परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ विभिन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ दिगो काम प्रारम्भ हुनाले आमदानीका स्रोत बढ़नेछन् अधीनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ विभिन्न स्रोत साधन प्राप्त हुनेछन् र साँझतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। मिथुन राशि हुनेहरूको लागि इच्छा शक्ति बढ़नुका साथै कृतिमाने कामको यस लिने अवसर प्राप्त हुनेछ समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ भोलिका भरमा काम सम्पादन हुनेछ। कर्कट राशि हुनेहरूको लागि शुरूमा खर्च बढ़नुका साथै अर्थ अभावले सताउन सक्छ फाइदाका लागि दोहोराएर प्रयत्न गर्नुपर्ला अरूको विश्वासमा पर्दा धोका हुन सक्छ टाढाका साथीभाइसँग सम्पर्क बढ़नाले यात्रा सम्भावना देखिन्छ दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्वाकांक्षी काम गर्न सफल भइनेछ तारीफ योग्य कामले प्रशंसक बढ़नेछन् ज्ञान कला र व्यक्तित्व निखार्ने समय छ। सिंह राशि हुनेहरूको लागि आमदानीका नयाँ स्रोत फेला पर्नेछन् प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ स्रोत साधन जित्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ साँझतिर बसाईको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ तर खर्च बढ़नाले अर्थ संग्रहमा बाधा पुग्नेछ सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ परिस्थितिजन्य समस्याले अलि दुःख पाइनेछ।
कन्या राशि हुनेहरूको लागि कृतिमानी कामको यसले दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनज्ञ फाइदा हुनेछ। कर्मयोगले आमदानी समेत बढ़ाउनेछ। मेहनतले आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् तर व्यवसायमा लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ। फाइदाका लागि काममा दोहोराएर प्रयत्न गर्न पर्ला। तुला राशि हुनेहरूको लागि अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बाध्यात्मक परिस्थितिले अल्म ल्याउन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामा प्रवृत्त गराउनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्म निश्चय गर्ने समय छ। साँझतिर कृतिमानी कामको यसले नै सौभाग्य प्राप्त हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढ़े पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहार विहारमा विशेष ध्यान पुर्याउनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोराएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम गर्न सकिनेछ। धनुराशि हुनेहरूको लागि शुरूमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ तर आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। साँझतिर स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले उही काम दोहोर्याउनु पर्ला। मकर राशि हुनेहरूको लागि रोकिएका काम बन्नाले मनज्ञ लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पछ्याएर काम बनाउन सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन्। साँझतिर भने आशा देखाउनेहरूले धोका दिनेछन्। आफ्नै वचनबद्धता पालना गर्न नसकिएला अरूका काममा समय बित्न सक्छ। कुम्भ राशि हुनेहरूको लागि सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ़नेछ। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानीका स्रोत पनि बढ़नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा हतारमा निर्णय लिँदा काम बिग्रिन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। मेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ़नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड़ लिनेछ। आमदानीका स्रोत बढ़नेछन्। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फाली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। हामी दुवैजना विदा हुन्छौं। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: वालिङ उद्योग वाणिज्य संघको अत्यन्त जरूरी सूचना। यस वालिङ उद्योग वाणिज्य संघको 19औं साधारण सभा एवं 9औं अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशनमा भाग लिनका लागि एक हप्ता अगाडिसम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रबार कार्यालय समयभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्नुहुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौं। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
2: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा ओइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिउ वेबसाइट ना यूआरएल चेक लना आक्षेपक घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परेम नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
3: सतर्क तन ठगे तब त क्या जोगिना
4: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
6: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो।
7: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
6: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
6: मोबाइल 98469918921 र 98462939।

0: ए नानी, त्यो पानी नपिउ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
2: सार्वजनिक हितका लागि रेडियो आदिकला।
3: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
3: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
1: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू युएस 312, युएस 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, जेके 33-33, 64-44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
3: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856510068 र 9836770771।
3: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415002 मोबाइल 9850405002 र 9840501 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
3: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9462698145
4: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
4: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
6: नवदुर्गा मिष्ठान्न भण्डार वालिङनाथ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 9560501119 र 9560333246

0: अच्छा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन हल्लाखोर गरेको हो
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856054 र 9008747723

0: सुमित ना अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: निशुल्क आँखा शिविर हुने बारे सूचना सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प स्थान क्षेत्रीय समाज भवन बैरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प स्थान गढौ प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुम कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।

0: मोबाइल नम्बर 9806641870 र 9865994497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
3: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9468323809 र 9856555271।
0: प्रसन्न मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दुखुराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने, नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोपाइटर प्रदीप आले। मोबाइल 9856027971 र 9861600866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोलिस्तारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9842349390।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सेन्जा।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
5: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: to Ong.
1: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी
1: खाइराको बानी
2: छोड्नै गाह्रो हुने रहेछ
1: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
3: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज
4: अनि तयो कागज केमे थिए वा
5: अँ झिल्काई
4: त्यही पर्सनल नम्बर ब्लक लैबी
5: पर्सनल मोबाइल नम्बर मि उनी टेलिकमर बाई अफिसर आएर ब्लक लैर खल्खाई
4: अनि बैंगरी
5: बैंगरी
4: अँ
5: सर चाहिँ तली लगपर्दी
4: समलपति न आफै न मोबाइल नम्बर फेरिदिया बजेर ब्लक तयाई विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
5: सतर्क तन ठगी तब्द क्या जोगिन
6: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई

0: माइलाबा बिरामी हुनुभयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलाबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ
3: सुखको गहना दुःखको खजना
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
3: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
4: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
5: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ
4: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
5: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
3: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
3: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: सादर निमंत्रण इस वालिंग उद्योग वाणिज्य संघ को 19वां साधारण सभा एवं 9वां अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य ज्यूहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाई सकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि, दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
0: यही असार 6 गते शनिबारका दिन
1: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठाकुटी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान च्यातिएको, नङ गडेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आर तल्लो वालिङ, पुर्पाइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-441-51, मोबाइल 9856-5250।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
3: सरा किन बोलाएको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
7: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
8: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
9: उपलब्ध सेवाहरू।
10: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
9: दाँत सफा गर्ने टल्काउने,
10: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
9: दाँतको जरासम्म सफा गरी भर्ने,
10: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
9: दाँतमा खोल राख्ने,
10: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
9: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
9: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
10: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
9: मोबाइल 9860216629 र 9861168251।
11: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9864124288 र 9863686647।

0: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइरा जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41-087, मोबाइल 98469-71-4740। मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना, यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित द्वारा भिडियो एक्सरे गरिन्छ, पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0364-41-087, मोबाइल 98469-71-47।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98460-86-00-5।
4: ए दिदी, पक्नुहोस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
4: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जयसी मदिरा। मोबाइल 98560-39988 र 98560-55988।

0: सधैँ सामान्य कपड़ा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपड़ा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
10: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
10: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69-6611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको
0: बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप

0: भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर नागरिकताको फोटो
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
4: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4।
5: रेडियो आदि खोला 105.4।

बेको पनि विजय सुरुवात। नेपाल खबरमा अब पूरा खबर। तराई क्षेत्रमा गर्मी बढ़दै गएको छ। मनसुनी वायुको आंशिक प्रभाव रहे पनि विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तातो दिनको अवस्था कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा गर्मी तत्काल घट्ने सम्भावना छैन। तराईका अरू क्षेत्रमा पनि गर्मी बढ़ेको हो। तराईमा पर्याप्त वर्षा हुन सकिरहेको छैन। यसकै कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रूपन्देही, दाङ तथा आसपासका जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढ़ी देखिएको छ। महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहे पनि मनसूनको सक्रियता मुख्यत पहाड़ी र हिमाली क्षेत्रमा केन्द्रित छ। महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा हिमाली भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै कोशी प्रदेशको तराईका केही ठाउँ र मधेशको एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै ठाउँमा मौसम मुख्यतया सफा नै रहने र तातो दिनको अवस्था कायम रहने महाशाखाले जनाएको छ। लगातारको गर्मीका कारण बाल बालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बाहिर दिउँसोमा काम गर्ने श्रमिकहरू बढ़ी प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। टाउको दुख्ने, थकान बढ़ने तथा हिट स्ट्रोकको जोखिम रहने भएकोले प्रशस्त पानी पिउन, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, हल्का तथा सुती कपड़ा प्रयोग गर्न सुझाव दिइएको छ। महाशाखाका अनुसार तत्काल मनसून भित्र नै सम्भावना छैन। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदैछ। बढ़दो मरूभूमिकरण र खडेरीका विरूद्ध जनचेतनामूलक कार्यक्रम गरेर दिवस मनाउने गरिन्छ। खडेरीका कारण हुन सक्ने खाद्य असुरक्षादेखि वातावरणीय मुद्दाहरूबारे आजको दिन चर्चा गर्ने गरिन्छ। केही दिन अघि विकास भएको एलनिनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढ़ेको छ। विश्व मौसम संगठन डब्ल्यूएमओका अनुसार यही जून 11 तारीक अर्थात 6 दिन अघि एलनिनो विकास भएको हो। यसपटक सुपर एलनिनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने डब्ल्यूएमओको चिन्ता छ। विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एलनिनो र लानिनो। समुद्रको पानी सामान्यतया भन्दा धेरै तात्यो भने त्यसलाई एलनिनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिनो भनिन्छ। अहिले एलनिनो अर्थात प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रवाध्यापक डाक्टर मदन सिग्देल एलनिनोको प्रभाव नेपालमा स्पष्ट देखिने बताउनुहुन्छ। यसका लागि अहिले नै पूर्व तयारी गर्न पनि उहाँको सुझाव छ। औषधि व्यवस्था विभागले एकै पटक 5,000 भन्दा धेरै औषधि पसल अर्थात फार्मेसीको दर्ता खारेज गरेको छ। विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको संचालन प्रमाणपत्र रद्द गरेको हो। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिश पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। यससँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल संचालकलाई आफ्नो

0: पत्रको अवस्था यकिन गर्न आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ। गएको जेठ 28 नवीकरण म्याद समाप्त भई स्वत रद्द भएका औषधि पसलको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र पत्नी आरजू देउबा राणाले आफूहरू नेपाल फर्कन चाहेको र त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएको छ। आउँदो साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी उहाँहरूले सरकारलाई गराउनु भएको हो। देउबा दम्पतीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेर सहज वातावरणका लागि आग्रह गरेको खुलेको छ। नवयुवा आन्दोलनको क्रममा गएको भदौ 24 बुढा लीलकण्ठ निवासमा प्रदर्शनकारीको आक्रमणमा परेर उहाँहरू घाइते हुनुभएको थियो। त्यसपछि तप उपचारका लागि भन्दै सिंगापुर पुग्नु भएको थियो। पछि नेपाल फर्केर फेरि सिंगापुर पुगेको अनुमान छ। देउबा दम्पतीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरूमाथि धरपकड़ नगर्न सर्वोच्च अदालतबाट जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराइएको छ। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य शुरू भएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार यो नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने अहिलेसम्मकै सबैभन्दा ठूलो साइज अर्थात व्यासको पाइप हो। भक्तपुर, किर्तिपुर, मध्यपुर, थिमी, कपन, चोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अघि बढ़ाएको निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ। अब चाँडै अन्य प्रक्रिया शुरू हुने इन्जिनियर श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सहज र प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै शिफ्टमा काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसी पक्राउ परेका छन्। अस्ति बेलुका पक्राउ परेका महानिर्देशक अर्यालसहित निर्देशक केसीलाई विशेष अदालतले 4 थुनामा राख्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई हिजो अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो। उनीहरूलाई राहदानी छपाईमा भ्रष्टाचार जन्य कसुरमा अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। यसैबीच विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका सदस्य नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,90,000 असुल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच युद्ध अन्त्य सम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भइरहेका बेला मध्य पूर्वमा तनाव फेरि बढ़ेको छ। दक्षिण लेबनानमा इजरायली आक्रमणमा चारजनाको ज्यान गएपछि युद्ध विराम उल्लंघनको आरोप प्रत्यारोप तीव्र बनेको हो। इरानले इजरायलले लेबनानमा भएको सहमति अर्थात समझदारी पत्रको 84 पटक उल्लंघन गरेको दावी गर्दै कड़ा जवाब दिने चेतावनी दिएको बीबीसीले जनाएको छ। इजरायल तर्फबाट भएको पछिल्लो ड्रोन तथा हवाई आक्रमणमा नवा तिहा क्षेत्रमा कम्तीमा चारजनाले ज्यान गुमाएका कतारी संचार माध्यम अल जजिराले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई लेबनानको अवस्था व्यवस्थापनमा अधिक जिम्मेवार हुनुपर्ने भन्दै सार्वजनिक रूपमा आलोचना गर्नुभएको छ। ट्रम्पको भनाईपछि अमेरिका इजरायल सम्बन्धमा नयाँ दरार देखिन थालेको विश्लेषण गरिएको छ। अमेरिका इरान वार्तामा अमेरिकी पक्षका उपराष्ट्रपति जेडी भान्सले इरानले शर्त पालना गरेमा वास्तविक फाइदा पाउन सक्ने बताउनु भएको छ, तर उसले इरानले आतंकवाद र आणविक कार्यक्रम समर्थन जारी राखेमा कुनै लाभ नपाउने चेतावनी पनि दिनुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा साबिक उपाधि विजेता अर्जेन्टिनाले मेस्सीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले 3 गोल गरे। अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको 17, 60 र 76 मिनटमा गोल गरेका हुन्। विश्वकप फुटबलमा मेस्सीको यो 16 गोल पनि हो। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। मेस्सी र क्लोजपछि फ्रान्सका किलियन एम्बाप्पेले 14 गोल सहित पछ्याइरहेका छन्। आजको खेलको शुरूआतमै अर्जेन्टिनाका मेस्सी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता भने पाएन। अर्जेन्टिनाले यो विश्वकपमा विजयी शुरूआत गरेको हो। 6 पटक विश्वकप खेल्ने मेस्सी पहिलो खेलाड़ी पनि बनेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि 200 क्याप पनि जितेका छन्। यस्तै फ्रान्स र नर्वेले पनि विश्वकप फुटबलमा विजयी शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 गोलले पराजित गर्यो। नर्वेका एर्लिङ हालाण्डले खेलमा 2 गोल गरे। त्यस्तै क्रिस्टियन क्रिस बोर्ड्स र मार्टिन ओडेगार्डले 1-1 गोल गरे। इराकका कप्तान आयमन हुसेनले 1 गोल फर्काए। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई हराउँदै विजय शुरूआत गरेको छ। फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको हो। फ्रान्सको जीतमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरे। यससँगै एम्बाप्पे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पूरा गर्दै ओलिभियर जिरूडको 57 गोलको कीर्तिमान तोडेका हुन्। विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या 14 पुगेको छ। अहिले बिहान पाउने 10 बजे विश्वकप फुटबलमा अस्ट्रेलिया र जोर्डनले खेल्दैछन्। त्यस्तै आज राति पाउने 11 बजे पोर्चुगल र कंगो बीच खेल हुनेछ। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह, आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदै। एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज, विभागीय निर्देशनको पुनः पालना गर्न औषधि व्यवस्था विभागको अनुरोध। मेलम्चेको पानी सहज वितरणका लागि पाइप बिछ्याउन शुरू, दिनरात दुवै शिफ्टमा काम चल्दै। अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव, इजरायलद्वारा आक्रमण, ट्रम्पद्वारा नेतान्याहुको आलोचना। र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी, फ्रान्स र नर्वेको पनि विजयी शुरूआत।

0: रेडियो आदि खुला 105.4
1: बैंकिंग खैमत बिली चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आ रही खाई बिले तो माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठगरे क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन हल्लाखोर गरेको हो
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723
4: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
4: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
4: मोबाइल 98469918921 र 98462439399
6: के भयो दाइ हजुरलाई दुईले रातो पिरो भएको छ त अनुहार
7: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
6: हो र दाई मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
4: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
7: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
4: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
8: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015 23050 सहयोगका लागि मोबाइल 98015 23051
9: छिटो भनेको वर्ल्ड लिङ्क
8: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही असार 6 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा कमर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोर्नी नस तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364141006 मोबाइल 98565266 स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डी एन्ड वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141348 32।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9855553031।
1: साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 9844584411। होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460151।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेकी क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 67
1: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462 98145
3: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
3: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063-4141-246 मोबाइल 98560-50119 र 98560-33-246
1: कस्तो सास गनाएको तिम्रो त
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
7: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48622 र 98241-4049
0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
8: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
0: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
8: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
0: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
1: फोन 0364-41-258।
10: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
10: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
10: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
10: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
10: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
10: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
10: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
10: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
10: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
10: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0365900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: समीचो चौदह के में बोधे लोटी पर दीरो बहने ने विवरण पी भी है मुई खातर खाई हमरो
1: खाई खाई बहु कोई लोटर बढ़ दिलवा
2: आंगी समीचो लोटी पर दी हूँ छापता ही गुदी
1: बढ़ दी आ बढ़ दी बल लोटर खाली पर दी बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बनी खाई बिसा खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
3: सतर्क क्या बजना
2: सिद्धार्थ बैंक क्या रे जन हेदरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदै भरी लाई
5: हतार हतार में छोरा को बीहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
6: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
5: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
6: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
5: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
6: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
5: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
6: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
5: मोबाइल नम्बर 9806641870 र 9865494497
6: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
7: निशुल्क आँखा शिविर हुने बारे सूचना सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा दोस्रो दिन चार 8 गते आँखा स्क्रिनिङ क्याम्प स्थान क्षेत्रीय समाज भवन बैरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प स्थान गरौँ प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा
4: रेडियो आदिखोला 105.4

हिजो अथमा धनगढी भोलि तिमी केटिएम भोलि तिमी केटिएम हिजो अथमा धनगढी भोलि तिमी केटिएम हुँदा हुँदै समेलैको रेस्टुरेन्टमा भेटिएम तिम्रो फलो गर्दा

दारू पनि पिन्छौ रे दारू पनि पिन्छौ रे लुकी छिपी कहिले काहीँ दारू पनि पिन्छौ रे मुडा फुडा बाउको बाले से काटेर दिन्छौ रे कहिलेदेखि चिन्न थाल्यौ मलाई पनि चिन्छौ रे।

कति दिन्छ मस्ती गर्न नाइटको दुई चार हजारमा नाइटको दुई चार हजारमा कति दिन्छ मस्ती गर्न नाइटको दुई चार हजारमा साह्रै सोधी हुन्छ होला बाउ आमाको नजरमा पाँच सौ सिसी बुलेट जस्तै सन

0: हार्दिक निमन्त्रणा।
1: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत् संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू
1: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
0: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
1: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
0: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
1: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
0: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
1: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
0: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
1: मोबाइल नम्बर 9856027966, 9856040126 र 9864186136।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने,
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
3: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने,
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै IME प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
5: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेन्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468832809 र 9856052171।
6: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
7: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
6: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज।
8: ओहो अंकल, चिटिक्क परेको घरमा मौरीको पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
9: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
8: ए हो र अंकल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
9: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
10: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
11: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 063-691-0004
12: सम्पर्क मोबाइल 97484-34484
13: चोरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा

0: वालिङ उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। यस वालिङ उद्योग वाणिज्य संघको 19औं साधारण सभा एवं 9औं अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशनमा भाग लिनका लागि एक हप्ता अगाडिसम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रबार कार्यालय समयभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्नुहुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौ। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
1: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
2: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुण्डे।
0: सम्पर्क फोन नम्बर 03-6441-6024।
3: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
4: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
3: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
4: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एक रुममा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33-33, 64-44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
3: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98-560-51-068 र 98-36-70-771।
3: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: Access to all.
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुःखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: नमस्कार हल्दर साहब, क्या नाम? तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाई त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
0: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठम ठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
4: किन बोलाएको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-5123 र 98-066-6152।
8: होइन, के भयो, किन बन्द भएको गाडी?
9: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइस।
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
9: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
9: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
11: फोन नम्बर 0364-41-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।
9: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
9: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
12: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
9: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
12: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
9: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
12: मुटुको जाँच ECG सेवा,
9: भाँचिएको हड्डी प्लास्टर सेवा,
12: डिजिटल एक्सरे सेवा,
9: चिरफार गर्ने
12: थाइराइड जाँच,
9: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
12: सर्वसुलभ फार्मेसी सेवा।
9: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
12: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7174। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98461-24288 र 98463-86-647।
13: रेडियो आदिखोला 105.4
14: पिउन त यहाँ सबै पिउन, हल्का मुठोड ज्यादा पिउनु, बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पा।

0: दिदी पक्लिस्टा भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुङ भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 98560 3998 र 98560 55988

0: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही असार 6 गते शनिबारका दिन
0: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ।
1: यदि तपाईहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालु सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ आठ खेल मैदान जाने बाटो, फोन 063-441-044, मोबाइल 9960-81-173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815-56-496।
5: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
6: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
5: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
6: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
7: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाड़ीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705756 र 9846605756।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0638412133।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
6: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
6: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
6: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
6: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
6: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
6: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
7: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
6: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
7: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
6: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
7: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
10: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
10: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।

0: सामाजिक सञ्जाल री छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समय री आफैना पासपोर्ट फेरदिल परिम नुए टोए तारी शङ्ख लैदी भिसा बैङ्गरी याईमरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
5: होइन के भयो र किन हल्लाखोर गरेको हो
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
5: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्याण्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
5: स्याङ्गा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723
6: साधारण निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ मिति यही असार 12 गते शुक्रबार समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि दिवा खाजाको समय 20 मिनट मात्र बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ वालिङ उद्योग वाणिज्य संघ वालिङ
7: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
8: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
7: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
8: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
7: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
7: मोबाइल 98469188921 र 98462939

के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 98565553031। साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162823।
3: निशुल्क आँखा शिविर हुने बारे सूचना। सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति, समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प, स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प, स्थान क्षेत्रीय समाज भवन बैरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प, स्थान गरौं प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुटी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान च्यातिएको, नख गडेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्ल वालिङ, प्रोपराइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-44-0051, मोबाइल 98-560-52-49।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
5: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
5: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98-464-85-411।
7: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
8: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
9: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
7: मोबाइल 9846216629 र 9861168251।
10: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
5: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
10: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
5: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
10: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
10: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट। मोबाइल 9856085667।

0: ओई एम जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: पर्सन मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना
3: यही असार 6 गते शनिबारका दिन
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ
3: यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ दुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुने
2: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ
4: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा छारी रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा दुई कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
2: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ
4: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नशा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
2: यसै उक्त दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
5: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरगोड बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 9852729971 र 9841600866
3: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार
0: सुन्नु न
6: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
6: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9855631966
0: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
7: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
7: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ्गाट मोड पेट्रोल पम्प अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9855501119 र 9855533246
8: आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
9: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
8: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
9: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
8: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
9: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
8: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
9: मोबाइल नम्बर 9847 21380

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आथ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
3: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
4: पाण्डे सु सेन्टर वालिङ बजार
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
4: मोबाइल नम्बर 9846086005
5: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
5: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
5: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
0: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
5: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
0: हेर भाइ म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
5: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
0: फोन 0363 44 600 मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसा फेर्न गाह्रो हुने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
6: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफले द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0363-441-87, मोबाइल 98469-7147।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट पाइन लगाएर हिँडेको छौ त। यति राम्रो कोट पाइन कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815564696।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ सेन्जा, फोन 063-440-594।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
6: फोन 063-441-258।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा
2: आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट डीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजेका छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदिखोला 105.4

अस्ट्रियाले जोर्डनलाई हरायो। अर्जेन्टिना, नर्वे र फ्रान्स पूरा गरेपछि भित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवीको अध्ययन विधा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विधा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई अस्ट्रियाले जोर्डनलाई हरायो। अर्जेन्टिना, नर्वे र फ्रान्स पूरा

0: लेख्छ। त्रिवीका अनुसार अध्ययन विदा लिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरूपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिवीको भनाई छ। त्रिवीले विदा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौता अनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढ़ाइने जनाएको छ। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 रूपियाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको दोस्रो हप्ता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। उहाँका अनुसार जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बापत 32,13,06,000 निकासा गरिएकामा 27 गते थप 27,37,78,000 भुक्तानी गरियो। मंगिरसम्मको बीमा दावी मध्ये भुक्तानी दिन बाँकी 7 अर्ब र पुसदेखि असारसम्मको 14.5 अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ। चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको कार्यबोझ अत्यधिक समय भएको गुनासो आएकाले पाठ्यक्रममा तोकिए अनुसार सेवामा खटाउन अनुरोध गरेको छ। आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई पत्राचार गरेर चिकित्सकको कार्यबोझ अत्यधिक समय कार्य गर्न बाध्य बनाई शारीरिक तथा मानसिक असर परेको भन्ने गुनासाहरू आएकामा प्राप्त भएकाले सम्बन्धित विषयको पाठ्यक्रमको परिधिमा रही सेवामा खटाउन व्यवस्था गरेर यथाशीघ्र आयोगलाई जानकारी गराउनका लागि निर्देशन दिनुभएको हो। त्यसैगरी आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूको इन्टर्नशीप भत्ता विभिन्न शिक्षण संस्थामा समान नभई कतिपय मेडिकल कलेजको इन्टर्नशीप भत्ता अति न्यून रहेको भन्ने गुनासो आएको जनाएको छ। आयोगले गुनासोका सम्बन्धमा मेडिकल कलेजले आफ्नो आंगिक अस्पतालमा सेवा पुर्याए बापत प्रदान गर्दै आएका भत्ता सरह नै उपलब्ध गराउनका लागि निर्देशन दिएको छ। मेडिकल कलेजका शिक्षण संस्थामा सेवा प्रदान गर्ने इन्टर्नशीपका चिकित्सकहरूलाई प्रदान गर्ने व्यवस्था गरी त्यसको जानकारी आयोगलाई गराउन अनुरोध गरिएको छ। चार दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कदै हुनुहुन्छ। उहाँ आइतबार बिहान बेजिङ पुग्नु भएको थियो। परराष्ट्र मन्त्री खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि पार हिमाल समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान समेत गर्नुभएको छ। हिजो बेजिङमा नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसांख्यिकी सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कालीकोटमा दुर्लभ वन्यजन्तु रेड पाण्डा भेटियो, सुनको भाव आज तोलामा 1,200 रूपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले सेवामा नफर्किएका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिवीको निर्देशन 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कालीकोटका तीनवटा पालिकामा दुर्लभ वन्यजन्तु रेड पाण्डा हाब्रे भेटिएको छ। तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा रेड पाण्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैर सरकारी संस्थाहरूले जनाएका छन्। तिलागुफा नगरपालिका 10 को रूरू बन्चुपाटन, शुभकालिका गाउँपालिका 6 को हाउडी लेकमा र महावै गाउँपालिका 2 को महावै पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 1,200 रूपियाँ र चाँदी 10 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा 2,97,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढ़ेर तोलाको 2,98,500 रूपियाँ पुगेको थियो। यस्तै आज चाँदीको भाव घटेर तोलाको 4,980 रूपियाँ कायम भएको महासंघले जनाएको छ। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रसंघीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जून 16 तारीखमा मनाइन्छ। विश्वका 20 करोड़ भन्दा बढ़ी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा दिवस मनाउने गरिन्छ। वर्षको दिवसका अवसरमा आईडीएफएआरले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्य माध्यमको रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सृजना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच हालै भएको शान्ति सम्झौतामा 300 अर्ब अमेरिकी डलरको निजी लगानी कोष स्थापना गर्ने योजना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो कोष दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन दिने उद्देश्यले तयार गरिएको खबरमा उल्लेख छ। कोष लगानी, ऊर्जा, यातायात, उत्पादन, उद्योग तथा आपूर्ति व्यवस्थापन लगायतका क्षेत्रमा केन्द्रित छ। यसमा अमेरिका, खाड़ी अरब देशहरू, एशिया, दक्षिण अमेरिका तथा अफ्रिकाका कम्पनीहरूले लगानी गर्नेछन्। इरानमा ठूलो मात्रामा लगानी भित्राउने उद्देश्यले 300 अर्ब अमेरिकी डलरको निजी लगानीको स्थापना गर्ने योजना इरान अमेरिकाको सम्झौतामा समावेश गरिएको हो। आधाभन्दा बढ़ी रकमका लागि लगानी प्रतिबद्धता समेत आइसकेको दावी गरिएको छ। यो कोष दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन दिने उद्देश्यले तयार गरिएको भनिएको छ। अमेरिका र इरानले पर्सि शुक्रबार झण्डै 3.5 महिना लामो युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हराएको छ। आज सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा जोर्डन 3-1 गोलले पराजित भयो। अस्ट्रियाले खेलको 21 औं मिनटमा रोमानो स्मिटको गोलबाट अग्रता बनाएको थियो। खेलको 50 औं मिनटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काए। जोर्डनले विश्वकपमा पहिलो गोल समेत गरेको हो। तर खेलको 76 औं मिनटमा एजन अल अरबको उपहार गोलमा अस्ट्रिया 2-1 अगाडि रह्यो अनि खेलको इन्जुरी समयमा अस्ट्रियाका मार्को अर्नाटोविकले पेनाल्टीमा गोल गरे। जोर्डनलाई 3-1 हराएसँगै समूह जेको अस्ट्रिया महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र कंगोले खेल्दैछन्। यस्तै साबेक उपाधि विजेता अर्जेन्टिनाले मेस्सीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। मेस्सीले खेलको 17, 60 र 76 मिनटमा गोल गरेका हुन्। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। 6 औं पटक विश्वकप खेल्ने मेस्सी पहिलो खेलाड़ी पनि बनेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि 200 औं क्याप पनि जितेका छन्। यस्तै फ्रान्स र नर्वेले पनि विजय शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 गोलले पराजित गरेको छ। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोलले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको छ। फ्रान्सको जितमा कप्तान किलियन एम्बापेले 2 गोल गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र कंगो खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सेवामा नफर्किएका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिवीको निर्देशन। 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता। स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ़्यो। आवासीय चिकित्सकलाई पाठ्यक्रम अनुसार मात्रै सेवामा खटाउन आएको आग्रह। 4 दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल आज स्वदेश फर्किँदै चिनिया लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान।
अमेरिका र इरान बीचको सम्झौतामा 300 अरब डलरको लगानी कोष प्रस्ताव, इरानमा ठूलो मात्रामा वैदेशिक लगानी भित्राउने उद्देश्य र विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो, अर्जेन्टिना, नर्वे र फ्रान्सको पनि विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क।

0: नमस्ते, म तपाईहरुको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
1: निशुल्क आँखा शिविर हुने बारे सूचना। सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प, स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प, स्थान क्षेत्रीय समाज भवन बैरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प, स्थान गढौ प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो।
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855054963, 9855551104 र 9800847723।
2: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही असार 6 गते शनिबारका दिन
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। गर्दछ। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
6: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नशा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: यस्तै उक्त दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरगोड बयरगारी मेन बजार प्रोपराइटर प्रदीप आले मोबाइल 9856279171 र 9841600866।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
8: लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
9: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
8: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
9: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
8: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
8: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
9: मोबाइल नम्बर 9847721380।

0: कागज के में थी वा
1: आ झिलकाई
0: क्यों पर्सनल नंबर ब्लॉक लाई वधी
1: पर्सनल मोबाइल नंबर में उन्हीं यो टेलीकॉमर बे ऑफिसर आई रा ब्लॉक लाई रखल खाई
0: अनि बैंगरी
1: बैंगरी
0: आ
1: चार सही तली लग पड़ दी
0: सम लग पड़ी ना आप ही ना मोबाइल नंबर फिर दिया वधी रा ब्लॉक ताया विषय आप ही ना बैंक दे बिनी जानकारी पिन पर हिम दे आप ही ना बैंक खाते ही ना जानकारी और ही ना योरी थोनी द क्या सचे तल पर हिम
1: सतर्क तना ठगी तब द क्या जोगी ना
2: सिद्धार्थ बैंक र क्या ले जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
4: वालिंग उद्योग वाणिज्य संघ को अत्यंत जरूरी सूचना इस वालिंग उद्योग वाणिज्य संघ को 19वां साधारण सभा एवं 9वां अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशनमा भाग लिनका लागि एक हप्ता अगाडि सम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रबार कार्यालय समय भित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्न हुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौ अनुरोधक वालिंग उद्योग वाणिज्य संघ वालिंग स्याङ्जा
5: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
6: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
5: भनेको त हो नि वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
6: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
5: हजुर हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
6: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डे एन्ड वाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बीपी चोक
5: मोबाइल नम्बर 9855054313 र 9141443842
6: मूल्य होइन स्वास्थ्य रोजौ मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही असार 6 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ यदि तपाईहरुमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठागुठी जल्ला पुरानो घाउ खटिरा दाग पुरानो अपरेशनको समस्या पायल सहर्निया अण्डको सुनिने कान च्यातिएको नङ गडेको बारम्बार मुसा आइरहने समस्या अनावश्यक गुठी आउने जस्ता समस्याहरु छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला साथै सोही दिन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
7: उक्त दिन मुटुको इको पनि गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल्लो वालिङ पूर्वाइट सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 063-441-051 मोबाइल 9855052-49
4: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार
9: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
10: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
9: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए हामी पनि जहाँको त्यही
10: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
9: हाम्रा सेवा तथा सुविधाहरू
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
10: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुण्डे
11: सम्पर्क फोन नम्बर 063-441-6624
12: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 44 331, मोबाइल 98 560 55 331।
13: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने,
5: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364-41-087, मोबाइल 98469-7071-44।
4: मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
6: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफले द्वारा भिडियो एक्सरे गरिन्छ। पुनः फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 063-441-087, मोबाइल 98469-7071-47।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
5: छ्या, कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
9: ए दिदी, पक्लुस्टा भनेको होइन, हतार हतार गर्दै कता हो र?
10: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
9: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
10: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
5: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
9: मोबाइल 9856309888 र 9856555988।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुर लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क
1: केन्द्रमा गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
4: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: ना, अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख।

साथै यहाँहरूले हामीलाई हाम्रो भातृबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रमका मिसिका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रमका मिसिका भागकाको अर्को भिन्न श्रृंखला बुधबारीय श्रृंखलामा छौं। बुधबारीय श्रृंखलाकै सन्दर्भ साईमा रहेर हामी फरक खालका लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ्नेछौ भन्दै अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घार्छौ सुमधुर खालको कोडा भाकाबाट। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा बैठक छदै नौ माया यस मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशिष्ट भाकमा देवहरूमा आज हामी कार्यक्रमका विशिष्ट भाकाको बुधबार व्यवसायमा छौँ। बुधबार व्यवसायमा रहेर सुमधुर खालका नयाँ पुराना सालैजे करैला भाका कौरा भाका च्याउरे भाका लगायतका भाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्कमा जुटेका छौँ। रेडी बिलाको क्रममा हामी अर्को भाका जोड्छौ। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनीर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50119 र 9856-33-246।
2: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842698145।
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
4: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856-30829।
5: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
2: ए, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुरसँगै जान्छु है।
5: ल, त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
2: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
6: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856-51068 र 9836-70771।
6: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
2: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
7: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
2: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
7: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 होइन के भयो किन बन्द भएको गाडी
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
5: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
3: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
2: फोन नम्बर 0364-41-502 मोबाइल 98-560-40-502 र 98-460-51-401

आहा कान्छीको जीवन झलमल मैपरि आलमल यस मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम काम्बिसीका भाकामा प्रेम राजम महत अनि चाहना राणा मगरका आवाजमा सजिएको सुमधुर खालको भाका तनहु परिवेशलाई चाहिँ विशेष गरी शब्दमा समेटिएको यो सुमधुर खालको भाका दपहर समक्ष जोड्यौं कोडा भाका रहेको थियो र यसै क्रममा हामी सुमधुर खालको रोइला भाका जोड्छौं सही भाका सँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ विश्रामपछि पुनः उपस्थित हुने नै छौ यहाँहरू भने हामीसँगै रहनुहोला।

हुने हो कि कतै महिला अधिकार के कसरी दिन्छु भन्छौ दुबै।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल उपालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुर लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट भीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900 25, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: आहा, कति राम्रो हो बालीनाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364140696।
5: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
3: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारीको थाहा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
4: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
8: एन्जल फलफुल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
9: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा जुम्रे पङ्गेनी
8: मोबाइल नम्बर 98467 21380

हजुर कार्यक्रमको क्रममा राखिएको यस छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुस्तिका भागमा यहाँहरूमाझ आज हामी कार्यक्रमका मुस्तिका भागकाको बुधबारीय व्यवसायमा रहेर तपाईँहरू समक्ष सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान धेरै तपाईँहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुट्टिएर जानुपर्ने हुँदा हामी कार्यक्रमको आजको व्यवसायबाट अन्तिम समयमा आइपुगेका छौं र आगामी श्रृंखलामा पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै आजको व्यवसायबाट विदा मागेर जानुपर्ने समयमा आएका छौं र यिनी अनि यस्तै सुमधुर खालका भाकाहरूलाई अन्य श्रृंखलामा पनि स्थान दिने विश्वास दिलाउँदै जाँदा जाँदै यहाँहरूमाझहरूको सुमधुर खालको भाका छोड्दै आजको सुन्दर व्यवसायी बुधबारी व्यवसायबाट म कार्यक्रम सञ्चालिका रिती कुमार पनि उजुल पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9817769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज जुत्ता त गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छ।

0: गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
2: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
3: सादर निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल, सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि, दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ
1: निशुल्क आँखा शिविर हुने बारे सूचना। सानिमा ब्याङ्क लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प। स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प। स्थान क्षेत्रीय समाज भवन बयरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प। स्थान गरौं प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104।

0: 98 48 47 723।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-47-331, मोबाइल 98-55-55-331।
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
8: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
9: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
8: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
9: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
8: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
10: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
8: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
10: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
8: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
10: सुखको गहना दुःखको खजना।
8: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
10: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
11: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
1: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
11: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
10: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
10: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-55-85-667।
1: ए दिदी, पक्नुहोस् त भनेको
12: होइन,
1: हतार हतार गर्दै कता हो र?
12: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
1: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ 1 रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
12: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू, प्रोडक्ट सुपथ मूल्य में पाइन का साथ ही अर्डर अनुसार घर तथा अफिशियल सामान तैयार पारि नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोड बाट जैसी पदेरा सरेको जानकारी गराउँद सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9860 3988 र 9860 55988 अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही असार 6 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुठ ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा छारी रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364140006 मोबाइल 9856355266 स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार

0: ए अंकल, गाला मा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
2: उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 9860216629 र 9861168251।
4: समिच्यो चौदा क्यामे बौदे लोटी पर्दी रो बैंगने विवरण पी विषय मुई खाता लिखै हाम्रो
5: खै खै बहु कोही लोटरी भर्दिलु
6: आङ्गी समिच्यो लोटी पर्दी छाप्दै गरी
5: भर्दी आ भर्दी भयो लोटरी खाली पर्दिम बा शैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै विषय खैमै विश्वास आनन् फोनै खाले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थै कोही पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
7: सतर्क सन ठगिर देख्या पर्दैन।
8: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश।
9: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू:
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निक्षेप संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निक्षेप संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
11: सम्पर्क फोन नम्बर 03741460624।
12: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
13: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
12: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
13: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
12: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
13: यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
12: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
14: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
13: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 063-440-594।
15: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
16: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
15: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
16: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
17: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
16: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 03-4-12-183।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
2: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841624288 र 9843686647।
1: छायाचित्र फार्मेसीमा डाक्टर आउने सूचना,
2: यही असार 6 गते शनिबारका दिन सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी पर्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ 8 खेल मैदान जाने बाटो, फोन 0363441044, मोबाइल 9864081173।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल माथि काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्जा।
1: फोन 0364460600।
4: हेलो,
2: भाइ तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
0: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
0: मोबाइल नम्बर 9855019076, 9861719076 र 9817162223।
5: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
2: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: अप्सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052।
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङ्गकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 9846086005।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामु दाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैङ्कको ओह्रालोमा।
6: मोबाइल 9315546496।
8: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
9: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
4: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
10: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
10: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
4: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
10: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
10: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
10: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
10: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
10: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
10: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलू श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन। राष्ट्रपाको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 र केन्द्रीय सदस्यमा उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनी झण्डै 3,024 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नुपर्नेको जनाएको छ। इलामका 53 वटा भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग 18 अगस्तदेखि बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। अर्थोडक्स र सीटीसी गरी वार्षिक 12 देखि 14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्दछ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन्। चिया निर्यात गर्न नपाएर थन्किँदा श्रमिकको ज्याला र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन भएको व्यवसायीको भनाइ छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुलीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्याउन समेत कठिन भएको उद्योगीको भनाइ छ। सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास असफल भएको कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूसँग नरहेको उद्योगीहरूले बताएका छन्। युवा तथा श्रम रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलू श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलको जवाफ दिने क्रममा प्रतिनिधि सभाको बैठकमा मन्त्री यादवले यस्तो जानकारी गराउनु भएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाइ छ। घरेलू श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 दिनभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। सांसदहरूका प्रश्नको जवाफ दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभयो। विदेशमा गएकाहरूको स्थित ज्ञान र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको सरकारले तीव्रता दिएको पनि बताउनुभयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 दिनभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। सांसदहरूका प्रश्नको जवाफ

0: हिमालको चित्र लाली गुराँसको पाइन्छ। प्रदृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने दुईवटा काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा रहेको सुरक्षण धागो सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाठ्यबाको चित्र रहेको छ। राष्ट्र बैंक अनुसार नयाँ नोटमा गवर्नरको दस्तावेज रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रति प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारलाई समान शुल्क 41,000 रूपियाँ बुझाउनुपर्छ। केन्द्रीय सदस्यहरूको लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति 2 महामन्त्री 4 सहमहामन्त्री हुने व्यवस्था रहेको छ। यस्तै कोषाध्यक्ष सहको साध्यक्ष प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 99 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या झण्डै 3,000 जना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। तनहुँको ब्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रूपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रूपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार कागज, प्लास्टिक, धातु, सिसा जन्ने लगायत वस्तु बिक्रीबाट आमदानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर परिकरण गरी संकलन गर्न थालेको छ। कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै संकलन गर्ने र बिक्री गर्न योग्य फोहोर बिक्री गरी आमदानी गरेको लम्सालले बताउनुभयो। नगरपालिकाले कुहिने फोहोरलाई भने दुम्सीमा रहेको गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ। अब विदेशको खबर। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ। यो पानी वार्षिक 28 करोड़ मानिसको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन, गम्भीर मौसम जलवायु परिवर्तनले वर्षा चक्रमा बाधा पुर्याउँदा र प्राकृतिक सिमसारको क्षयीकरणका कारण तालदेखि नदीसम्ममा

0: आज पानी घटिरहेको विश्व बैंकको सन् 2025 को प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। रोइटर्सका अनुसार भू उपग्रह तस्विरहरूले विश्वव्यापी रूपमा पानी घट्दै गएका 10 ठाउँ देखाएका छन्। अर्जेन्टिना, बोलिभिया, बोत्सावाना, चिली, इरान, इराक, माडागास्कर, माली, अमेरिका र उज्बेकिस्तानका तालदेखि नदीसम्मका पानी घटिरहेका हुन्। सन् 1990 को दशकको शुरूआतदेखि नै विश्वका आधाभन्दा धेरै ठूला तालहरूमा पानी घटेको छ। सन् 1970 हिमनदीको 30% भन्दा धेरै भाग केही क्षेत्रहरूबाट हराएको छ। यस्तै विगत 5 दशकमा झण्डै 41 करोड़ हेक्टर प्राकृतिक सिंचार क्षेत्रहरू नष्ट भएका छन्। यसैबीच मरूभूमिकरण र खडेरीको बारेमा जनचेतना जगाउन क्षयग्रस्त जमिनलाई पुनर्स्थापित गर्ने कार्यलाई प्रवर्धन गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा आज विश्व मरूभूमिकरण तथा खडेरी विरूद्धको दिवस मनाइँदैछ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह के को यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कंगो 45 स्थानमा छन्। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नाण्डेज, रुबेन डियाज जस्ता खेलाड़ी रहेका छन्। 41 वर्षीय रोनाल्डोले 6 पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि भने जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4 जित र 1 बराबरीको नतिजा निकालेको छ। कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसै कारणले कंगोले सन् 1974 विश्वकप खेलेको थियो। कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमण कारण टोलीको तयारी प्रभावित बनेको हो। कंगोले पछिल्ला 5 खेलमा 2 जित, 2 हार र 1 बराबरी खेलेको छ। आज राति पाउने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानाडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा, सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका, मन्त्री यादवको भनाई, समस्यामा परेमा सहयोग गर्न कठिन। राष्ट्रपतिको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 केन्द्रीय सदस्य उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनी झण्डै 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारणको अत्यधिक उत्खनन र प्राकृतिक सिंचारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्केको कंगो र पोर्चुगल खेल्दै।
1: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
2: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइटैना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी भिसा ब्याङ्गरी यही मरी तुरन्त खबर लना
3: सतर्क तन ठगे तब त क्या जोगिना
4: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
7: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
7: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
7: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
7: बरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
6: मोबाइल नम्बर 9806641870 र 9865494497।
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
8: हार्दिक निमन्त्रणा।
9: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्वत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
8: कार्यक्रमहरू
9: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
8: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
9: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
8: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
9: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
8: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
9: नोट, आजीवन वैष्ठी ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
8: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल।
9: मोबाइल नम्बर 9856027966, 9856040126 र 9460-81-136।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
10: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
10: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
10: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
6: मोबाइल 9849618921 र 9842

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98555271, 98468 32809 र 98555271।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 98555354 र 98143348 32।
1: मूल्य होइन स्वास्थ्य रोजौ। हार्दिक निमन्त्रणा।
2: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते कोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत् सङ्कल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू
2: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
2: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा, नगर परिक्रमा एवं प्राण प्रतिष्ठा, साथै भण्डारा प्रसाद वितरण, भगवान दर्शन।
2: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन, प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
1: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
2: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
1: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार, वालिङ 8 बगाले टोल।
2: मोबाइल नम्बर 98560 27966, 98560 40126 र 98460 81136।
3: नमस्कार हल्दर साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
4: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
3: अच्छा क्यानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपुहरू रोगहरूलाई विफल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0185524395549478।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, मोबाइल 98560 51068 र 98637071।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना, यही असार 6 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक कुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0363414051, मोबाइल 98560 52049।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
8: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161 588 595 576044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: माइला बा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेसन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: ए आसरा किन बोलाको मलाई
6: हे ना मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे म पनि जान्छु तनि हिँड
7: हाम्रा विशेषताहरू
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
7: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
7: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052।
0: ओई आम्जी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
8: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
8: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
8: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
8: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
8: सम्पर्क मोबाइल 9842698145।
0: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 0364140006, मोबाइल 9857555266। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329। छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुखा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: स्थान छाया क्षेत्र फार्मेसी, वालिङ 8 खेल मैदान जाने बाटो, फोन 0364140044, मोबाइल 9960816173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
3: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
0: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
0: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 0364142558। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841624288 र 9843686646।
5: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
7: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
7: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
7: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
7: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
7: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
7: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
7: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
7: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364 41 469 र 0364 41 268।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
7: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुना सुना अहिले हाम्रो गर्नेमा
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: सुख दुःखका तरेलीहरूसँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
3: 105.4 मेगाहर्ज
5: अनि तपाईँको कागज केमे थिए वा अँ झिल्काई त्यही पर्सनल नम्बर ब्लक लैबी पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लिएर खल्खाई
6: अनि बैंगरी
5: बैंगरी
6: अँ
5: चर्चै तली लगपर्दी
6: चम लगपर्दी न आफै न मोबाइल नम्बर फेरिदिया बधेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी बेक्या सचेत तल परिम
5: सतर्क तना ठगी तब्द क्या जोगी न
7: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
10: होइन के भयो र किन हल्लाखोर गरेको हो
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
10: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
10: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560-54963 98560-55104 र 98028-47723
11: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
12: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
11: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
12: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
11: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
13: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
14: सम्पर्क मोबाइल 97484-34484
15: चोरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा
16: साधारण निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं नवौ अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे, ठिक समयमा कार्यक्रम सुरु हुनेछ। स्थावेशन तथा निर्वासन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित

0: निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
1: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 5 60 55 33।
0: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364 41 6024। अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई लामो समयदेखि हात शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: यस्तै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 0364 41 006, मोबाइल 98565256। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आर केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861179076 र 9817682123।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9460216629 र 9461668251।
6: पलङ, लोबेट, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
7: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु, बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
6: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
7: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9560131966।

0: नाक छोड़ी काम काम छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेकी क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565866 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
2: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
2: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
2: मुटुको जाँच ईसीजी सेवा
0: भाँचिएको हड्डी प्लास्टर सेवा
2: डिजिटल एक्सरे सेवा
0: चिरफार गर्ने
2: थाइराइड जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
2: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
2: फोन नम्बर 0364140087 मोबाइल 98469071
3: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364140246 मोबाइल 98560501 र 98560323646
6: छ्या कस्तो सास गनाएको तिम्रो त
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
6: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
6: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
8: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465648622 र 98241400029
9: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
10: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
9: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
10: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
9: ल ठिक गरिस
2: विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
10: पाण्डे सु सेन्टर वालिङ बजार
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
10: मोबाइल नम्बर 98460-86005।
11: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
12: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ
11: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
12: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
13: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
14: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
13: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
15: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
16: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
15: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
16: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
15: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
16: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
15: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
16: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने
15: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
16: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
15: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
16: त्यस्तै IME प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
15: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
16: फोन 0364-46600

0: दिदी पक्लिस्टा भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 9815564696
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
5: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
5: त्यहाँ त रगत दिसाब पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
5: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ सेन्जा फोन 0364405094
6: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
6: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
7: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
7: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0364121133
6: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
0: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
7: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
7: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
7: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
7: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
7: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
7: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
7: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
7: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
7: दाँत रङको वा मेटलको खुर लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार
7: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
7: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
7: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9817969611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
10: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
11: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
10: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
12: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
10: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि त्यस्तै छ भन्दैछन्।
12: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
7: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: सुनिस ना अहिले हाम्रो गर्नेमा पाँच बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ट्ज।
1: बैंकिंग खैमत बिली चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोपे विवरण आ रही खाई बिले तो माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदै भरी लाई
2: निशुल्क आँखा शिविर हुने बारे सूचना सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प स्थान क्षेत्रीय समाज भवन बैरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प स्थान गरौं प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा। हार्दिक निमन्त्रणा
3: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत् संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रमहरू
3: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
2: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
3: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
2: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
3: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
2: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
3: नोट, आजीवन वैष्ठी ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
2: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
3: मोबाइल नम्बर 9856027966, 9856401126 र 9860-81-136।
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
5: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो, मैले बैरघारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि,
4: मोबाइल नम्बर 9806641870 र 9865494997।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439399।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानुभयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847621380।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
5: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468832809 र 9856052171।
6: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
6: मोबाइल नम्बर 9856054313 र 9841348432।
7: मूल्य होइन, स्वास्थ्य रोजौ।
8: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
9: यही असार 6 गते शनिबारका दिन
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
9: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुने।
8: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
10: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु डुकडुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दुखुराईमा मनमा केही कराईको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरगोड बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857971 र 9841600866।
12: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: वालिङ उद्योग वाणिज्य संघ को अत्यन्त जरूरी सूचना। इस वालिङ उद्योग वाणिज्य संघ को 19औं साधारण सभा एवं 9औं अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशनमा भाग लिनका लागि एक हप्ता अगाडिसम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रबार कार्यालय समय भित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्नुहुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौ। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
1: चोरली मा बता चलू।
2: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
3: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुरसँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
3: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एक रूमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637071।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: strong.
1: 하지요, 쓰면서 그 시기가 커버되어야 하죠. 아마 뉴로로크 오퍼자 오크라메 온차 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: ओ माइलाबा, बिरामी हुनु भयो कि कस्तो?
1: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुखको खजना।
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
5: सरा, किन बोलाएको मलाई?
6: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ।
8: सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9847654123 र 9806611052।
9: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
10: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
9: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
11: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
9: दाँत सफा गर्ने टल्काउने,
11: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
9: दाँतको जरासम्म सफा गरी भर्ने,
11: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
9: दाँतमा खोल राख्ने,
11: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
9: बाङ्गो टिङ्गो दाँत मिलाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार,
9: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
11: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
9: मोबाइल 9864211629 र 9861868251।

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्री हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705556 र 9864605556।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446 मोबाइल 9856501119 र 9856323446।
4: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847039386।
2: पर्वत जाने गेट सहारा एग्रोभेट।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
5: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन फोन नम्बर 0364147169 र 0364147268।
5: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
7: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।
8: रेडियो आदिखोला 105.4

0: सुनत न अहिले हाम्रो गर्नेमा
1: ए समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4
3: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: मनसून भित्रन अझै ढिलाइ, एल निनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता, खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव।
3: म्यान पावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो, 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन।
4: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने, सरकारले कुनै पहल नगरेको व्यवसायको गुनासो, तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने माग।
5: अरू देशमा पनि हामी यो जसरी सजीकरण गरेर काम गर्छौ भन्ने खालको उहाँहरूले काम अगाडि बढाउनु भयो भने उद्योग पनि खुल्छन्, किसानलाई सहज हुन्छ।
3: एलन मस्कको स्पेस एक्स विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो, बजारमा सूचीकृत भएपछि शेयर मूल्यमा 50% भन्दा धेरैको वृद्धि।
4: र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै।
6: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति पार भएको 4 दिन बितिसक्दा पनि मनसून भित्रिएको छैन। एक हप्ता अघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसून अझै अघि बढ़न नसकेको मौसमविदले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार मनसून एक हप्तादेखि जहाँको तही स्थिर छ। जुन 13 तारीक मनसून भित्रने औसत मिति भए पनि 10 दिनसम्मको अघि पछिलाई सामान्य मानिन्छ, तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको एल निनोका कारण निकै कम पानी पर्ने अनुमान गरेकाले मनसूनको यो ढिलाइले चिन्ता बढ़ाएको हो। मौसमविद डाक्टर पोखरेल यसपालि पश्चिम क्षेत्रसहित धेरै ठाउँमा चरम सुक्खा हुने जोखिम रहेको बताउनुहुन्छ। नेपालमा पछिल्ला 15 मध्ये धेरैसो हिउँद सुक्खा बनेका छन् भने गएको वर्ष मधेस प्रदेशलाई सुक्खा क्षेत्र नै घोषणा गरिएको थियो। यसले लगातार पछिल्ला 3 हिउँदमा 80% भन्दा पनि कम पानी पर्यो, जुन चरम सुक्खाको अवस्था हो। त्रिवीकै सह प्राध्यापक डाक्टर मदन सिग्देल यसपटक सुपर एल निनोको सम्भावना रहेकोले अबको एक महिनापछि निकै कम पानी पर्न सक्ने बताउनुहुन्छ। उहाँले खडेरीको जोखिमलाई मध्यनजर गर्दै सबै तहका सरकारले तत्काल तयारी थाल्नुपर्ने सुझाव दिनुभएको छ। यसैबीच संयुक्त राष्ट्रसंघको घोषणा अनुसार सन् 1995 हरेक वर्ष जून 17 तारीकमा मनाइने विश्व खडेरी विरूद्धको संघर्ष दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। मरूभूमिकरण र भूमि क्षयीकरण रोक्दै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य बढ़ाउने उद्देश्यका साथ यस वर्ष चरण क्षेत्र पहिचान सम्मान र पुनर्स्थापना गरौं भन्ने नाराका साथ यो दिवस मनाइएको छ।
4: वैदेशिक रोजगार व्यवसायीको विरोधपछि साउदी अरबले नेपाली श्रमिकका लागि एकतर्फी रूपमा लागू गर्न खोजेको अनिवार्य सिप परीक्षण कार्यक्रम हाललाई स्थगित भएको छ। साउदीले आज काठमाण्डुको वसुन्धराबाट सामान्य श्रमिकका लागि स्किल भेरिफिकेशन प्रोग्राम एसभीपी शुरू गर्ने तयारी गरे पनि व्यवसायीहरूको आन्दोलनका कारण यो कार्यक्रम रोकिएको हो। उद्घाटन कार्यक्रम चलिरहेकै बेला सयौंको संख्यामा पुगेका म्यान पावर व्यवसायीहरूले साउदीको सिन्डिकेट खारेज गर भन्ने नाराबाजी गरेका थिए। आन्दोलित व्यवसायीहरूले कार्यक्रम स्थलको गेट र बोर्ड समेत हटाइदिएपछि उद्घाटनमा आउने तयारीमा रहनुभएका नेपालका लागि साउदीका राजदूत समेत कार्यक्रममा सहभागी हुनुभएन। विरोधपछि इण्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्यूट नेपालले सूचना निकालेर आजैदेखि लागू हुने भनिएको यो कार्यक्रम हाललाई स्थगित गरिएको जनाइएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीले सामान्य काममा जाने श्रमिकलाई समेत 15,000 रूपियाँ अतिरिक्त शुल्क बोकाएर नाराबाजी गरेका थिए। आन्दोलित व्यवसायीहरूले कार्यक्रम स्थलको गेट र बोर्ड समेत हटाइदिएपछि उद्घाटनमा आउने तयारीमा रहनुभएका नेपालका लागि साउदीका राजदूत समेत कार्यक्रम

0: चार नेपाली घरेलू श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलमा सांसदको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाई छ। घरेलू श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनुभयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 गतेभित्र कानून मन्त्रालयमा पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। विदेशमा गएकाहरूको ज्ञान सिप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाइ छ।
1: सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुमवासीलाई लाल पूर्जा वितरण शुरू गर्ने जनाएको छ। आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुमवासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनु भएको हो। काठमाण्डुका सुकुमवासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ। लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या भएको भन्दै सुकुमवासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन्। अघिल्ला सरकारहरूले भूमि आयोग मार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम अगाडि बढ़ाएको छ। मन्त्री रावलले विगतका आयोगहरू राजनैतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुमवासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार बितेका 30 वर्षमा 12 लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म 9,000ले मात्र लाल पूर्जा पाउनु लज्जास्पद अवस्था रहेकोले सरकारले संरचनागत परिवर्तन गरेको बताउनुभयो।
0: यस्तै सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्य कोषको एक पैसा पनि खर्च नभएको दावी गर्नुभयो। पछिल्लो 3 महिनामा 8 वटा समस्याग्रस्त सहकारीका 1,452 जना साना बचतकर्ताको 59,04,600 रूपियाँ फिर्ता गरेको उहाँले जानकारी दिनुभयो। त्यो रकम सम्बन्धित सहकारीका संचालक तथा पदाधिकारीहरूको सम्पत्ति र बैंक खाता रोका गरी व्यवस्थापन गरिएको हो। पछिल्लो 3 महिनामा 3,54,49,000 रूपियाँ ऋण असुली भएको र आउँदा दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गर्ने उहाँले बताउनुभयो।
1: नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार रंग तथा डिजाइन साविकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुराँसको पानी छाप तथा दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 वटा काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृति भित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा राखेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाटेबाको चित्र रहेको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटमा गवर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रति प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान शुल्क 41,000 तथा केन्द्रीय सदस्यहरूको लागि 21,000 रूपियाँ शुल्क बुझाउनुपर्ने पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति 2 महामन्त्री 4 सहमहामन्त्री हुने व्यवस्था छ। यस्तै कोषाध्यक्ष सहकोषाध्यक्ष र प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 79 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिहरूको संख्या झण्डै 3,000 जना रहेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा चिया उद्योग बन्द हुनुको कारण र यसको प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं।

0: विक्रम सम्वत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्वत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
3: पीपल्स कैंपस काठमांडू को भर्ना संबंधी सूचना।
4: 45 वर्ष को विश्वास बोकेको देशकै अग्रणी सामुदायिक कैंपस पीपल्स कैंपस काठमांडू पकनाजोल मा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गत का एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारी का लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसूनभित्र न अझै ढिलाइ, एलनिनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता, खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न बिग्रेको सुझाव, म्यान पावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद स्थित परीक्षण कार्यक्रम रोकियो, 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई समस्या परेमा सहयोग गर्न कठिन, सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्बासीहरू लाल पूर्जा वितरण शुरू गर्ने मन्त्री रावलको दावी, राष्ट्रपाको महाधिवेशनका लागि प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण लगायतका खबर प्रस्तुत गरियो।
6: नेपाल दर्पणमा अब बाँकी प्रसंग। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण छापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज छापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नु परेको जनाएको छ। इलामका 53 भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12-14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्छ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुरीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। चिया निकासीमा आएको समस्या बारे हृदय रिमालले टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहालसँग कुराकानी गर्नुभएको छ।
7: एकैचोटि नोटिस बिनै होइन, जस्तो अब सधैँ अब वर्षौंदेखि चिया त्यसले आयात गरिरहेको नेपालको चिया होइन, अहिले आएर एकैचोटि चाहिँ विभिन्न कुरामा कडाई गर्नु चाहिँ अलिकति सान्दर्भिक नभए जस्तो परिदेखिँदैछ। नेपालमै गोदाममै राखेर ल्याब टेस्टिङ, त्यहाँबाट स्याम्पल झिकेर लगेर ल्याब टेस्टिङ गरेर त्यसको रिपोर्ट आए चाहिँ सहज हुन्थ्यो। यता भन्सार पास भएर उता इन्डियाबाट भन्सार पास भइसकिसकेपछि स्याम्पल लिएर जाने, गोदाममा राखिसकेपछि स्याम्पल लाने, यी विभिन्न कुराले गर्दा चाहिँ समस्या के हुन्छ भन्दाखेरि लु पास भयो भने त लु त्यसलाई ओके छ, किन बाहिरले किन्छ, इन्डियाले नै ओके गरेर सक्थ्यो त्यो। यदि फेल भइदियो भने त्यसलाई रिटर्न ल्याउने समस्या सबैभन्दा ठुलो कुरो नि, ब्याट अथवा सबै कुरा तिरेर अनि लागेको खर्च अनि त्यसमा ल्याब टेस्टिङ लाग्ने खर्च विभिन्न जोड्दाखेरि त्यो चियाको मूल्य जिरोमा जाने अवस्था छ।
8: यसबाट व्यवसायीहरू कति प्रभावित पीड़ित हुने अवस्था छ र श्रमिकहरूको चाहिँ समस्या के हुन्छ, मजदूरहरू कति?
7: हजारौं श्रमिकहरू त अलपत्र पर्ने भइहाले होइन, अहिलेसम्म चियाबाटै बाँचेका किसानहरू छन्। क्षेत्रको अरू जिल्लाको तुलनामा बाहिर नजाने, कम मात्रामा बाहिर जाने जिल्ला भनेको इलाम छ। केटाकेटी पढाउनुदेखि लिएर खानाकोदेखि लिएर औषधि उपचारको लागि सबै यसैमा निर्भर थियो। समग्र राज्यमा पनि अब खरबौं रुपियाँ पैसा आउने नै लिएको नै रोकिँदैछ नि त, रोकिँदैछ नि त। यहाँ त सधैँ भारत मुखी नै मात्रै भएर बस्नु हुँदैन भन्ने खालको एउटा भारतले आफै पाठ सिकायो कि जस्तो पनि लाग्छ मलाई। हजुर,
8: केही समय अघिदेखि नै अलिकति चर्चा भइरहेको थियो सामान्यतया, यो बीचमा चाहिँ सरकारी पक्षबाट के पहल भयो, यहाँहरूले चाहिँ के समन्वय गर्नुभयो र समस्या कहाँबाट चाहिँ एक्कासी बन्दै गर्नुपर्ने अवस्था आयो?
7: सधैँ पनि आजभन्दा 10-15 वर्ष अगाडिदेखि नै भारतले गर्दै गरेको नि यो माध्यम यो हुन चाहिँ होइन, तर त्यतिखेर चाहिँ सामान्य रूपले चाहिँ उनीहरूले खोलिदिन्थे 1 महिना 15 दिन होइन 10 दिन 12 दिन त्यस्तै बन्द हुन्छ भन्ने हिसाबले बन्द गर्थे होइन। आधिकारिक जानकारी चाहिँ खासै नभएकै भन्नुभएको छ, उहाँहरूको मिडियामा देखाए मात्रै त हो नि हामीले फेरि सिङ्गरको त्याग निरा हामी लिन सक्छौँ भन्ने खालको चाहिँ आधिकारिक चाहिँ उहाँहरूले के जानकारी गराउनु भएको छ नेपाल सरकारमा सधैँ भने त्यो अनुसारले अलिक अगाडिदेखि नै एउटा रणनीतिमा जानु पर्थ्यो होला होइन। सधैँ भनेको चाहिँ यी विभिन्न कुराको मापदण्ड राखेर चाहिँ खासै इस्यु बनाएको थिएन होइन, तिमीहरूको चियामा अलिकति समस्या छ हेन तेन त्यस्तै भन्ने हो भने फेरि पछाडि लिने, तर पछाडि चाहिँ के हो भन्दाखेरि 100% अब उहाँहरूकोले गर्नुभएको मापदण्डमा चाहिँ हामी पुरा गर्न सक्नुपर्ने अवस्था भन्ने खालको आयो होइन। त्यो चाहिँ अब जर्मन जापान अमेरिका विभिन्न ठाउँमा चाहिँ ल्याब टेस्टिङ भइरहँदा अहिलेसम्म कुनै पनि इस्यु नआएको, कुनै बिस्तारीहरू नदेखिएको, यो सुनिश्चित तरिकाले गर्न खोजियो भने चाहिँ इन्डिया टिबोर्डलाई नै गर्नु पर्यो, फेरि होइन भने चाहिँ यसलाई चाहिँ सहजीकरणको लागि चाहिँ इन्डिया टिबोर्ड पनि अलिकति लाग्नुपर्छ कि भन्ने चाहिँ लाग्छ मलाई।
8: भारतसँग मात्रै यो चिया बिक्री गर्दाखेरि निर्भर नभएर उत्पादनलाई चाहिँ अरू देशमा पनि बेच्न सकिन्छ अथवा पठाउन सकिन्छ, निर्यात गर्न सकिन्छ भन्ने कुरा भयो। राष्ट्रिय बजारको सम्भावनालाई सरकारले कसरी पहिल्याउने, कसरी पहिचान गर्ने र तत्काल के गर्नुपर्ने के छ यहाँहरूको मानि?
7: अब इन्डिया टिबोर्डसँग सामान्य रूपले पहिलो नम्बरमा वार्ता गर्नु पर्यो, पहिला नम्बरमा होइन, त्यो वार्ता सक्सेस हुन्छ हुँदैन भन्ने कुरालाई मध्यनजर राख्दै गर्नुभन्दा अगाडि चाहिँ उद्योगहरू बन्द नगराउनको निमित्त उहाँहरूले पहल सँगसँगै उद्योगमा हुने समस्या जुन छ नि किसान श्रमिक जुन हरियो पत्तीको मूल्यको एउटा सीमित निर्धारण गरेर त्यो हरियो पत्तीको मूल्य अनुसारको होइन रकम चाहिँ उद्योगहरूलाई चाहिँ सहज रूपले नेपाल सरकारले चाहिँ अहिले दिएर तिमीहरू उद्योग सञ्चालन गर, भोलि गएर पर्सि गर, इन्डिया नभए अरू देशमा पनि हामी यो जसरी सञ्चालन गरेर काम गर्छौँ भन्ने खालको चाहिँ उहाँहरूले चाहिँ काम अगाडि बढाउनु भयो भने उद्योग पनि खुल्छन्, किसानलाई सहज हुन्छ, राष्ट्रले पनि अर्को राष्ट्रको लागि चाहिँ अलिकति पहल अगाडि बढाएर चाहिँ सधैँ अप्ठ्यारो स्थितिबाट मुक्ति पाउने सम्भावना चाहिँ बढ्छ जस्तो लाग्छ।
6: उहाँ हुनुहुन्थ्यो टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहाल। यसैबीच नेपाली कांग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ। गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उहाँले आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै यस्तो माग गर्नुभएको हो। सचेतक राईले भारतले चिया निर्यातमा रोक लगाउँदा चिया उद्योग बन्द भई आश्रित श्रमिकहरूको बेहाल हुँदा पनि सरकारले समस्या समाधानका लागि पहल नगरेको गुनासो गर्नुभयो। यसैबीच कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको दावी गर्नुभएको छ। आफ्नो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षक माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको बताउनुभयो।
5: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायहरूलाई थुन्ने संस्कृतिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। चेम्बरले आयोजना गरेको बजेट सम्बन्धी छलफलमा उहाँले व्यवसायहरूलाई आशंकाकै भरमा थुन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको हो। आर्थिक अपराध प्रमाणित नभई अनुसन्धानकै क्रममा हुने धरपकड़ले लगानी मैत्री वातावरणमा नकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ। पहिला सुन्ने, अपराध प्रमाणित भए वित्तीय कार्यवाही गर्ने नीति अप्नाउनु पर्ने, नीति अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले एउटै क्षेत्रमा धेरै निकायको हस्तक्षेपका कारण व्यवसायी त्रासमा रहने अवस्था रहेको एक क्षेत्र एक नियामकको अवधारणा लागू गर्नुपर्ने बताउनुभयो। सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्थाले अहिले निजी क्षेत्रमा त्रास सृजना गरेको उहाँको भनाई छ। 2064 साल अघि वैधानिक रूपमा आर्जित सम्पत्तिको अभिलेख राज्यसँग व्यवस्थित रूपमा नरहेको अवस्थामा यसमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ छ।
6: लगातार चार कारोबार दिन घटेको शेयर बजार आज केही सामान लिएको छ। शेयर बजार परिसूचक नेप्से आज 0.08 अंकले बढ़ेर 2705.53 बिन्दुमा रहेको छ। आज विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेका छन्। आज कारोबार रकम भने घटेको छ। हिजो 4.04 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 83,75,000 किता शेयर 3.63 अर्ब रूपियाँमा बेच भएको छ।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आज
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-5523
10: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
11: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
12: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
4: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर त्रिभुवन विश्वविद्यालय त्रिवेले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवेको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबूलियतनामा एवं नियमानुसार कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइने उल्लेख गरिएको छ। त्रिवेका अनुसार अध्ययन विदा दिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरूपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिवेको भनाइ छ।
5: तनहुँको व्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रूपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रूपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार कागज प्लास्टिक धातु सिसाजन्य लगायत अन्य वस्तुबाट आमदानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती त्यही आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी संकलन गरेर आमदानी समेत गर्न थालेको हो।
6: पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ। युवा पुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सिप गाउँघरबाट हराउँदै गएको हो। जनै बनाउने सिप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै पाल्पाको तानसेनमा युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ। तानसेन नगरपालिका दुई कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिममा 40 जनाले जनै बाँट्ने सिप लिन थालेका छन्। तानसेनका 75 वर्षीय वेद बस्याल जनै बाँट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुशी लागेको बताउनुहुन्छ।
5: पशुपति क्षेत्र विकास कोषको गुरु योजना कार्यान्वयनका क्रममा सरकारले अन्याय गरेको भन्दै तिलगंगा क्षेत्रका पीड़ितहरू बितेको 45 दिनदेखि धरनामा बसिरहेका छन्। गएको वैशाख 18 र 19 गते सरकारले तिलगंगामा बसोबास गर्दै आएका नागरिकहरूका घर टहरा भत्काएको थियो। आफूहरू सुकुम्बासी नभई कर तिरेर वैज्ञानिक रूपमा बसोबास गरिरहेका नागरिक भएको स्थानीय सुदर्शन गौतमको दावी छ। गुरू योजना अन्तर्गत जग्गा अधिग्रहण गर्दा पशुपति क्षेत्रका बासिन्दालाई गोठाटारमा कम्तीमा 4 आना जग्गा दिई पुनर्स्थापना गर्ने सम्झौता 2071 साल असार गते भएको थियो, तर त्यसअनुसार जग्गा नपाएकाले आफूहरू घरबार विहीन भएको पीड़ितको गुनासो छ।
6: जिल्ला प्रहरी परिसर काठमाण्डुले गएको जेठ महिनामा सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत 1410 जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये 199 महिला, 3 जना अन्य लिंगका र बाँकी पुरूष रहेका परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाण्डु प्रहरीले स्वीप अपरेशन चलाएको थियो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। एलन मस्कको स्पेस एक्स विश्वको 500 सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। आफ्नो शेयर मूल्यमा भएको वृद्धिपछि स्पेस एक्सले अमेजनलाई उछिनेर 5 नम्बरमा उक्लिएको बीबीसीले जनाएको छ। अमेरिकाको न्यूयोर्कको प्रविधि केन्द्रित नास्ड्याक स्टक एक्सचेन्जमा सूचीकृत भएको केही दिनपछि स्पेस एक्सको शेयर मूल्य 50% धेरैले बढ़ेको छ। स्पेस एक्सले आईपीओ मार्फत कृतिमानी 75 अर्ब अमेरिकी डलर संकलन गरेको थियो। स्पेस एक्स शेयर बजार सूचीकृत भएसँगै 54 वर्षीय मस्क विश्वको पहिलो खर्बपति बन्नुभएको छ। रकेट बनाउने कम्पनी स्पेस एक्सको बजार मूल्य अहिले 27.80 अर्ब डलर पुगेको छ। यस्तै जेफ बेजोसको विश्वकै ठूलो ई कमर्स कम्पनी अमेजनको बजार मूल्य 26.60 अर्ब डलर छ। एआई कोडिङ स्टार्टअप कर्सरलाई 60 अर्ब डलरमा किन्ने घोषणा गरेपछि स्पेस एक्सको मूल्य 81 बढ़ेको हो। अहिले विश्वकै मूल्यवान कम्पनी चिप निर्माता एनभिडिया हो। यस्तै दोस्रो नम्बरमा गुगलको मातृ संस्था अल्फाबेट, तेस्रो नम्बरमा आइफोन बनाउने कम्पनी एप्पल र चौथो नम्बरमा सफ्टवेयर कम्पनी माइक्रोसफ्ट रहेका छन्।
6: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह केको यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 औं र डीआर कंगो 45 औं स्थानमा छ। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाड़ी छन्। 41 वर्षीय रोनाल्डोले 6 औं पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4 जीत र 1 बराबरी नतिजा निकालेको छ। यस्तै कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसअघि कंगोले सन् 1974 विश्वकप खेलेको थियो। त्यतिबेला कंगोको नाम जाहेर थियो। कंगोमा युआन विशा, चान्स मम्बेबा, स्यामुएल मुतुसामी जस्ता खेलाड़ी छन्। यद्यपि कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमणका कारण टोलीको तयारी प्रभावित बनेको छ। कंगोले पछिल्लो 5 खेलमा 2 जीत र 2 हार र 1 बराबरी खेलेको छ। आज राति पाउने 2 बजे अमेरिकाको डालस रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानेडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह केको उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
5: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: मनसून भित्रन अझै ढिलाई, एल निनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता, खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव।
5: म्यान पावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो। 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन।
6: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने, सरकारले कुनै पहल नगरेको व्यवसायीको गुनासो, तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने माग।
5: एलन मस्कको स्पेस एक्स विश्वको 5 औं मूल्यवान कम्पनी बन्यो। बजारमा सूचीकृत भएपछि शेयर मूल्यमा 50% भन्दा धेरैको वृद्धि।
6: र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगु र पोर्चुगल खेल्दै।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नमस्कार। साँझ 6:30 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको गल्याङमा स्थानीय उत्पादनको बजार सुनिश्चित गर्न कृषि बजार केन्द्र सञ्चालनमा स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका सड़क बालबालिका तथा बालश्रममुक्त पालिका घोषणा र खुमारियल फाउण्डेशनद्वारा स्याङ्जाको एक विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना। स्याङ्जाको गल्याङमा कृषि बजार केन्द्र सञ्चालनमा ल्याइएको छ। गल्याङ नगरपालिकाको कृषि क्षेत्रको विकास तथा स्थानीय कृषकलाई उत्पादनको उचित बजार सुनिश्चित गर्ने उद्देश्यले गल्याङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा पखवादी कृषि सहकारी संस्था लिमिटेडद्वारा कृषि बजार केन्द्र सञ्चालनमा ल्याइएको हो। गल्याङ नगरपालिका 3 गल्याङ बजार नजी पधेरा स्थित सहकारीको आफ्नै संकलन केन्द्रमा बुधबार आयोजित एक कार्यक्रमका बीच कृषि बजार केन्द्रको शुभारम्भ गरिएको हो। बजार केन्द्र सञ्चालनमा आएपछि स्थानीय कृषकहरूले आफ्ना कृषि उपजहरू सोझै बजारमा ल्याएर बिक्री गर्न सक्ने तथा उपभोक्ताले ताजा गुणस्तरीय र स्थानीय उत्पादन एकै स्थानबाट खरिद गर्न सक्ने व्यवस्था भएको छ। कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरूप्रसाद भट्टराईले कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउने अभियान अन्तर्गत कृषि बजार केन्द्र सञ्चालनमा ल्याइएको बताउनु वहाँले उत्पादन बढ़दै गए पनि बजारको अभावका कारण किसानहरू समस्यामा पर्ने गरेको उल्लेख गर्दै अब कृषक र उपभोक्ता बीचको दूरी घट्ने विश्वास व्यक्त गर्नुभयो। कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्य प्राप्त गर्न र उपभोक्ताले ताजा तथा सुरक्षित कृषि उपज सहज रूपमा प्राप्त गर्न कृषि बजार केन्द्र महत्वपूर्ण माध्यम बन्नेछ। नगर प्रमुख भट्टराईले भन्नुभयो, गल्याङ नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ र आगामी दिनमा पनि किसान मैत्री योजनाहरूलाई निरन्तरता दिनेछ। कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हिमानी उपाने तिमिल सिन्हाले कृषि बजार केन्द्रले स्थानीय उत्पादनको प्रवर्धनसँगै महिला तथा साना किसानहरूको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले कृषि बजार केन्द्रलाई व्यवस्थित पारदर्शी र दिगो रूपमा सञ्चालन गर्न सबै सरकारवालाको सहकार्य आवश्यक रहेको बताउनुभयो। वहाँले बजार केन्द्रले स्थानीय उत्पादनको संकलन वर्गीकरण र बिक्री वितरणलाई व्यवस्थित बनाउँदै कृषि मूल्य श्रृंखलालाई बलियो बनाउने उल्लेख गर्नुभयो। अधिकृत अधिकारीले कृषकहरूलाई उत्पादनको गुणस्तर कायम राख्न तथा उपभोक्ताको विश्वास जित्न आग्रह गर्दै स्थानीय उत्पादनको ब्रान्डिङ र प्रवर्धनमा समेत ध्यान दिनुपर्ने धारणा राख्नुभयो। सहकारीका अनुसार बजार केन्द्रमा मौसमी तरकारी फलफूल खाद्यान्न दाल मसला तथा अन्य स्थानीय कृषि उपजहरू बिक्रीका लागि उपलब्ध गराइनेछ। किसानहरूले आफ्ना उत्पादन प्रत्यक्ष रूपमा बजार केन्द्रमा ल्याएर बिक्री गर्न सक्ने व्यवस्था मिलाइएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले सड़क बालबालिका तथा बाल श्रममुक्त पालिका घोषणा गरेको छ। बालबालिकाको स्थान विद्यालयमा हो श्रममा होइन भन्ने मूल नारासहित मंगलबार गाउँपालिकालाई औपचारिक रूपमा बाल श्रममुक्त घोषणा गरिएको हो। यससँगै अर्जुन चौपारी स्याङ्जामा सड़क बालबालिका तथा बाल श्रममुक्त पालिका घोषणा गर्ने तेस्रो स्थानीय तह बनेको छ। यसअघि बिरूवा गाउँपालिका जिल्लाकै पहिलो र फेन्दीखोला गाउँपालिका दोस्रो बाल श्रममुक्त स्थानीय तहका रूपमा घोषणा भइसकेका छन्। अर्जुन चौपारी थपिएसँगै स्याङ्जाका 11 स्थानीय तहमध्ये 3 स्थानीय तहले बालश्रममुक्त घोषणा गरेका छन् भने अझै 8 स्थानीय तहले घोषणा गर्न बाँकी रहेको अवस्था छ। बालश्रम अन्त्य, बाल अधिकार संरक्षण तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्य सहित गाउँपालिकाले विभिन्न चरणमा तथ्याङ्क संकलन, अनुगमन, सचेतना तथा सरकारवालासँग समन्वय गर्दै आएको जनाएको छ। आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपछि गाउँपालिका महिलालाई बाल श्रम मुक्त घोषणा गरिएको हो। गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बाल श्रम मुक्त घोषणा एउटा उपलब्धि भए पनि यसलाई निरन्तरता दिन अझ बढ़ी जिम्मेवारी थपिएको बताउनुभयो। वहाँले बाल श्रम मुक्त घोषणाको दिगोपनाका लागि नियमित अनुगमन, सचेतना तथा बाल अधिकार संरक्षणका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। स्याङ्जामा कुल 11 स्थानीय तह रहेका छन्, जसमा 5 नगरपालिका र 6 गाउँपालिका छन्। हालसम्म बिरूवा, फेदीखोला र अर्जुन चौपारी गाउँपालिका बालश्रम मुक्त घोषणा भएका छन्। जिल्लाको पुतली बजार, वालिङ, भिरकोट, गल्याङ, चापाकोट गरी 5 नगरपालिका साथै आँधीखोला, काली गण्डकी र हरिनाथ सिंह गाउँपालिका गरी 8 स्थानीय तहले भने अझै बालश्रम मुक्त घोषणा गर्न बाँकी छ। जिल्लामा बालश्रम अन्त्यका लागि स्थानीय तहहरूले अभियान सञ्चालन गरिरहेका बेला अर्जुन चौपारीको घोषणाले बाँकी पालिकालाई पनि आवश्यक मापदण्ड पूरा गरी बालश्रम मुक्त घोषणा गर्ने दिशामा प्रेरित गर्ने अपेक्षा गरिएको छ। शिक्षा, स्वास्थ्य, खेलकुद, विपदका क्षेत्रमा सहयोगमा सक्रिय खुमारियल फाउण्डेशन स्याङ्जाले प्राथमिक उपचार कक्ष स्थापना गरेको छ। फाउण्डेशनले पुतली बजार नगरपालिका एकमा रहेको त्रिभुवन आदर्श माविमा पहिलो पटक विद्यार्थी, शिक्षक तथा कर्मचारीको आकस्मिक स्वास्थ्य व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले फाउण्डेशनले प्राथमिक उपचार कक्ष स्थापना गरेको हो। फाउण्डेशनले 5 वर्षमा जिल्लामा सबै विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना गर्ने लक्ष्य लिएको छ। फाउण्डेशनले प्राथमिक उपचार सम्बन्धित सामग्री हस्तान्तरण गर्नुका साथै विद्यार्थीलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ। गण्डकी मेडिकल कलेज इमर्जेन्सी विभाग प्रमुख डाक्टर तरूण पौडेलले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको हो। फाउण्डेशनले यस वर्ष स्याङ्जाका 11 पालिकाका स्थानीय सरकारले सिफारिश गरेका 50 माध्यमिक विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना गर्ने लक्ष्य लिएको र 5 वर्षमा जिल्लाका सबै विद्यालयमा उपचार कक्ष स्थापना गर्ने फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिनुभयो। वहाँले उपचार कक्षको लागि आवश्यक प्राविधिक तथा औषधि फाउण्डेशनले उपलब्ध गराउने बताउनुभयो। उपचार केन्द्र चलाउन र औषधिको व्यवस्था गर्न एक विद्यालयमा वार्षिक 65,000 लाग्ने शर्माले बताउनुभयो। कार्यक्रममा पुतली बजार नगर प्रमुख तुलसीराम रेग्मीले विद्यालयमा अत्यावश्यक कक्षको स्थापना भएको र यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो। सदरमुकाममा रहेको यस कार्यालय मार्फत यस विद्यालय मात्र नभई नगरपालिकाको अन्य विद्यालयमा पनि पुगेर प्राथमिक उपचार कक्ष स्थापनाका लागि नगरपालिका सहकार्य गर्न तयार रहेको रेग्मीले बताउनुभयो। विद्यार्थीलाई लक्षित प्राथमिक सेवा अत्यन्तै उपयोगी हुने बताउँदै स्वास्थ्य र शिक्षाको प्राथमिक उपचार सेवाबाट कुनै पनि बालबालिका वञ्चित हुन नहुनेमा रेग्मीले जोड़ दिनुभयो। फाउण्डेशनले मुख्य गरेर खेलकुदमा 57,29,665 रूपियाँ, वृद्धाश्रम र बालगृहमा सहयोग 2,25,771 रूपियाँ, शिक्षामा 12,41,300 रूपियाँ, पोषणमा 2,52,400 रूपियाँ खर्च गरेको हो। 2075 साल मंगसिर 5 गते स्थापना भएको संस्थाले आर्थिक वर्ष 82-83 97,11,667 रूपियाँ सामाजिक क्षेत्रमा खर्च गरेको थियो। रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: वालिङ उद्योग वाणिज्य संघको अत्यन्त जरूरी सूचना। यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशनमा भाग लिनका लागि एक हप्ता अगाडिसम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रबार कार्यालय समयभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्नुहुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौ। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ, वालिङ स्याङ्जा।
0: रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गुल्मीमा जंगली जनावरका कारण किसान सधैं पीड़ामा पर्ने गरेका छन्। वर्षभरि दुःख साथ लगाएको बालीनाली घरमा ल्याउने समयमा जंगली जनावर बाँदर र बदेलले नष्ट गरिदिने गरेका कारण किसान सधैं मर्कामा पर्ने गरेका हुन्। केही दिन अघि गुल्मीको रेसुङ्गा नगरपालिका 6 सीमा घाटका कृषक प्रेम नेपालीले करिब 5 रोपनी क्षेत्रफलमा लगाएको मकै बदेलले नष्ट गरेपछि आफू निकै दुखी भएको बताउनुभयो। उहाँले गत वर्ष सोही क्षेत्रफलमा लगाएको लगाएको हरियो मकै बिक्रीबाट 2,00,000 रूपियाँ आमदानी गरेको बताउँदै यस वर्ष आमदानी गरौंला भन्ने समयमा मदनले नष्ट पारिदिएपछि थप पीड़ा थपिदिएको बताउनुभयो। वहाँले किसान कृषि पेसाबाट कहिले पनि सुरक्षित हुन नसकेको बताउँदै राज्यले कृषक सुरक्षित हुने नीति ल्याउनु पर्नेमा जोड़ दिनुभयो। डिभिजन वन कार्यालय गुल्मीमा गएर आफूले राहतका लागि निवेदन दिए पनि विगत 2 वर्षदेखि प्रदेश स्तरबाट राहतका लागि केही रकम नआएको कर्मचारीबाट सुनेपछि वास्तविक किसानको पीड़ामा राज्य पनि नभएको आभास भएको वहाँले दुखेस्तो पोख्नुभयो। यसमा गाउँपालिका एकका कृषक बाबुराम पन्थीको करिब 2 रोपनी क्षेत्रफलमा पाक्न थालेका मकैका बोझ बाँदरले सखा पारेपछि वहाँले पनि दुःख व्यक्त गर्नुभएको छ। आफ्नो बारीमा लगाएको मकै बाँदरले एकै दिनमा नष्ट गरिदिएपछि आफूले गरेको मेहनत सबै खेरा गएको वहाँले बताउनुभयो। ग्रामीण क्षेत्रमा प्रेम नेपाली र बाबुराम पन्थी उदाहरण मात्रै हुनुहुन्छ। उहाँहरू जस्तै सयौं किसान जो बाँदर र बदेलको आतंकबाट पीड़ित छन्। डिभिजन वन कार्यालय गुल्मीका नायब सुब्बा मेघलाल पाण्डेले बाली नालीको क्षतिमा राहतमा आएको र कृषकको निवेदन दर्ता गरी सुरक्षित राखिएको बताउनुभयो। वैदेशिक रोजगारीको सिलसिलामा आर्जन गरेको सीप ज्ञान र अनुभवलाई स्वदेशमै सदुपयोग गरी उद्यमशीलता विकास गर्ने उद्देश्यले तनहुको भानु नगरपालिकाले उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। युवा जनशक्ति पलायन भइरहेको वर्तमान अवस्थामा विदेशबाट फर्किएका नागरिकलाई स्थानीय स्तरमै स्वरोजगार र उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्दै आत्मनिर्भर बनाउन नगरपालिकाले बुधबार आवेदन आह्वान गरेको हो। प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले विदेशमा बगाएको श्रम र सिकेको दक्षतालाई क्षेत्र देशभित्रै आय आर्जनका अवसरमा बदल्न यो कार्यक्रम सहयोगी हुने बताउनुभयो। फर्किएका युवालाई उद्यममा जोडेर स्थानीय अर्थतन्त्र बलियो बनाउने तथा नगरभित्रै रोजगारी र उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको वहाँको भनाइ छ। आगामी आर्थिक वर्ष 2083-84 सञ्चालन गरिने यस कार्यक्रमलाई थप प्रभावकारी र व्यावहारिक बनाउन नगरपालिकाले फर्किएका युवाहरूको सीप चाहना रूचि र स्थानीय बजारको मागबारे छलफल गरी विशेष योजना बनाउने तयारी गरेको छ। वैदेशिक रोजगारीको ठूलो हिस्सा समेटिएको यस क्षेत्रमा यो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने नगरपालिकाको विश्वास छ। अब अन्तिमादी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। स्याङ्जाको गलाङमा स्थानीय उत्पादनको बजार सुनिश्चित गर्न कृषि बजार केन्द्र सञ्चालनमा स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका सड़क बालबालिका तथा बालश्रम मुक्त पालिका घोषणा र कुमारियल फाउण्डेशनद्वारा स्याङ्जाको विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।
1: यस आधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आधी खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान शिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान शिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चोरी घरको मौरी घर भिरकोट नगरपालिका 7 सेन्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
6: मोबाइल नम्बर 9855-54313 र 9841-43-48-32।
7: मूल्य होइन स्वास्थ्य रोजौ।
8: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 9855-19076, 9861-71976 र 9817-16823।
7: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
7: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्न त?
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अरियाल रेग्मी।
8: फोन नम्बर 0364-41-502, मोबाइल 9855-40-502 र 9864-51-401।
12: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो।
13: हैन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइरहनु भएको छ त।
12: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
13: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
12: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
13: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
12: सम्पर्क लुनिभा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565-86667।
14: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
15: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
14: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
13: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
12: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
13: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा,
12: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
13: मुटुको जाँच, ईसीजी सेवा,
12: भाँचिएको हड्डी प्लास्टर सेवा,
13: डिजिटल एक्सरे सेवा,
12: छिरफार गर्ने,
13: थाइराइड जाँच,
12: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
13: सर्वसुलभ फार्मेसी सेवा।
12: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
13: फोन नम्बर 0364-41-087, मोबाइल 98469-71-4747। निशुल्क आँखा शिविर हुने बारे सूचना: सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति, समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प, स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प, स्थान क्षेत्रीय समाज भवन बयरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प, स्थान गढौं प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा। कस्तो सास गुनाएको तिम्रो त,
16: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गुनाएको भन्छौ?
13: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
16: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
13: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
17: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
13: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049।
18: ए नानी, त्यो पानी नपिउ त।
19: किन र काका?
18: त्यो पानी फोहोर छ।
19: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
20: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
12: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
13: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
12: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
21: ए दिदी, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
22: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
21: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
22: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबाजा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा।
21: मोबाइल 9856309888 र 9856555988।
23: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
24: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
23: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
24: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
23: मोबाइल 9815564496।
25: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
12: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
25: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
12: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
25: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
12: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
25: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
26: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
12: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
27: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
25: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
27: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
26: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
28: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
26: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
29: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुख दुखका तरेलीहरूसँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
3: 105.4 मेगाहर्ज
5: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
1: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
5: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालीका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
5: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
5: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालीका सुनसादी पसल
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
5: मोबाइल नम्बर 9806641870 र 9865494497
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
7: होइन के भयो र किन हल्लाखोर गरेको हो
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
7: ए कुरो त्यस्तो पो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
7: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855954963 9855554 र 9808747723

0: नभेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: वालिङ उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशनमा भाग लिनका लागि एक हप्ता अगाडिसम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रबार कार्यालय समयभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्नुहुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौं। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ, वालिङ स्याङ्जा।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
4: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक,
3: मोबाइल नम्बर 9856054313 र 9841443 32।
4: मूल्य होइन स्वास्थ्य रोजौं।

0: होइन यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुरसँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त, त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98 73 70 771।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
3: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर वालिङ बजार।
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
4: मोबाइल नम्बर 98460 86005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0 3 6 4 40 6 100।
2: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0 3 6 4 41 2 58।
4: आहा, कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। संसदको बजेट बहसमा वैदेशिक रोजगारीदेखि सरकारी उद्योग पुनः संचालन गर्ने सम्बन्धमा मन्त्रीहरूको प्रतिबद्धता कार्यान्वयनको परीक्षा भने बाँकी। पारिश्रमिक निर्धारण समिति खारेजी सरकारको खर्च घटाउने उपाय।
1: जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
0: नेपाल भारत सीमामा 42 नयाँ स्तम्भ निर्माण, 109 को मर्मत सम्पन्न। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण चिया बगानहरू बन्द हुँदै व्यवसायीहरू आक्रोशित।
2: मे एकदेखि शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो।
0: असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा, 30 वर्षको समस्या समाधान गर्ने सरकारको दावी। सरकारी क्षेत्रको बचत फिर्ता, सरकारको लगानी बिनै गर्न सकिने।
3: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन।
0: र इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गर्यो। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै बिगार्ने गरेर बनाएका भ्यू टावर, स्वागतद्वार अनि पक्की संरचना निर्माणमा स्थानीय सरकारहरूले गरेको प्रतिस्पर्धाले नेपालको पर्यटकीय क्षेत्रलाई कुरूप बनाएको छ। नेपालको पर्यटकीय क्षेत्रहरूको संरक्षण प्राकृतिक रूपमा गर्नुपर्नेमा यस्ता भौतिक पूर्वाधारहरू बनाएर बजेटको बाँडफाँड र हिनाबिना मनोमानी गर्ने कार्य भएको छ। यस्ता कार्य तत्काल रोक्न सबै निकाय सक्रिय हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाब दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा जवाब दिँदै सम्बन्धित मन्त्रीहरूले वैदेशिक रोजगार ऐन संशोधन, जैविक मल सम्बन्धी कार्यविधि बन्द, उद्योग पुनः संचालन, हुलाक सेवाको आधुनिकीकरण लगायत विषयमा सरकारका योजना सार्वजनिक गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले लामो समयदेखि विवाद र व्यथितिक को विषय बनेको वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सरकारले नयाँ कानूनी व्यवस्था ल्याउन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगार ऐन संशोधनको मस्यौदा आगामी 7 दिनभित्र कानून मन्त्रालयमा पठाइने तयारी छ। मन्त्री यादवले हालको ऐनलाई लगाम बिनाको घोड़ा जस्तै भएको टिप्पणी गर्दै दर्शकोदेखि देखिएको समस्या समाधानका लागि नयाँ कानून अपरिहार्य रहेको बताउनुभयो।
6: हामी सबैको गोल एउटै हो, त्यसैले आन्तरिक रोजगारी प्रवर्धनको लागि आगामी दशकलाई डिकेड अफ द नेशनल इम्प्लॉयमेन्ट प्रमोशनका रूपमा घोषणा गरेर शुरूमा नीतिगत सुधारतिर उन्मुख छौं, किनकि अहिलेको हाम्रो रोजगारी नीति भनेको 2071 सालमा बनेको हो, जुन आउटडेटेड छ र समय सापेक्ष पनि छैन, र यो रोजगार नीति कार्यान्वयन गर्न न त ऐन छ न त कानून छ, त्यसैले हाम्रो आवश्यकता अनुसार यसलाई परिमार्जन गर्न जरूरी महसुस गरेका छौं।
5: त्यसै गरी कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन, प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँले कृषि सम्बन्धी विधेयक पनि कानून मन्त्रालय पठाइसकेको बताउनुभयो। उहाँले रासायनिक मलको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
7: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्रांगारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्रांगारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11.24 करोड़ बजेट प्रस्ताव गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32.46 करोड़ रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यजीहरूलाई जानकारी गराउन चाहन्छु।
5: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले वर्षौंदेखि बन्द र रूग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको योजना रहेको बताउनुभयो। उहाँका अनुसार हाल सातवटा सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकनको काम भरिएको छ। अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनको आधारमा उपयुक्त मोडालिटी तय गरी उद्योग सञ्चालन गरिने तयारी रहेको उहाँले संसदमालाई जानकारी गराउनुभयो।
8: नेपाल आयल निगमबाट सिलीगुड़ी चार अली र अमलेखगंज लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढ़िरहेको छ। सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको र अन्य प्रविधि कार्यहरू नेपाल आयल निगमबाट अघि बढ़िरहेको जानकारी गराउँदछु। औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कञ्चनपुर स्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सड़क स्तरोन्नति गरी औद्योगिक क्षेत्रको निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य अघि बढ़िरहेको छ।
5: यता संचार तथा सूचना प्रविधि राज्य मन्त्री डाक्टर विक्रम तिमिल्चनाले हुलाक सेवालाई आधुनिक छरितो र प्रविधि मैत्री बनाउने अभियान अघि बढ़ाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार 62 जिल्लाका हुलाक कार्यालय मार्फत घर दैलोमै सेवा दिन शुरू गरिएको छ भने आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयमा सूचना प्रविधि पूर्वाधार विस्तार गर्न 2,50,00,000 रूपियाँ विनियोजन गरिएको छ।
1: कुन संघ संस्थाको खारेजीको विषय उठाउनु भएको हो म प्रष्ट हुन सकिन। यदि न्यूनतम पारिश्रमिकसँग सम्बन्धित संस्था खारेजीको कुरा गर्नु भएको हो भने त्यो संस्थाले गरेको कार्यको बारेमा पनि यहाँ जानकारी हुनुहुन्छ होला। न्यूनतम पारिश्रमिकसम्म सम्बन्धित काम गर्नको लागि कुनै नियमित चिर स्थायी संस्था नचाहिने र आवश्यकता अनुसार त्यस्ता त्यो विधिबाट व्यवस्था गरेर त्यो काम गर्न सकिने अवस्था रहेकोले कोही कसैलाई जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
5: हाल राहदानी सवारी चालक अनुमति पत्र लालपूर्जा स्वास्थ्य सामग्री बैंकका एटीएम कार्ड लगायत महत्वपूर्ण कागजात डुवानीमा हुलाक सेवाको प्रयोग भइरहेको सरकारको दावी छ। तर संसदमा सरकारका योजना र प्रतिबद्धता सार्वजनिक भइरहेका बेला चापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षलाई समस्या समाधानका लागि प्रभावकारी पहल नभएको भन्दै असार 4 गतेदेखि चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेको संघले आज झापामा पत्रकार सम्मेलन गरेर इलामका 50 धेरै अर्थोडक्स चिया उद्योग भने असार 1 गतेदेखि बन्द भइसकेको जनाएको छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
2: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 शुरू गरेको हो। मे 1 शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इण्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि चाहिँ अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो। त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जीटूजी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इण्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
5: इजरायलले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलका सैन्य गतिविधि प्रति असन्तुष्टि व्यक्त गरेकै बीच नयाँ आक्रमण भएको हो। इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया नदिए पनि यसअघि उसले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको थियो। अब खेल खबर फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भिड्दैछन्। समूह के को यो खेल पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामान्य हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल पाँचौं र डीआर कंगो 45 स्थानमा छ। पोर्चुगलको टोली क्रिस्टियानो रोनाल्डोका कारण चर्चामा छ। आज राति पौने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै भोलि बिहान पौने 5 बजे क्यानाडामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पौने 8 बजे मेक्सिको समूह के का उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
0: सन्तोषी राहुल कर्णाली र सुदूरमा विद्युत र इन्टरनेटको भार कम।
9: विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन।
0: इन्टरनेटमा समस्या झन थपिँदै सामग्रीसँगै रेबिज रोग र त्यसबाट बस्न खोपको अत्यावश्यकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
12: बिस्तारा कुरिरहेका छन्, जसले पिँढी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
13: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
14: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
15: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
11: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
13: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
11: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले आगामी असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू हुने बताउनु भएको छ। आज प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले सुकुम्बासीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको हो। विगत 30 वर्षमा 12 लाख निवेदन परे पनि 9,000 जनाले मात्र लाल पूर्जा पाएको उल्लेख गर्दै मन्त्री रावलले अघिल्ला आयोगहरू राजनैतिक भर्ती केन्द्र बन्दा राजनैतिक पूर्वाग्रहका साथ जमीन वितरण गरिएको पाएको बताउनुभयो। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरी व्यवस्थापनको काम गरिने उहाँले बताउनुभयो। यस्तै सहकारी क्षेत्र बारेमा बोल्दै मन्त्री रावलले समस्याग्रस्त सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्न राज्य कोषबाट 1 रूपियाँ पनि खर्च नभएको स्पष्ट पार्नुभयो। नेपाल भारत सीमा क्षेत्रमा सीमा स्तम्भको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्म सम्हारका लागि सञ्चालन गरिएको 3 महिने स्थलगत सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणका क्रममा बाँके, दाङ, कपिलवस्तु र नवलपरासी क्षेत्रमा रहेका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन गरिएको हो। द्विपक्षीय सहकार्यमा खटिएको प्राविधिक टोलीले हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भको विवरण संकलन गर्दै अभिलेख अध्यावधि गरेको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिम राणा का अनुसार सर्वेक्षण अवधिमा 42 नयाँ स्तम्भ निर्माण गरिएका छन् भने 109 स्तम्भको मर्मसम्हार सम्पन्न भएको छ। बाँके जिल्लामा मात्र 35 नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ। साथै नेपालतर्फ 49 र भारततर्फ 46 गरी 95 सीमा स्तम्भको मर्मसम्हार भएको उहाँले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन हुने बताउनु भएको छ। उहाँले यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
16: नाम गुप्त राख्दै म एक संघीय शिक्षण सिकाइ अनुदान अन्तर्गतको माध्यमिक तहको शिक्षक हुँ। एउटै योग्यता भएका र एउटै तहमा समान काम गर्ने शिक्षकहरूबीच यसरी पारिश्रमिक र सेवा सुविधामा विभेद गर्दा नेपालको संविधानले प्रत्याभूत गरेको समानताको हक र समान कामको समान ज्यालाको सिद्धान्त सरासर खोसिएको महसुस भएको छ र यो बढ़ेको 10% न्यूनतम तलब अनुदान शिक्षकहरूले साउन महिनादेखि पाउँछन् कि पाउँदैनन्।
17: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालय योजना तथा बजेट शाखा अधिकारी शंकर अधिकारी।
18: प्रश्नका लागि धन्यवाद। उहाँले सोधेको चाहिँ माध्यमिक तहको शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको तलब 83-84 लागि बढ्यो कि बढेन भन्ने सन्दर्भमा रहेछ होइन। यो हाम्रो माध्यमिक तह आधारभूत तहको शिक्षण सिकाइ अनुदान भनेको शून्य दरबन्दी भएका विद्यालयहरूलाई कार्यक्रमका रूपमा हामीले दरबन्दी भन्दा पनि कार्यक्रम सिर्जना गरिएको विषय हो। त्यसकारणले यसलाई दरबन्दीमा काउन्ट गरिएको छैन। अब योग्यता बराबर छ, सबै कुरा बराबर छ र पनि बढेन भन्ने सन्दर्भमा चाहिँ के हो भने यो बजेट बनाउँदैखेरि चाहिँ बढ़िसकेको होइन, बजेट वक्तव्य आउँदाखेरि बढ्ने घोषणा भएको हो। अरू पदहरू जसलाई बढ़ेको छ उहाँहरूको पनि बजेटमा बजेट पुस्तिकामा आएको बजेटमा समावेश भएको छैन। अस्ति संसदमा अर्थमन्त्रीज्यूले पनि जवाफ दिनुभएको छ यो पटकलाई सकिएन भनेर। अब अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको पदाधिकारीहरू मन्त्रीहरू बीच छलफल भइरहेछ। यो विषयमा बढ़्यो भने उहाँहरूलाई जानकारी दिएर साउनदेखि नै बढ़िहाल्छ, सार्वजनिक रूपमै आउँछ। अब त्यो चाहिँ छलफलकै विषय भएर बढ्छ भन्ने ग्यारेन्टी भन्न सकिएन, बढ्दैन भनेर ठोकुवा पनि गर्न सकिएन। छलफलको क्रम जारी छ, अब यसमा वृद्धि भयो भने उहाँहरूलाई जानकारी हुन्छ।
19: नमस्कार, म गंगे अधिकारी दैलेखको डुङ्गेश्वर गाउँपालिका वार्ड नम्बर 3 यो छानामा रेक्चामा कल्चोडुङ्गामा अनि जरी राम्रीमा चाहिँ टावरले कामै गर्दैन, के भएको होला? बर्खा लागिसकेको झन् टावरले कामै गर्दैन, पढ्न विद्यार्थीलाई समस्या छ। एक त यहाँ विद्युत पुगेको छैन, त्यहीमा पनि नेट पनि चल्दैन, अनलाइन क्लासमा पढ्ने विद्यार्थीहरूलाई समस्या भइरहेको छ। हामी कहिलेसम्म यो अन्धकारमा बस्नुपर्ने हो?
17: तपाईँको प्रश्नको जवाफ दिँदै हुनु कर्णाली प्रादेशिक निर्देशनालयका प्राविधिक प्रमुख जीवन न्यौपाने।
20: यस्तो छ, हाम्रो अब कर्णाली प्रदेशको समग्र समस्या नै हो कि हामी विद्युत छैन। हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन। पहिला बिजुली भएर चाहिँ साइट सञ्चालन भएको हुन्थ्यो भने चाहिँ अलिकति सहज हुन्थ्यो, चाहिँ बिजुली गएको बेला सोलरले दिन्थ्यो। अब सोलर मात्रै हुन्छ, सोलरले भनेको घाम लागे चल्ने हो, घाम नलाग्यो भने चाहिँ चल्दैन। एउटा समस्या चाहिँ यो रह्यो। अर्को चाहिँ नि अब अरू प्राविधिक समस्या छ भने चाहिँ त्यो मैले बुझ्नुपर्ने हुन्छ हाम्रो टेक्निकल टिमसँग, अनि उनीहरूसँग कोर्डिनेसनमा अरू गर्न सकिने कुराहरू चाहिँ हामी गर्छौँ।
17: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रेबिज रोग र त्यसबाट बस्न खोपको आवश्यकता।
21: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ, साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति। त्यसले चाहिँ एउटा ठूलो प्राथमिक उपचार हो।
0: रेबिज रोक्न समयमै खोप लगाएर उपचार गर्नुको विकल्प नरहेको विशेषज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन् सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। समुदायमा रहेको कुकुरलाई रेबिज खोप लगाएमा त्यस्ता कुकुरले टोकेमा जोखिम कम हुने भएकाले कुकुरलाई खोप लगाउन अनिवार्य रहेको विशेषज्ञहरूले बताएका छन्। कुकुरले टोकेको मानिसलाई पनि तुरन्त रेबिजको खोप लगाउनु पर्दछ। रेबिजबाट बच्ने बारेमा साथी लील प्रकाश चन्दले डाक्टर अनुप बास्तोलासँग कुराकानी गर्नुभएको छ।
21: हाम्रो समुदायमा कुकुरले टोक्यो त्यस्तो किसिमको कुनै जनावरको टोकाइ भयो भने एउटा इन्फर्मेसन चाहिँ आम नागरिकलाई के छ भन्दाखेरि चाहिँ रेबिजको सुई लगाउन जानुपर्छ भन्ने इन्फर्मेसन भएको छ। पढे लेखेका मानिसहरूले पनि अब घरमै बसिरहेको कुरो अथवा चाँडै आइरहेको छ भनेर उनीहरूले टोक्दाखेरि चाहिँ हेल्थ सक्राइ गरेको जसको कारणले गर्दाखेरि चाहिँ रेबिज रोगको संक्रमण भएर आएको देखिएको छ। विभिन्न ठाउँहरूमा चाहिँ खोप लगाइन्छ, ती खोपहरू चाहिँ कोल्ड चेनहरू मेन्टेन नगरेको कारणले खोप त लगाए तर कोल्ड चेन राम्रोसँग कस्तो हुन्छ भन्दाखेरि हामीले यो खोपलाई जुन रेबिज विरुद्धको प्रयोग गरिने खोप छ आम नागरिकहरूलाई ह्युमेनमा प्रयोग गरिने खोपलाई त्यसलाई चाहिँ फ्रिजमा कोल्ड चेन मेन्टेन गरेर टेम्परेचर मेन्टेन गरेर हामीले राख्नुपर्ने हुन्छ। केदेखि भन्दाखेरि एउटा बिरामी हुनुहुन्थ्यो उहाँ चाहिँ भूकम्पपछि चाहिँ तपाईँको बिजुली चाहिँ राम्रोसँग इन्टरप्टेड भएको बेलामा खोप लगाउँदाखेरि त्यो रेबिज डेभलप गरेर आएको केस पनि देखेको छ। त्यो यसका धेरै फ्याक्टरहरू छन् जसको कारणले खोपको फेलियर पनि हुने सम्भावना हुन्छ। विभिन्न समुदायमा फरक किसिमको रेस्पोन्स हुने गर्दछ र तिनीहरूको उपचार पद्धति पनि फरक हुने गर्दछ। जस्तै भनौँ न हामीले माइल न्युट्रिसन भएको मान्छेहरू कुपोषण भएकै मान्छेहरू अथवा एचआईभी संक्रमण अथवा अन्य इम्युनो कम्प्रोमाइज स्टेज भनेको रोग प्रतिरोधात्मक शक्ति घटेको व्यक्तिहरूमा खोपको डोजेसको विभिन्न किसिमको तरिकाहरू हुन्छ। अब ती व्यक्तिहरूमा फेल हुन सक्ने सम्भावना हुन्छ। लापरवाहीको कारणले गर्दाखेरि रेबिज संक्रमण भएको देखिएको छ र समुदायमा आम नागरिकहरूलाई नेपाल सरकारले उपलब्ध गराएको खोप होइन उहाँहरूको पहुँचमा पुर्याउँदा पुर्याउँदै पनि त्यो नेग्लिजेन्सको कारणले गर्दाखेरि चाहिँ देखिन्छ। अर्को एउटा समुदाय छ, तपाईँले विश्वव्यापी रूपमा हेर्नुभयो र हाम्रो साउथ एसिया रिजनमा हेर्नुभयो भने सबैभन्दा रेबिजको कारणले मृत्यु हुने पपुलेसन भनेको यो जनसङ्ख्या भनेको चाहिँ 15 वर्ष मुनिका रेबिजको कारणले। अब त्यसमा धेरै कारणहरू छन्, मुख्य गरेर चाहिँ बच्चाहरू सानो हुने कारणले गर्दाखेरि चाहिँ कुकुरको टोकाइ चाहिँ जोखिमयुक्त क्षेत्रहरू भनेको मुख अथवा घाँटीभन्दा माथिको भागमा चाहिँ टोकाइ हुन्छ जसको कारणले चाँडो होइन चाँडो चाहिँ भाइरस स्नायु प्रणालीमा प्रवेश गर्न सक्छ। त हातमा टोकाइ हुन्छ जसको कारणले जहाँ धेरै नसाहरू हुन्छ स्नायु प्रणालीमा जान सक्ने एउटा हुन्छ भने बच्चाहरूमा अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ उनीहरूको छाला पातलो हुन्छ। छाला वयस्को मान्छेको भन्दा पातलो हुने कारणले गर्दाखेरि जुन टोकाइ हुन्छ त्यो गहिरो टोकाइ हुन्छ। त्यस कारणले चाहिँ भाइरसको जुन ऱ्याल छ कुकुरको ऱ्याल जसमा भाइरस हुन्छ त्यो चाहिँ डाइरेक्टली नर्भ यो स्नायु प्रणालीबाट माथि सर्दै गएर तपाईँको चाहिँ ब्रेनमा असर गर्ने भाइरस भएको कारणले गर्दा डाइरेक्टली चाहिँ नसाबाट जान सक्ने एउटा अवस्था बन्छ भने बच्चाहरू डराउँछ। अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएको भए उनीहरूले त्यो कुरा खुलेर बाउ आमालाई भन्दैनन्। त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिज संक्रमण देखिएको छ।
22: साथीसँग छरछिमेका साथीभाइसँग पठाइदियो, पछि आएपछि खानेकुरा के दियो, फेरि ल जाऊ घुम भनेर मलाई चाहिँ त्यसरी बाध्य पारिराखेको स्थिति छ अभिभावकले नै। अब बच्चालाई त्यसो भए अभिभावकलाई आएर भनेन किनभने यो कुरा मैले भने मैले गाली पो पाउँछु झन् सुई लगाइदिन्छ भन्ने डर हुन्छ भने सङ्केतहरू के हुन सक्छ त? यदि अब उसले भनेन भने हामी कसरी थाहा
21: पाउनु? फेरि ढिला भइसक्यो यस्तो छ। यसमा के छ भन्दा रेबिज संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, यो विकल्प बिन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षणभन्दा अगाडि तपाईँको यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ, यसको ट्रिटमेन्ट नै हो। अब हामीले खोप लगाएर चाहिँ तपाईँको प्रिभेन्सन भने जस्तो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ, यो चाहिँ उपचार हो। हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामी प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेनौँ र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
22: लक्षण देखिसकेको अवस्थामा
21: यसमा चाहिँ दुई तिनवटा कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट संचार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
22: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटी जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै पाँच मिनट अथवा दस मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ
21: एकदम एकदम क्रिटिकल क्वेसन छ यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ। कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन र कुकुरको टोकाइ भइसकेपछि यताशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नै पर्ने कुरा छ एकदमै इम्पोर्टेन्ट कुरा के छ
22: तत्कालै
21: तपाईँको समुदायको मान्छे बाबुआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ
22: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नुपर्छ पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो अनि त्यो बगेन अथवा कुनै
21: बिल्कुल के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब डिटेलमा हुन्छ यसले हामीले के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्टिग्रेट हुन्छ त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ।
22: साबुन पानी यदि त्यहाँ भेटिएन साबुन भेटिएन भने
21: कुनै पनि डिटर्जेन्ट कुनै पनि
22: त्यो भनेको
21: डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
0: आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्री प्रतिभा रावले आगामी असारको तेस्रो साताभित्र सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री संस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समावेशी र प्रविधि मैत्री र व्यावहारिक बनाउने र पाठ्यक्रम परिवर्तन गर्ने बताउनु भएको छ। इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गरेको छ र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भिड्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: वालिङ उद्योग वाणिज्य संघको अत्यन्त जरूरी सूचना। यस वालिङ उद्योग वाणिज्य संघको 19औं साधारण सभा एवं 9औं अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशनमा भाग लिनका लागि 1 हप्ता अगाडिसम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रबार कार्यालय समयभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्नुहुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौ। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
7: सुन्नुहोस् न,
2: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
7: यस समयको साथमा जितु सुनचाँदी पसल
8: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
7: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849718921 र 9862439390।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
6: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: छोरी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा।

0: को साइड मा
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
0: पुरानो पसलबाट ठीक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
4: उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9460216629 र 9461868251।

0: छाया क्षेत्र फार्मेसी में डाक्टर आउने सूचना।
1: यही असार छ गते शनिवार का दिन
0: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ।
1: यदि तपाईहरुमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ आठ खेल मैदान जाने बाटो, फोन 063-441-044, मोबाइल 9960-81-173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिवार।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
4: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
0: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 063-441-6696।

0: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एकै दिन प्रतिनिधि सभामा उपस्थित भएर आठ मन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ?
2: असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने काम हामी चाहिँ शुरूआत गर्नेछौ भन्ने जानकारी गराउन चाहन्छु।
0: क्यान्सर उपचारका कतिपय औषधिको अभाव कहिलेदेखि हट्ला?
3: पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूको केही इस्युहरू चाहिँ छन्
0: र तेहरानले आफ्नो दायित्व पूरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कार्यवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्याण्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। जी सेभेन शिखर सम्मेलनको अन्तिम दिन उनले भने, होइन यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौ, उनीहरूमाथि बम खसाल्नेछौ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलो पटक तीनवटा इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढ़ेका छन्। होर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले ओईसीडी आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेशनल इनर्जी एजेन्सीले मे महिनामा खाड़ी क्षेत्रको द्वन्द्वका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा होर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार विस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले उत्तर किवु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7ले प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बाल बालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7ले डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बाल बालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलंकाको भ्रष्टाचार विरूद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरूद्ध सरकारको खर्चमा युकेमा 18 महिना तालिम गरेको आरोप छ। र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न संघर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ़दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन आठ मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। आठ मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
1: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौं, उहाँहरूले कहिले पाउनुहुन्छ?
0: जवाफमा मन्त्री रावलले भनिन्,
2: अब हामीले काम शुरूआत गरिसकेका छौं। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ शुरूआत गर्नेछौ भन्ने कुरा म यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रिया धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौं र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौं।
0: त्यस्तै नेपाली कांग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
5: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुण्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ, चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
0: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
6: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैची लगायत विभिन्न कृषि उपज हरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
7: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्चर दिन जरूरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढ़ाइरहेको छ।
0: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठूला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्। बजेटमा सरकारले 2 करोड़ रूपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने पायलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रूपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि काम भइरहेको बताइन्।
8: हाम्रो मन्त्रालयले अल्पकालीन बीमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बीमा सेवा स्थगित, प्रभावकारी अनुगमन, प्रविधि व्यवस्थापन लगायतका उपायहरू अवलम्बन गरेको छ भने अर्कोतिर दीर्घकालीन उपायहरू स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बीमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य बीमालाई साबिकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ।
0: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाईबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौं।
9: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अगाडि पनि हामीले दुई हप्ता जति लागि व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार हुन्छ, जहाँ त्यसको औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ। यो तत्कालीन व्यवस्था हो।
0: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौ भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
9: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनको लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडै ल्याइदिनलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको एक हप्ता अगाडि मात्रै औषधि ल्याएको, त्यो केही समयका लागि छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध
0: केही समय भनेको चाहिँ एक दुई साता
9: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ।
0: यो पुरै सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
9: यो पुरै सहज भएर जानका लागि चाहिँ विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ, हामी त्यो गर्छौँ।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता। अब एउटा प्रसंग संक्षेपमा। सड़क विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी वर्षा याममा अवरूद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सड़क कार्यालयहरूलाई डोजर र एक्सभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक वर्षा यामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरूद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सड़कहरूमा वर्षायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कार्यवाही शुरू गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
4: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौ, टाउकोमा बम खसालिदिनेछौ। ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र लेबनानको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबूत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले मध्य पूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच इरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जीत नभई आफ्नो प्रतिरोधको परिणाम र विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौं इरानीहरूले अहिलेको संकटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ।
10: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ। यस समयको साथमा जितु सुनचाँदी पसल
11: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
10: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
12: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: Hoy no yo te salto y es que pasó a flotarme la oscurrería de culeros ahí ya.
1: नमस्कार म देवीराम पराजुली जिरेखो छनीको भोक लायो तपाई यतिखेर सुन्दै हुनुहुन्छ आदिखोला एफएम 105.4।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: मनमा सधैं हल्ली चल्ली हुन्छ अनेक खुल्दुली फ्रेन्डशिप र रिलेसनशिप खुल्दुली जेनरेसन ग्याप हाहै नपाई हुन्छ ब्रेकअप हौ न टेन्सन करियरको कन्फ्युजन एजुकेसनको ट्रेजेडी अट्र्याक्सन
2: सुखी र सुरक्षित युवा यो हो खुल्दुली.com मा तपाईँलाई हार्दिक स्वागत छ. रेडियो अडिको स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग मानेश्वरबाट हामी बोलिरहेका छौं. झ्याल ढोकाको चुक्को लगाउनुहोस्, छेउमा पानी ल्याउन नबिर्सनुहोस्. सकारात्मक सोच र सकारात्मक व्यवहारले तपाईँले आफ्नो मनमा जे कुरा भित्राउनुहुन्छ तपाईँले आफ्नो मन र मस्तिष्कमा जस्तो चित्र कोर्नुहुन्छ अनि ठ्याक्कै भोलि कहीँ कतै चित्र कोर्नु भयो भने त्यो चित्रसँग मनको चित्र र तपाईँले हातले कोरेको चित्र उस्तै उस्तै मिल्न जान्छ. तपाईँले मनमा, हृदयमा, व्यवहारमा, खास गरी मनमा रिस, अहंकार, लोभ, लालच, ईर्ष्याहरू मात्रै भित्राउनु भयो भने तपाईँले गर्ने व्यवहार पनि झन्डै झन्डै त्यस्तै त्यस्तै हुन्छ. होइन, तपाईँले आफ्नो मनमा, तपाईँले आफ्नो विचारमा सकारात्मक बन्नुभयो भने, सुन्दर कल्पनाहरू गर्नुभयो भने, सुन्दर विचारहरू भित्राउनु भयो भने त्यसको परिणामहरू पनि, आउने परिणामहरू पनि सुन्दर नै हुन्छन्. एक सरकारी तथ्याङ्क मात्र नहुने, एक होइन, सरकारी तथ्याङ्कलाई आधार मानियो भने अहिले टोटल जनसंख्या झन्डै झन्डै 3 करोड़ जनसंख्याको एक तिहाई भनेको झन्डै 33% भन्दा बढ़ी जनसंख्या युवा र किशोर किशोरीकै छ. झन्डै झन्डै 3 करोड़ जनसंख्या नेपालको, त्यसमा 1 करोड़ जनसंख्या छ युवा तथा किशोर किशोरीकै छ. त्यसैले आज युवा र किशोर किशोरीहरूका लागि अलि बढ़ी उपयोगी हुन त हामी खुल्दुली.com युवा र किशोर किशोरीकै कुराकानी गर्छौं. उमेर परिवर्तन सँगसँगै आउने विभिन्न कुराहरू छलफल गर्छौं. यो कुराहरू भनेपछि अमूर्त हुन्छ. आजको श्रृङ्खलामा चाहिँ हामी यो युवा र किशोर किशोरलाई कसरी जिम्मेवार भनौँ, युवा तथा किशोर किशोर साथीहरू आफै जिम्मेवार बन्ने अथवा युवा तथा किशोर किशोर साथीहरूलाई जिम्मेवार बनाउने अथवा युवा तथा किशोर किशोरी साथीहरूका बारेमा घर परिवारभित्र पनि छलफल र कुराकानी हुनपर्छ है भन्ने कुराकानी गर्न खोजेको. सामान्यतया 30-40-45 वर्षको उमेरमा मान्छेले घर बनाउने, जग्गा किन्ने, घडेरी किन्ने अथवा अब स्थायित्व चाहिन्छ भन्ने सोच बनाउँछ. अनि त्यसका लागि मान्छे लगभग 18-20-22 वर्षको उमेरदेखि मेहनत गर्छ. अहिले पनि हामीले हेर्यौँ भने चाहे उच्च अध्ययनका लागि क्यानाडा, अमेरिका, अस्ट्रेलिया जाने, बेलायत जाने अथवा युरोपियन कन्ट्री जाने विद्यार्थी साथीहरूको कुरा गरौं अथवा चाहे जापानमा भाषा पढेर जापान जान्छु भन्ने साथीहरूको सोच बनाऊ, चाहे पढ्न सकिएन के गर्ने भनेर के भन्छ साउदी, कतार, दुबई, मलेसिया, खाडी मुलुकमा जाने साथीहरूको पनि हेऱ्यो भने झन्डै 20-22 वर्षको उमेरमा साथीहरू बाहिर जानका लागि प्रभावित हुनुहुन्छ. त्यो भनेको अहिले मेहनत गर्यौं भने अब बीएसए पनि गर्नुपर्ला, बीएसए गरिसकेपछि बच्चा बच्ची जन्मेला, बच्चा बच्ची जन्मेपछि घरजम गर्नुपर्ला, घर व्यवहार राम्रो गर्नुपर्ला भन्ने सोच चाहिँ सबैको हुँदो रहेछ. अनि त्यही हिसाबले चाहिँ लगभग 40-45 वर्षको उमेरमा गएपछि चाहिँ एउटा के भन्छ घर सर बनाउने भन्ने कुरा हुन्छ. अनि त्यो घर बनाउने बेलामा चाहिँ धेरै डिस्कसन हुन्छ, जग्गा कहाँ किन्ने, कति कोठाको घर बनाउने, कति तलाको घर बनाउने होइन, अनि कस्तो रङ लगाउने, लिभिङ कस्तो बनाउने, किचन कस्तो बनाउने, टोयलेट कहाँ बनाउने भनेको हामी एकदमै धेरै त्यो बेलामा चाहिँ एकदमै धेरै डिस्कसन गर्छौँ, एकदमै धेरै ठूलो छलफल गर्छौँ है. तर एउटा तर त्यो घरमा हामी बच्चा बच्ची छन् किशोरावस्थाका छोराछोरी छन् भने उनीहरूको चाहिँ भविष्य कस्तो छ भनेर हामी सितिमिति सोधीखोधी गर्दैनौँ। अभिभावकलाई यत्रो वर्ष मिहिनेत गरिसके, यत्रो वर्ष सङ्घर्ष गरिसके, उसलाई घरको उहाँलाई जति घरको चिन्ता हुन्छ हुर्कँदै अथवा बढ्दै गरेका छोराछोरीहरू र उनका आनी बानीमा त्यति धेरै चनाखु भएको चाहिँ हुँदैन। हामी एउटा कुरा चाहिँ के गर्छ भने मैले जस्तो दुःख छोराछोरीले नपाओस्, होइन मैले जस्तो दुःख छोराछोरी नपाओस् भनेर हामी गर्छौँ कि अरे आफूले भन्दा छोराछोरीले सुख पाउन् भनेर आफूले जे जे कुरा गर्न नपाएको हो, अङ्ग्रेजी भाषा बोल्न नजानेर कमजोर भएको छ भने अङ्ग्रेजी भाषामा पढाउने स्कूलमा छोराछोरी पढाउने, आफूले चाहिँ हिजो राम्रो बेन्चीमा बस्न पाइएन भुइँमै बसेर पढ्ने भने अलि बेन्ची हुने टेबल कुर्सीमा बस्ने स्कूलमा पढ्न पठाउने, हिजो आफूले खाजा खान त्यत्रो खाजा राम्रोसँग खान पाइन्थेन भनेर राम्रो खाजा खान खाजा पानी खुवाउने स्कूलमा पढाउने, भनेको छोराछोरीको आवश्यकता चाहिँ पूरा गरिएको छ, पूरा गर्नका लागि दत्तचित्त हुने, तर छोराछोरी कुन बाटोमा हिँडिरहेका छन्, उनीहरूको सोच कसरी डेभलप भइरहेको छ, उनीहरूले अहिलेको समाजलाई कसरी बुझिरहेका छन्, ती तपाईँले हुर्कै तपाईँले आफैले जन्माउनु भएको हुर्काउनु भएको बच्चा बच्चीले तपाईँलाई कसरी बुझिरहेका छन्, उनीहरूको साथी सङ्गत कस्तो छ, उनीहरूको सोच कस्तो छ, उनीहरू के बन्न चाहन्छन् भन्ने कुरामा चाहिँ सामान्यतया अभिभावक र छोराछोरी बीचमा चाहिँ कुराकानी हुँदैन कि भन्ने कता कता मनमा च्वास्स लाएर यो कुरा आज खुल्लो लड्कामा प्रस्तुत गर्न आँटेको। एसईको एक्जाम सकिसकेको छ अनि प्लस टू भनौँ विभिन्न एक्जामहरू सकिसकेका छन्, सकिने क्रममा छन्, होइन भविष्यको छनौट गर्नु परेछ, विषयको छनौट गर्नु परेछ, छोराछोरीले कस्तो सोच्छन् भन्ने कुराको त्यो उनीहरूको सोच के छ त्यो त्यसको पहिचान गर्नु परेछ। किन भन्दाखेरि आजको स्वस्थ किशोर किशोरीले नै भोलि घर चलाउने हो, देशको मुहार आजकै किशोर किशोरीले भोलि फेर्ने हो, देश आँक्ने हो, देश बनाउने हो। त्यसैले चाहिँ किशोरावस्थाका बारेमा थाहा पाइराख्नुपर्छ युवा तथा किशोर किशोरीले पनि अनि अभिभावकहरूले पनि, र उमेर परिवर्तन सँगसँगै मनमा यौन र यौनजन्य सम्बन्धी कुराहरू धेरै आउन थाल्छन्। खास गरी किशोर अवस्थामा माया प्रेम साथी सम्बन्धका बारेमा एकदमै चासो बढ्न थाल्छ। यही उमेरमा मन जिज्ञासु हुन्छ, हरेक कुरामा चासो हुन्छ, यही उमेरमा प्रजनन अङ्गको विकास छिटो हुन्छ, आफूलाई के हुन लागेको भन्ने कुरा आफूलाई राख्नुपर्छ युवा तथा किशोर किशोरीले पनि अनि अभिभावकहरूले पनि, र उमेर परिवर्तन सँगसँगै मनमा यौन र यौनजन्य सम्बन्धी कुराहरू धेरै आउन थाल्छन्। खास गरी

कहाँ गएर सोध्ने यसका बारेमा कसले भनिदिन्छ होला, यो शरीरमा आइरहेको परिवर्तन के हो, यो मनमा आइरहेको परिवर्तन के हो भन्ने कुरा काउन्सिलिङ गर्ने, सरसल्लाह दिने चाहिँ अर्को कोही हुँदैन। अनि आफूलाई के हुन लागेको हो, केले प्रभावित पार्छ, साथीभाइको दबाव हुन्छ, सुनेको भनेको कुरामा एकदम प्रयोग गर्न एक्सपेरिमेन्ट गर्न मन लाग्छ, असल के हो खराब के हो छुटाउन सकिँदैन, मनमा यति धेरै कुरा खेल्छन् कि ती छिनछिनमा फेरिरहन्छन्। भोलि कस्तो मान्छे बन्ने भन्ने समयमा हामी धेरै तनावमा र दोधारमा, खास गरी हामी भन्नाले युवा तथा किशोर किशोर साथी चाहिँ दोधारमा र तनावमा बिताइरहेको हामीले भेट्टाउँछौँ। त्यसैले चाहिँ युवा र किशोर किशोरी साथीहरूका बारेमा, बढ्दो उमेरका छोराछोरीका बारेमा यो चाहिँ इन्डिकेसन चाहिँ मैले घरभित्रको कुरा अहिले गरिरहे पनि यो चाहिँ समाजका अगुवाहरूका लागि पनि हो, है, समाजका अगुवाहरूको लागि पनि यो कुरा भन्न खोजेको छ, जोड्न खोजेको छ। जस्तो तपाईँ वडा सदस्य हुनुहुन्छ, तपाईँ वडाध्यक्ष हुनुहुन्छ, तपाईँ महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ, गाउँपालिका नगरपालिका उपाध्यक्ष अथवा उमेर हुनुहुन्छ, मेयर अथवा अध्यक्ष हुनुहुन्छ, स्कूलको टिचर हुनुहुन्छ, सामुदायिक वनको अध्यक्ष हुनुहुन्छ, तपाईँ सामाजिक एउटा सामाजिक कार्यकर्ताको रूपमा चाहिँ तपाईँ कहीँ उभिनु भएको छ, तपाईँ केही नेतृत्वदायी भूमिकामा तपाईँ हुनुहुन्छ भने तपाईँको वरिपरि रहेका युवा र किशोर किशोरी, खास गरी किशोर किशोरी साथीहरूलाई सही सल्लाह गर्न दिनुपर्ने, सही नेतृत्वको विकास गरिदिनुपर्ने, सही निर्णय गर्नका लागि सल्लाह दिनुपर्ने। हाम्रो कस्तो भइदिन्छ भने गाउँघरतिर टोलतिर पनि चिया पसल हुन्छ, चिया पसल ए फलानको छोराछोरी त फलानको छोरा फलानको छोरी बिग्री ए बाबा बिग्री खत्तम भयो, अब त्यसले गाँजा खान थाल्यो, त्यो लफङ गएर हिँड्यो भने चाहिँ हामीले जति आरोप लगाउन सक्छौँ, उसलाई ब्लेम लगाउन सक्छौँ, त्यति नै चाहिँ हामीले उसलाई सल्लाह दिए पनि त हुन्छ होला नि त, हुन्न होला र हुन्छ होला, बाबु यहाँ हो त यसो गर्नुहुन्न है, चिया पसलको चुर के अरे चिया पसलमा बसेर चिया खाइरहेको हुन्छ, आफू त्यो फाँ पारेर चुरुट तानिरहेको हुन्छ होइन, अनि एउटा आउँछ ए चुरुट खान्छस् हाउको हुन्छ, चुरुट किन खानु हुँदैन भनेर भनिदिए पो बुझ्छ होला त होइन र हो जस्तो लाग्छ है मलाई त। हेर तिमीले अहिले किशोर अवस्थादेखि नै तिमीले चुरुट खान थाल्यौ भने चुरुट वृद्ध अवस्था पनि खानु हुँदैन, युवास्थमा पनि खानु हुँदैन होइन, पाको उमेरमा पनि खानु हुँदैन होइन, अर्धवैंसी उमेरमा पनि खानु हुँदैन चुरुट चाहिँ, तर खान हुँदैन भनेर झपार्नु भन्दा चाहिँ चुरुटले के नोक्सानी गर्छ भनेर भनिदियो भने त्यो कारण बताइदियो भने चाहिँ बच्चा बच्चीले चुरुट खाँदैनन् कि। जमानामा मैले एउटा भादिङमा एकजना अभिभावकलाई भेटेको थिएँ, उहाँले देउरातिर गैँडा चुरुट खानुहुन्थ्यो, दिनमा 5 किलो 10 किलो चुरुट खाँदा कति पैसा नोक्सान हुँदो रहेछ भनेर उहाँले समग्रमा चुरुट खाँदाखेरि कति नोक्सान हुन्छ भन्ने कुरा हिसाब किताब गरेर चुरुट खान छोड्नु भएछ। त्यसैले गर्दाखेरि युवा र किशोर अवस्थाको कसैले पनि कोही पनि यो बढ्दो उमेरका केटाकेटीहरूलाई कसैले पनि ब्लेम लगाउने भन आरोप लगाउने यो नगर त्यो नगर भन्दा पनि त्यसका कारणहरू भनिदिए भने चाहिँ राम्रो हुन्छ भनेको उनीहरूको भविष्य सुनिश्चित हुन्छ, उनीहरूको भविष्य सुखी हुन सक्छ र आजको स्वस्थ किशोर किशोरले नै भोलिको अघि पनि भन्यो भोलि देश चलाउँछ। रेडियो अडियोको स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बानेश्वरबाट हामी बोलिरहेका छौँ खुल्लु .com को आजको श्रृंखला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्नो आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस् र साथीहरूका लागि खास गरी बढ्दो उमेरका साथीहरूको लागि चाहिँ भन्नै पर्ने कुरा चाहिँ के भने फेरि पनि म रिपिट गरेर भन्छु किशोर अवस्था शारीरिक र मानसिक रूपमा परिपक्व हुँदै गरेको उमेर हो, यो उमेरमा उत्साह हुन्छ, हरेक कुरामा जाँगर चल्छ, माया प्रेरतीका कुरा गर्न मन लाग्छ, साथीहरू धेरै बनाउन मन लाग्छ, धेरै बनाउन खोजिन्छ, चाहे त्यो साथी आफै समलिङ्गी होस् चाहे त्यो विवरलिङ्गीको होस् है, साथीभाइहरूको असाध्यै ठूलो प्रभाव पर्छ, घुम्न जान मन लाग्ला।

0: होइन, हाउ गर्न मन लाग्ला, हरेक कुरामा एक्सपेरिमेन्ट गर्न मन लाग्ला, त्यति मात्र होइन छिटो रिस उठ्ला, कुनै पनि कुरामा अडिरहन नसकिएला, अरूबाट छिट्टै प्रभावित भइएला, मन परेका हरेक कुरामा नक्कल गर्न खोजिएला, यी सबै किशोर अवस्थाका उमेरहरू हुन्। यो चाहिँ तपाईँ यस्तो मनमा परिवर्तनहरू आइरहेका छन् भने चाहिँ यी स्वाभाविक परिवर्तनहरू हुन्, यस्तो चाहिँ स्वाभाविक रूपमा हुन्छ भनेर आफूले आफूलाई चिन्नुहोस्। यस्तो बेलामा आत्तिनु पर्दैन, यस्तो व्यवहारले कहिलेकाहीँ राम्रो भन्दा नराम्रो परिणाम ल्याउन सक्छ। भनेको साथीभाइको लहलहीमा मात्रै तपाईँ लाग्नुभयो भने होइन, साथीभाइको लहलहीमा मात्रै तपाईँ लाग्नुभयो, साथीभाइको प्रेसरमा मात्र लाग्नु, सबै साथी चाहिँ सही साथी नहुन पनि सक्छन् है, सबै साथीले तपाईँ सही सल्लाह मात्रै दिन सक्छन् भन्ने पनि छैन है। लटकमको साथमा रहनुहोला, हामी एकैछिनपछि अरू थप कुराकानी गर्न आउनेछौँ। स्टुडियोमा यति बेला रविन्द्र हुनुहुन्छ, मेरो नाम दिपेन्द्र, यो खुल्नुली डटकम हो।
1: Confusion man, those are you man, so honey.

0: tragedy attracts them.
1: स्टुडियोको रविन्द्र म दिपेन्द्र ठुलो लडको मन परेर नि हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्नो आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। किशोर जस्तो यस्तो मजा कुराकानी भइरहेको छ सर दिपेन्द्र, आज किशोर अवस्थामय बनाउन भनेर भन्नुभयो रविन्द्रले, मैले यसलाई नाई नास्ति गरिन, मैले यसमा धेरै बोलिन।
2: नमस्ते, म कलाकार दिपाश्री निरौला। म श्रोताहरूलाई के भन्न चाहन्छु भने यहाँहरूकै मायाले गर्दा, यहाँहरूकै आशीर्वादले गर्दाखेरि आज म यहाँसम्म छु। र म के भन्न चाहन्छु भने मेरो बालापन, मेरो बाल्यकाल विराटनगर गहेली टोल वार्ड नम्बर 10 विराटनगरमा बित्यो। त्यतिखेर बच्चामा त केही नै सोच नै हुँदैन, खालि हाँस्ने खेल्ने, कसरी हुन्छ आमासँग पैसा लिने अनि स्कूल जाने अनि त्यो पैसा खर्च गर्ने, साथीहरूलाई देखाउने, यति खाजा किने यो पैसाले भन्ने, यो मात्रै हुन्थ्यो। जब टिनेजरमा प्रवेश गरियो, जब किशोर अवस्थामा प्रवेश गरियो, त्यसपछि चाहिँ आमा बुवाले पनि भन्नुहुन्थ्यो कि तिमी अब ठूलो भइसक्यौ, अब केही सोच्नुपर्छ भन्दाखेरि त्यति पनि मलाई केही लाग्दैनथ्यो, ए के भइहाल्छ नि, जिन्दगी बितिहाल्छ नि जस्तो सोच्थे। जब मैले फिल गरे, जब मेरो एउटा के सोच आयो भने मैले चाहिँ कलाकारिताको क्षेत्रमा अगाडि बढ़ाइरहेको थिएँ। जब मैले स्टेपिङ गर्थे 2040 विराटनगरको रंगमञ्चमा डान्स गर्थे, नृत्य गर्थे, त्यतिखेर चाहिँ के फिल भयो भने म पनि केही बन्न सक्छु भन्ने एउटा किसिमको जुन मलाई फिल भयो, त्यो फिल चाहिँ मलाई किशोर अवस्थाले गरायो। किनभने बाल्यकालमा त केही पनि दिमागमै हुँदैनथ्यो कि यो गर्ने ऊ गर्ने, खालि आमालाई दङ्ग्याउने, बुवालाई दङ्ग्याउने, यो नयाँ लुगा किनिदिनु भन्ने, मामा घर लग्दे भन्ने, यस्तै मात्रै हुन्थ्यो, फिल्म हेराउने, यस्ता मात्रै कुराहरू हुन्थ्यो। तर जब टिनेजर, जब किशोर अवस्थाको भइसकेपछि चाहिँ मान्छेहरूलाई एक किसिमको फिल त्यतिखेर मैले जिन्दगीको फिल त्यतिखेर गरे, जुन बेलामा चाहिँ अग्निपथ भन्ने सिरियल विराटनगरमा निर्माण भएको थियो, त्यो अग्निपथ निर्माण गर्दा 2048 त्यतिखेर चाहिँ जब अग्निपथ त खेले, तर खेलिसकेर आए त पनि खेल्ने त हो नि भन्ने कुरा थियो। जब म काठमाडौँबाट मलाई एउटा विशेष सम्मान अभियान श्री पुरस्कार भनेर जुन पुरस्कारले मलाई यति प्रोत्साहन दियो, यति माया दियो, र त्यतिखेर मैले फिल गरेँ कि अब चाहिँ म फर्को मारेर राष्ट्रिय स्तरमा कलाकारिताको रूपमा अगाडि बढ्नुपर्छ भन्ने जब मैले फिल गरे, त्यो फिल मेरो किशोर अवस्थामै थियो। र म के भन्छु भने मान्छेले जे पनि निर्धारण गर्छ आफ्नो चुलबुले बेलामै, आफ्नो आफूलाई कन्ट्रोल गर्ने भनेकै किशोर अवस्थामा हो। र किशोर अवस्थामा मान्छे बहकिन पनि सक्छ, मान्छे यता जाउँ उता जाउँ हुन्छ नि त्यस्तो खालको हुन्छ। त्यस कारणले गर्दाखेरि किशोर अवस्थामा चाहिँ एकदमै ध्यान पुर्याउनु पर्छ कि मेरो उद्देश्य, मेरो इच्छा केमा छ, किन इच्छा नलागेको विषयमा त मान्छेले केही पनि गर्नै सक्दैन। त्यस कारणले गर्दा मैले चाहिँ मेरो इच्छा, मेरो सपना सबै क्षेत्र कलाकारिता थियो, त्यो कलाकारिताको क्षेत्रलाई चाहिँ कसरी हुन्छ अगाडि बढ़ाउने कोशिश गरे, जुन कोशिशले गर्दाखेरि यहाँहरूले अहिले मलाई यति धेरै माया गर्नु भएको छ, र अहिले मैले एकदमै सबैजनाले मायाको पात्र बनेको छु, म धेरैजनाको आशीर्वादको पात्र हुँ, म त्यसरी नै भन्न चाहन्छु। किनभने जे छोए पनि, जस्तो काम गरे पनि यहाँहरूले मलाई स्याबासी आशीर्वाद दिनुपर्छ, र हाम्रो पनि इच्छा के रहन्छ भने राम्रो काम गरौं, एकदमै मनोरञ्जन दिउँ, दर्शक श्रोतालाई एकदमै धेरै खुशी बनाऊ, हाम्रो जुन उद्देश्य हुन्छ त्यो उद्देश्यलाई यहाँहरूको साथ, यहाँहरूको माया, यहाँको आशीर्वादले त्यो साथलाई मिट गरेको छ जस्तो लाग्छ मलाई। र म सबैजनालाई के भन्छु भने मेरो किशोर अवस्थाको माई मान्छेले चाहिँ आफ्नो निर्धारण गर्छ कि म के बन्छु, म के हुन्छु, र अप्ठ्यारो पनि हुन्छ किनभने त्यतिखेर सोच्न सक्ने स्थिति हुँदैन, तर पनि कस्तो हुन्छ भने बाल्यकालमा पो अलिकति मान्छे एकदमै धेरै चञ्चल हुन्छ, तर टिनेजरमा पनि मान्छे कोही त चञ्चलै हुन्छ, तर मेरो हकमा कुरा गर्दाखेरि चाहिँ मैले चाहिँ किशोर अवस्थामै मैले धेरै कुराहरू, जिन्दगीको भोगाई उतार चढ़ावहरू भोग्नु पर्यो। मेरो आमाको डेथ भयो, आमाको डेथ भएपछि सबै जिम्मेवारी मेरो काँधमा आयो, काँधमा आइसकेपछि मैले नै त्यो घर सम्हाल्ने, मेरो बुवाको अनुहारमा खुशी ल्याउने मेरै जिम्मा भयो, र त्यतिखेर तलमाथि केही गर्ने स्थिति मेरो हकमा चाहिँ भएन, किनभने फुरुङ्ग भएपछि मान्छेले जे पनि गर्छ भन्छ नि, र बहकिन्छ भन्छ नि, त्यो बहकिने अवस्था चाहिँ मैले पाइनँ। किनभने मेरो घरको जिम्मेवारी, मेरो आफ्नो जिम्मेवारी, मेरो भाइ बहिनीको जिम्मेवारी मेरो काँधमा थियो। सो र त्यो जिम्मेवारीले गर्दा पनि अहिले मलाई मजबुत बनाएको छ। किशोर अवस्थामा म कस्तो थिएँ? किशोर अवस्थामा म किशोर त थिइनँ, किशोरी थिएँ। जस्ट फन। रह्यो कुरा अप्ठ्यारो सजिलोको, अप्ठ्यारा कठिनाई भन्ने कुरा त जीवनमा आइ नै रहन्छ र आउनु पनि पर्छ, र किनभने जिन्दगी नै संघर्ष हो जस्तो लाग्छ मलाई। जिन्दगी नै यस्तो भोगाई हो, सुखद भोगाई हो जस्तो लाग्छ मलाई। जसरी भोग्छ त्यस्तै हो जिन्दगी, जिन्दगीको परिभाषा गर्नुपर्दा। र अप्ठ्याराहरूलाई चाहिँ म कुल्चिँदै जान्छु, म अगाडि बढाउँदै जान्छु, किनभने जिन्दगी भनेको मेरो हो। र कसैले एक दुईजनाले अर्थी उपदेश दिनुहुन्छ, त्यो अर्थी उपदेश मेरो लागि कहाँसम्म जायज छ, कहाँसम्म राम्रो छ भन्ने कुरा मैले नै निर्धारण गर्ने कुरा हो। त्यस कारणले गर्दा जिन्दगीमा अप्ठ्यारो उकाली ओह्राली त भइहाल्छ नि। त्यही भएर त मान्छेले भन्छ उकाली ओह्राली अप्ठ्यारो गाह्रो नभइकन मान्छे पोख्त हुँदैन रे नि। त्यही भएर म पोख्त भए जस्तो लाग्छ मलाई। मेरो परिवारमा हामी संख्यात्मक हिसाबले हामी धेरै छौं, तर सबैजना ट्यालेन्ट हुनुहुन्छ। मेरो दिदीहरू, मेरो बहिनी, मेरो भाइ सबैजना एकदमै, मेरो बुवा आमाले धेरै नपढेको, तर मेरो बुवा आमाको इच्छा के थियो भने एकदम धेरै पढुन् मेरो छोराछोरीले, एकदम धेरै समाजमा चाहिँ एकदम उनीहरूको नाम अगाडि बढोस् भनेर मेरो बुवा आमाले सोचेको के अरे बुनेको सपनालाई आज सबै छोराछोरीहरूले पूरा गरिरहनु भएको छ। र म त झन् घरकी साइली छोरी, अहिले पनि मलाई साइला, मेरो साइला छोरा भन्नुहुन्छ। हुन त लैङ्गिक विभेद त होइन, तर पनि उहाँहरूले मिठो तरिकाले बोलाउँदाखेरि मलाई साइला भनेर बोलाउनुहुन्थ्यो। र अहिले पनि विराटनगरमा दसैँमा टिका लाउन जाँदाखेरि पनि ऊ साइला आई, साइलालाई टिका लगाइदिनु पर्यो भनेर भन्नुहुन्छ। त्यो माया रूपी शब्दहरू मैले पाइरहेछु। र म के लाग्छ भने किशोर अवस्थामा मान्छेहरूले चाहिँ चञ्चल नभइकन र त्यो एजको मोहलाई पनि लिइकन, किनभने किशोर अवस्था त पाइँदैन नि। अहिले पनि हामी भन्छौ तपाईँ सानो हुनुभएको भए, तपाईँ अब आफू एजभन्दा एकदम कम हुनुभएको भए के सोच्नुहुन्थ्यो भन्थ्यौँ। केही पनि सोचिँदैन थियो, किनभने त्यो बेलाको सोचाइ र अहिलेको सोचाइलाई त्यो मिटै गर्न सक्दैन। किनभने अहिले किसिमको के सोचाइ हुन्छ भने जिम्मेवारी, अहिले राम्रो काम गरौँ, राम्रो कुराहरू दर्शकहरूलाई दिउँ, श्रोतालाई दिउँ। दिपाश्रीले गरेको कामहरू तितो सत्य होस्, दुनिया की दुनिया होस्, स्टेजको प्रोग्राम होस्, छ एकांश होस्, अरू यावत कार्यक्रमहरू, एडहरू होस्, जे होस्, दिपाश्रीले राम्रो गरिरहेछ भन्ने कुरा अहिले मलाई फिल हुन्छ। होइन त्यतिखेर चाहिँ काम भयो भने भइहाल्यो भन्ने खालको कुराहरू हुन्थ्यो, त्यसकै त्यतिखेर इजी टेक गरिन्थ्यो। तर म सबैजनालाई, मेरो किशोर किशोरीहरूलाई म के भन्न चाहन्छु भने जिन्दगीलाई इजी टेक नगरौं, किनभने जिन्दगी एकदमै गहिरो छ। बुझ्ने कोसिस गरौं र उत्ताउलोपन त भइ नै हाल्छ एजमा, तर त्यो उत्ताउलोपनलाई पनि अलिकति संयमित हुँदै जीवनलाई अगाडि बढ़ायो भने चाहिँ जीवन स्वर्ग जस्तै मिठो हुन्छ। देखेको त छैन तर पनि अनुभव फिल त गर्न सकिन्छ नि त। त्यस कारणले गर्दा जिन्दगी मिठो हुन्छ र त्यो मिठासलाई चाहिँ जीवनभरि रमाइलो गर्दै बिताउन सकिन्छ जस्तो लाग्छ मलाई। र मेरो किशोर अवस्थामा चाहिँ उतार चढ़ाव भयो जिन्दगीमा। त्यतिखेर आमाको स्वर्गारोहण हुनु अनि जिन्दगी घरका सबै प्रब्लमहरूलाई मैले सल्भ गर्नुपर्ने र यता मेरो करियर, यता मेरो पढ़ाई र के गर्ने कसो गर्ने, त्यो अन्तर मनमै मैले चाहिँ आफ्नो करियरलाई रोजे र आज म यहाँ छु। र जे गर्ने हो, जस्तो गर्ने हो, त्यो चाहिँ मनदेखि गर्नु पर्यो। म किशोरहरूलाई, किशोर अवस्थाका भाइ बहिनीहरूलाई म त्यही भन्न चाहन्छु कि मनदेखि लागेको, इच्छा लागेको काम चाहिँ गर्नुपर्छ, त्यो पनि पोजिटिभ भएर। र पोजिटिभ भएर गर्नुभयो भने संसार नै पोजिटिभ देखिन्छ जस्तो लाग्छ मलाई। सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन।

किशोरावस्थाको कुराकानी गर्दा किशोरावस्थाकै प्रसंग जोडिदिनु भयो रविन्द्र, थ्याङ्क यू। खुल्लो लटकममा हामी यो यो यो यो अनुभव आदान प्रदानलाई कन्टिन्यू राख्नेछौ, एकैछिनपछि आउनेछौँ।

0: अझै यसो गरौँ जस्तो लाग्यो रविन्द्र. किशोर अवस्थाको बारेमा सुनिहाल्यो, तर नाटक यहाँनिर प्रस्तुत गरौँ. अनि नाटक सँगसँगै यो नाटकहरू चाहिँ हामीले यो मन परेको गीत जस्तै, मन परेको कुनै पनि सिनेमा जस्तै, मन परेको किताब पढेको जस्तै हामीलाई अलिकति कन्टिन्यू गर्न खोजा हो. हाम्रो रेडियो अडियोको खुलु डट कमको अडियो ब्याङ्कमा भएको कन्टेन्टलाई हामीले प्रस्तुत गर्न खोजेको. धेरैलाई मनपर्छ होला, अनि मन परेको कुरा रिपिट गरेर सुन्दा पनि राम्रो हुन्छ होला भनेर मात्र जोड्न खोजा हो. एउटा नाटक खुलु डट कममा प्रस्तुत गर्दैछौ.
1: ओहो, नयाँ बेहुली पनि धारामा आइदिएको. एक हप्ता भइसक्यो अमृता दिदी, अब त पुरानो भइसक्यो नि.
2: हामी त दुई चार वर्षसम्म पुराना भएका थिएनौ हौ.
1: अब तपाईँहरू सबलाई चिनिहाले, घरको सब कामहरू पनि गर्न सुरु गरिहाले, अब त पुरानै भनौँ न.
2: अनि कस्तो चल्दैछ त वैवाहिक जीवन?
1: राम्रो छ नि दिदी.
2: राम्रो भन्या कस्तो हो कुन्नी? बुढोले कतिको माया गर्छन्
1: यो दिदी पनि.
2: भन न भन, अब त्यति भन्दैमा हामीले केही गर्दैनौ क्या रे?
1: अब त्यो त तपाईँलाई नै थाहा होला नि.
2: ल हेर लजा कि
3: सुस्मिता.
1: हजुर.
2: ल हेर, देवर बाबु पनि आइपुग्नु भएछ. कता पुगेर हो बिहान बिहानै? कि बुढीलाई अर्कैले लगिदिन्छ भनेर चियो बुझ्दै हिँडेको?
3: होइन नि बाबुजू, तपाईँ पनि कुरोलाई यत्तिकै घुमाएर कहाँ पुर्याइदिनुहुन्छ. म यसो खेतमा पुगेर आएको. खै म बोक्छु गाग्री.
1: पर्दैन, म बोकिहाल्छु नि. तपाईँलाई किन दुःख दिनु बेकारमा?
3: ल के भयो त मैले बोकेर? जसले बोके नि आखिर एउटै घरमा पुग्ने हो के अरे पानी?
2: हो हो, माया गर्नेलाई माया गर्न दिनुपर्छ के.
3: भाउजू पनि
1: गयौँ ल दिदी.

0: अमृता, ए अमृता,
1: किन हो?
0: खै चिया खाऊ न।
1: म बनाउँदै छु के, एकछिन कुर्नु न।
0: ल, यस बेलासम्म बनाएको छैन।
1: भर्खर त पानी लिएर आकी।
0: होइन, कति ढिला गर्ने भए कि अमृता तिमी, म त छक्क परिरहेछु आजकल तिमीलाई देखेर। म दस गाउँ चारेर आइसकेँ।
1: तपाईँले अलिअलि सघाए पनि त हुन्थ्यो नि।
0: के कुरा गरेकी होली तिमीले, मेरो त्यत्रो काम छ, अहिले फेरि सहकारीको बैठक छ।
1: पहिले पहिले त सघाउनुहुन्थ्यो त तपाईँ मलाई, के भएको छ हौ तपाईँलाई आजकल?
0: सधैँ पहिले जस्तो हुन्छ र, के भएको अमृता तिमी?
1: खै बुझेर पनि बुझिनसक्नु हुनु भएको छ है तपाईँ। एकछिन टुसुक्क बसेर मनको कुरा गर्ने समय हुँदैन तपाईँसँग, के भन्नु?
0: अब बुढेसकालमा बसौला नि। ल, चिया बनाऊ, खाएर निस्किहाल्छु म त।

0: अयो
1: सुष्मिता के भयो? ओहो चोट त लागेन?
0: छैन।
1: खै खै हेरौँ। ओहो लगेर कस्तै दसा रहेछ खुट्टा। अलिक राम्ररी हिँड्न पर्छ नि।
0: हाँसेर हिँड्दा देख्दै देखिन नि। तपाईँ फेरि के के कुरा निकालेर हँसाइरहनुहुन्छ अनि?
1: नहाँसेर रोएर हिँड्नु त। ल उठा।
2: होइन कता हिँडेका हौ यस्तो ठाटिएर?
1: बजारसम्म जान लागेको भाउजू। सुष्मितालाई यस्तो डुलाइदियो गएको बेलामा दुई चारवटा कपडा पनि ल्याऊ भन्दा।
2: ए ल ल यसो हाम्रो बजार घुमाएर ल्याउनु। ल है सुष्मिता मजाले घुमेर आऊ।
0: भइहाल्छ नि दिदी।
3: ए अमृता।
0: हजुर।
3: के हेरेर आएको यहाँ?
0: हेर्नु न बिरे बाबु र सुष्मिता बजार गएका। यिनीहरूको जोडी त साह्रै राम्रो छ है।
3: केही दिन हो जब व्यवहार थिचिँदै जान्छन् नि तब सकिँदै जान्छ। हेर्दै जाऊ न तिमी।
0: आ जेमा पनि नराम्रो देख्नुहुन्छ क्या तपाईँ त। आफूलाई वहाँ उनीहरूको मिल्ती देखेर कस्तो डाढा लागिसक्यो।
3: हामी नि त्यस्तै त थियौँ नि कुनै दिन होइन कि बिर्स्यौ?
0: यही कुरा त म तपाईँलाई सम्झाउन खोज्दैछु त। हामी अब फेरिसक्यौँ। हामीले एक अर्कालाई समय दिन भुलिसक्यौँ।
3: के भन्छौ तिमी फेरि?
0: भाकै कुरा भन्या त हो नि। अब त बच्चा पनि ठुलो भइसक्यो तर पनि हामी परपर भइरहेको जस्तो लाग्यो। अरूको जोडी देखेर पनि मन हरहर हुन्छ।
3: तिम्रो कुरा सुनेर मेरो मन चाहिँ थरथर हुन्छ। ल
0: कस्तो खालको मान्छे होला कुरै सुन्ने होइन।

0: के ल्यायो फेरि सुत्ने बेलामा?
1: तुलसी हालेको चिया।
0: ओहो, यतिका वर्षपछि सम्झ्यो तिमीले मलाई कुन चिया मनपर्छ भनेर?
1: मलाई तपाईँ कस्तो चिया मन पराउनुहुन्छ, नुन कति खानुहुन्छ, कुन कुन तरकारी तपाईँलाई मनपर्छ सब थाहा छ नि।
0: भनेपछि पछि पछि व्यवस्था गरे कि?
1: जिन्दगी चल्दै जाँदा छोरा छोरी घर व्यवहारमा भुले होला नि म पनि। के हो यो
0: तिम्रो बिहेको बेलाको घडी?
1: अनि कसरी आयो त यहाँ? यो त पोको पारेर कतै राखेको जस्तो लागेको थियो मलाई।
0: मैले बनाएर ल्याएको नि। ल ल।
1: ओहो, अझै पनि कति राम्रो छ है यो घडी। कस्तो खुसी लाग्यो नि मलाई बुढा।
0: मलाई तिमी कुन कुरामा रिसाउँछौ, कुन कुरामा फुरुङ्ग हुन्छौ, के लगाउन मन गर्छौ सब थाहा छ नि।
1: तर हामीले एकअर्काको कुरा नसुनेको धेरै भयो नि जितु। एउटा कुरा चाहिँ मैले के बुझेँ भने नि, सँगै बस्दाखेरि कहिलेकाहीँ एकअर्काको महत्व नै बिर्सिने रहेछौँ हामी। अरूले सम्झाइदिएपछि पो ए हो त भने जस्तो लाग्दो रहेछ। तपाईँलाई थाहा छ पर्सि हाम्रो के हो?
0: पर्सि 18 गते हाम्रो बिहे भएको 7 वर्ष लाग्दैछ है।
1: त्यो दिन हामी कतै जाउँ न।
0: भइहाल्छ नि।
1: अनि केही नजिकका मान्छेहरूलाई बोलाएर केही खुवाउ न।
0: खुवाउन चाहिँ के खुवाउने अमृता?
1: खानै खुवाइदिउँ न।
0: हुन्छ।

0: खाना कस्तो छ सुस्मिता?
1: मैले बनाएको भन्दा त धेरै मिठो छ दिदी।
2: लो दिदीले पनि हाँस्यो। सुस्मिताले झुट बोल्या हो कि के
3: हो नि? उनले बनाएको पनि भाउजूले बनाएको भन्दा कम चाहिँ हुन्न है दाजु।
0: एक दिन हामी पनि खाना आउँछौ है,
1: भइहाल्छ नि दिदी।
0: हामी वर्षौं पछि आए पनि तपाईँहरूको जोडी यस्तै भइरहेछ है।
3: भइहाल्छ नि भाउजू, तपाईँको देवरले यिनलाई एकछिन मात्र माया गरेको हो र बिहे गरेको 7 वर्ष लाग्दा पनि तपाईँहरू चखेवाको जोडी जस्तो देखिनुहुन्छ। त्यहीबाट मैले पनि त केही सिक्नु पर्यो नि।
2: अहिले भन्छस् नि त, 1-2 वर्षपछि सब बिर्सिन्छस् तैँले।
3: त्यति बिर्सिने मान्छेमा चाहिँ पर्दिन है म। मैले यिनलाई 5 वर्ष अघि हाट बजारमा देखेको थिएँ। 5 वर्षपछि देखेर चिनेर बोलेर नजिक भए पो त हामी।
2: भनेपछि सिधीमिती बाटोबाट पन्छिने मान्छे त होइन।
3: हुँदै होइन नि दाई।
4: कथाभित्रका पात्रहरू तपाईँका सौदा छन् कि छैनन्, तपाईँको उमेर सौदो छ कि छैन, तपाईँका प्रतिक्रियाहरू केही छन्, सल्लाह सुझावहरू छन् भने तपाईँले हामीलाई हाम्रो फेसबुक पेज facebook.com/khulmuli यो पेजमा तपाईँले हामीलाई आफ्ना प्रतिक्रियाहरू सल्लाह सुझावहरू दिन सक्नुहुन्छ। तपाईँसँग पनि यस्ता अनुभवहरू छन्, तपाईँसँग पनि नाटकमा प्रस्तुत गरिएका पात्रहरू तपाईँको जीवनसँग मिल्दोजुल्दो छन् भने ती कहीँ ती कन्टेन्टहरू हामी जोड्न मिल्छ भने प्लिज फिल फ्री तपाईँले हाम्रो फेसबुक पेजमा अथवा 9801106 पनि वाट्सएप नम्बर हो यो, त्यसमा अडियो पठाउन सक्नुहुन्छ, कन्टेन्टहरू पठाउन सक्नुहुन्छ। केही बेरमा आउनेछौ, अर्को अब चाहिँ किशोर अवस्था लिएर आउनेछौ। खुल्लु.com को साथमा रहनुहोला।

0: liquor license. Kundali, generation gap, I know by whom to break up. All the vents and career go, confusion, education go. Love, tragedy, attraction.
1: Kundali. कमेडी हाइट नारायण स्मार्ग बानेश्वरबाट हामी बोलिरहेका छौं। झ्याल टक्क बच्चुको लगाउनुहोस्, छेउमा पारी ल्याउन नबिर्सनुहोस्, सकारात्मक सोच राख्नुहोस्, आफूलाई माया गर्नुहोस्। तपाईँले आफूले आफूलाई माया गर्नु भने माया गर्ने मान्छे पनि पाउन सक्नुहुन्छ। यो कुरा भन्दै गर्दाखेरि अब तिस्रो अवस्थाको केही प्रसंग खुल्लो लड्कमा रविन्द्रको चोइसमा।
2: नमस्कार, म सीताराम कटेल धुर्मुस। तपाईँहरूले मलाई विभिन्न भूमिकामा मेरीवासीमा देख्नु भएको छ र मेरीवासी मार्फत म कलाकारितामा अगाडि बढ़िरहेको छु। विशेष गरी यो अवस्थासम्म आउनका लागि मेरो किशोर अवस्थाले महत्वपूर्ण भूमिका खेल्दछ र म एउटा दुर्गम ठाउँ सोलुखुम्बुको नेचा बेतघारी भन्ने ठाउँमा जन्मेको मान्छे र झापा गौरादमा बसाई सरेर चाहिँ त्यहाँ पुग्यो र मेरो बाल्य अवस्था सोलुखुम्बुमा बित्यो भनेदेखि किशोर अवस्था झापामा बित्यो र त्यही बेला यो अवस्था जसले नै भविष्य कता भन्ने निर्धारण गर्दो रहेछ र मैले अहिले आएर प्रश्नसँग भन्नुपर्छ। मान्छेका हरेक जिन्दगीका प्रगतिको पछाडि मेरो दण्डको भूमिका किशोर अवस्थाले खेल्या हुन्छ र त्यही बेला जग कसरी कस्तो बसाल्ने भन्ने चिज पनि त्यसले महत्वपूर्ण भूमिका खेल्छ होला। सायद म अन्य बाटोतिर नराम्रातिर लाग्न पनि सक्थे, साथीभाइको संगतले बिग्रिन पनि सक्थे होला, सबैलाई राम्रै मात्र हुन्छ, राम्रै मात्रै पलहरू आउँछ भन्ने छैन। तर मेरो अवस्था नै त्यस्तो भयो, मेरो पारिवारिक पृष्ठभूमि पनि त्यस्तै भयो कि मैले कामै गर्नु पर्ने थियो, म घरको जेठो छोरा थिएँ, मेरो पारिवारिक दायित्व पनि एकदम छुट्टै थियो। त्यसले गर्दाखेरि स्कूलमा पढ्ने राम्रो चित्र बनाउँथे, त्यसबाट मेरो पढाइ खर्च जुट्थ्यो अनि त्यो पछाडि म कलाका विभिन्न पाटोहरूमा भाग लिन थालेँ। मैले चाहिँ नेपाली मिडियमको बोर्डिङ स्कूल पढेको हो, श्री ज्ञानज्योति माध्यमिक विद्यालय गौरादा, जो अहिले पनि निरन्तर चलिरहेको छ। र त्यस्तो बेलामा म स्कूलमा पढाइमा सबभन्दा राम्रो थिएँ, मेरो पोजिसन एकदमै राम्रो थियो र स्कूलमा जति पढ्यो र त्यो दिमागले जति टिप्यो र पढ्नु पर्छ र एउटा पारिवारिक दायित्वलाई माथि लानुपर्छ, एउटा परिवारलाई राम्रो बनाएर लानुपर्छ, भाइ बहिनीको भविष्य पनि मेरो काँधमा थियो। म एकजना मात्रै त्यो अवस्थामा बिग्रेको थिएँ, एकजना मात्रै म अगाडि बढेको थिइनँ भने मेरो सिङ्गो परिवार तसनस हुने अवस्था थियो, किनभनेदेखि त्यो सबै दायित्व ममा थियो र मेरो ठाउँ जहाँ झापा गौरादामा अहिले पनि मलाई एउटा किताबको रूपमा हेर्नुहुन्छ त्यहाँको समाजले, त्यहाँको परिवारले र मेरो परिवारमा चाहिँ हजुरआमा, बुवा आमा अनि मेरो भाइ कुमार कटेल जिक्री भएर, जो अहिले भद्रगोल टेलिफिल्म चलाएको छ, कलाकारिताबाट उसले पनि असाध्यै राम्रो काम गरेको छ, अनि मेरो कान्छो भाइ छ प्रकाश कटेल, ऊ चाहिँ मास्टर पढिरहेको छ, बहिनी एकजना बहिनी उसको बिहे भइसक्यो र अर्को कान्छी बहिनी ऊ पनि झापामा पढ्दैछिन्। हाम्रो यति परिवार हो र अब अहिले वैवाहिक जीवनमा बाँधिसकेपछि मेरो मिसेस कुञ्जना घिमिरे सुन्तलीको नामले तपाईँहरू चिन्नुहुन्छ, मेरो सानी छोरी छिन् सुबिया, सुन्तलीले एका बिहानै पाएको भएर उनको नाम सुबियानी राखेको, यो नारायणगढ पण्डित पनि मै हुँ र म यो एउटा मेरो पारिवारिक पृष्ठभूमि हो र विशेष गरी मदन दाई र हरिदाईबाट म अत्यन्तै प्रभावित भएर कलाकारितामा प्रवेश गरेको मान्छे र स्कूले जीवनमा किशोर अवस्थामा मैले मदन दाईद्वारा हरिदाईद्वारा अभिनीत कान्तिपुर भन्ने टेलिफिल्म चाहिँ स्वस्तानीको साङ्गे, अहिले स्वस्तानीको व्रतकथा चलिरहेको छ, त्यो चाहिँ गाउँमा डेगमा हेरेको थियो र त्यहाँ हरिदाईले अभिनय गरेको भूमिका हेरेर म हाँस्दा हाँस्दा रोएको पनि थिएँ र यो हाँस्य क्षेत्र चाहिँ एकदम राम्रो रहेछ भनेर म हाँसेका विभिन्न क्यारिकेचरहरू चाहिँ सिकेँ र क्यारिकेचर पनि म कतिखेर गर्थेँ भने बिहान खेतमा गोरु लिएर जाँदाखेरि खेतमा जोत्दाखेरि चाहिँ म क्यारिकेचर गर्थेँ। घरमा चाहिँ यो नौटङ्की चिज हो, यताबाट पार लाग्दैन, राम्रो पढाइ भएको छोरो, एउटा छोरो यसैको आशा थियो, यही पनि अब बिग्रिने भयो भन्ने एउटा पारिवारिक चिन्ता थियो र म कसैले थाहा नपाउने गरी खेतमा गएर कराएर कुन सुरमा चाहिँ जोतिँदैछ भन्ने थाहा हुँदैन थियो, त्यसरी सिक्थेँ। स्कूलमा चाहिँ 16-17 जना टिचर मध्ये 7-8 जनाको म हो क्यारिकेचर पनि गर्थे र यो दुःख सुख सबै आरो अवरोहहरू चाहिँ भोग्दै मान्छेलाई एउटा परिपक्वताको हिसाबमा अगाडि बढिने रहेछ र सपना के थियो भने मैले राम्रो गर्छु म सफल कलाकार हुन्छु अथवा हास्यव्यङ्ग्य कलाकारै हुन्छु भन्ने मैले कल्पना समेत गरेको थिइनँ किनभने राजधानीमा मेरो कोही चिनेको मान्छेहरू र मलाई कलाकारितामा सपोर्ट गर्ने मान्छे हुनुहुन्न थियो यो लाइन कस्तो हो के हो कताबाट बढ्ने भन्ने नै थियो र त्यो चिन्ता एउटा आफैमा थियो र एउटा मलाई कन्फिडेन्स के थियो भने म चाँडोभन्दा चाँडो मान्छेको क्यारिकेचरहरू गर्न सक्छु मैले केही अवसर चाहिँ पाउन सक्छु होला मात्रै थियो तर अरू आम जो अहिले हास्य कलाकार मेरो सिनियर दाईहरू दिदीहरू हुनुहुन्छ उहाँहरू सर म कलाकारितामा उहाँहरू सँगसँगै अगाडि बढ्छु होला भन्ने त्यो मेरो कल्पना थिएन र हरेक नसोचेका चिजहरू मान्छेले राम्रो मनले हिम्मत आँट र साहस बटुलेर त्यो अवस्थामा अगाडि बढो भने त्यो किशोर अवस्थाले मान्छेलाई एउटा केही दिँदो रहेछ केही सिकाउँदो रहेछ जिन्दगीको गन्तव्यमा हिँड्ने बाटो औलाउँदो रहेछ जस्तो लाग्छ र म विशेष गरी हरेक स्कुलका शुक्रबारका कार्यक्रमहरूमा भाग लिन्थे एक दिन यस्तो घटना पनि घट्यो 9-10 गइसकेपछि मैले स्कुलमा एउटा शिक्षामा लगनशीलता भन्ने प्रश्न प्रस्तुत गरेका थिएँ मलाई ओपिटी म्याथ पढाउने टिचरको मैले हुबहु क्यारिकेचर गरेका थिएँ उहाँको चाहिँ बोली कस्तो थियो भने ए प्लस बीको होल स्क्वायर इक्वल टु ए स्क्वायर प्लस बी स्क्वायर ए स्क्वायर प्लस ट्वाइस ए बी प्लस बी स्क्वायर उहाँ चाहिँ टाइम टाइममा स्याक्का स्याक्का गर्नुहुन्थ्यो उहाँको त्यो स्याक्का स्याक्कामै बढी साथीभाइहरू हाँस्ने सबै गर्नुहुन्थ्यो र त्यो गरे बापतको मैले ठुलो सजाय पनि पाएको थिएँ उहाँ भयङ्कर रिसाउनु भएको थियो र उहाँले मलाई एउटा शारीरिक हिसाबमा दण्ड पनि गर्नुभयो तर त्यही चिज उहाँ गुरुले दिएको त्यो दण्डले मलाई के पनि भयो भने सायद मलाई राम्रो कामका लागि इन्करेज गरेको जस्तो फिल भयो आज म उहाँ गुरुलाई पनि सम्मान गर्न सम्झिन चाहन्छु किनभने पछि उहाँ गुरुले मलाई बाबु त यति क्षमतावान मान्छे रहेछस् कलामा कि त्यतिखेर मलाई थाहा थिएन भन्नुभयो होइन हरेक घटनाले मान्छेलाई परिपक्व र पाठ सिकाउँदै अगाडि बढ्ने रहेछ सायद म तिनै चिजहरू पार गर्दै यो स्टेपसम्म अगाडि बढेको छु म एउटा सोझो इमान्दार नेचरको मान्छे र म कामप्रति वफादार मान्छे र म काठमाडौँ छिर केही न केही म कहीँ गएर भाँडै माझेँ भाँडै बोकेँ भने तापनि अथवा मैले कामलाई सानो ठुलो कहिले पनि हेरेँ म जस्तो पनि काम गर्छु त्यसले मलाई के मेरो जिन्दगी बनाओस् मेरो परिवार जो ऋणमा डुबेको हुनुहुन्थ्यो त्यो ऋणबाट उकास्नु पनि मेरो ठुलो चुनौती र दायित्व थियो र यिनै सबै चिजहरू सम्हालेर मनमा लिएर मेरो बुवालाई म काठमाडौँ जान्छु भन्दाखेरि मेरो बुवाले चाहिँ बाबु तँलाई मैले 2000 पनि दिन सकिनँ तँलाई जम्मा यो 1700 मैले यो पनि ऋण काटेर ल्याएको त्यो पनि 36% ब्याजमा यो बल्ल बल्ल यति दिएँ भन्दै मेरो बुवाले मलाई बेलुका रुँदै चाहिँ म बिहान हिँड्नु थियो बिदाबारी गर्नुभएको थियो र यो राजधानीमा आज मैले लिएर आएको त्यही 1700 पैसा र म स्वयं थिएँ र आज यो राजधानीमा मेरो सिङ्गो परिवार बनेको छ सारा नेपाली भाषा बुन्ने र सम्पूर्ण नेपाली जनताले मलाई माया दिनुभएको छ मसँग आज त्यो पैसा 1700 ठुलो होइन मसँग करोडौँ मान्छेको माया छ करोडौँ मान्छेकोले चाहिँ मलाई सपोर्ट गर्नु भएको छ करोडौँ मान्छे मेरो परिवारभित्रका सदस्य बनिसक्नु भएको छ यो त नितान्त मेरो व्यक्तिगत कुरा हो म युवा अवस्थामा जो हिँडिरहनु भएको छ किशोर अवस्थामा जो अहिलेको युवा पुस्ताहरू हुनुहुन्छ उहाँहरूलाई म के सजेसन गर्न चाहन्छु भने अहिले विभिन्न चिजहरू चाहिँ फेसनको रूपमा आएका छन् र यो अवस्थामा चाहिँ आफ्नो रमाइलो भन्दा पनि सबैजनाहरू सचेत भएर चाहिँ हामीले जन्म लिएको के का लागि त हाम्रो समाजमा केही न केही एउटा राम्रो छाप छोडेर अथवा राष्ट्रको लागि केही न योगदान पुर्याउने एउटा माटोको लागि केही काम गर्ने हिसाबमा चाहिँ र हाम्रो भविष्य उज्जवल बनाउने हिसाबमा हामी भविष्यमा के बन्ने भन्नेतिरको चाहिँ पहिलो कुरा चाहिँ त्यो सोच्नुपर्छ जस्तो लाग्छ हामी हाँसखेल मजा यो र यो अवस्था सबैलाई हुन्छ र यो अवस्थाबाट चाहिँ सबैजनाहरू चाहिँ बचेर राम्रो दिशातर्फ मात्रै अगाडि बढ्नुहोस् मेरो शुभकामना यही छ र सबैलाई एउटा प्रेरित हुने काम गर्नुहोस् र तपाईँबाट मान्छेले समाजका मान्छेले केही सिकुन् त्यो सिक्ने एउटा किताब बन्नुहोस् भन्न चाहन्छु
1: आफूभन्दा अग्रज आफूभन्दा अघिल्लो मान्छेले भनेको कुरा सुनियो भने बुझ्यो भने त्यसले पनि मनलाई सकारात्मक बनाउँछ आजको लागि खुन्दुल ढडकमको श्रृंखला यति नै. खुन्दुल ढडकम मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्नो आफन्त जसलाई नि सुन्न भनिदिनुहोस् भने. खुन्दुल ढडकमको आजको श्रृंखलाबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौ. नमस्कार, शुभरात्री.

भरी सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटाऊ कन्फ्युजन ग्याप सोलुसन यसको धुली डट कम ग्याप सोलुसन यसको धुली डट कम

0: रेडियो आदिपुरा 105.4
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-440-331, मोबाइल 98-560-55-331।
5: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
7: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
7: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
4: सम्पर्क फोन नम्बर 063-441-6024।

0: access to all.
1: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
2: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705656 र 9846605556।
3: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचानी पसलमा मात्रै पाइन्छ।
3: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
4: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
5: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचानी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
5: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ। खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
6: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
6: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 7364140087, मोबाइल 9846701747।
2: निशुल्क आँखा शिविर हुने बारे सूचना। सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति, समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प, स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प, स्थान क्षेत्रीय समाज भवन बैरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प, स्थान गरौँ प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।
6: चा कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट 1 घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
0: हजुर, हामी कहाँ
1: निशुल्क दन्त परीक्षण तथा एक्सरे,
0: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
8: ए दिदी, पक्नुस् त भनेको होइन, हतार हतार गर्दैको त हो र।
9: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
8: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
9: ए साँच्चै हो र, ल ल त्यसो भए त म त्यही गइहाले।
6: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856039988 र 9856055988।
10: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
11: यस समयको साथमा जितु सुनचादी पसल
12: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
11: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
10: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज बिहिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: बिहान 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस, 7 देखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 देखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: मध्याह बाह्र देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
2: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
2: 4 देखि 5 बजेसम्म लोक गीतहरू, 5:00 देखि 6 बजेसम्म गीत संगीतहरू,
1: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:45 सम्म आदि खोला खबर,
1: 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: राति 9 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: राति 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल असार 4 गते बिहीबार ज्येष्ठ शुक्ल पक्ष चतुर्थी 18 जून 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइराला सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
2: बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र रासोपाको मार्गचित्र असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा दिइने सरकारी दावी आजदेखि कुल 83 चिया उद्योग बन्द हुँदै विदेशमा दिनहुँ 4 नेपाली श्रमिकको मृत्यु लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको नदीजन्य पदार्थ उत्खननमा रोक शीर्षकको शुभ समाचार।
0: बर्खा याममा हुन सक्ने प्राकृतिक स्रोतको दोहन र नदी कटानको जोखिम न्यूनीकरणका लागि तनहुँका स्थानीय तहले नदी जन्य पदार्थ उत्खनन तथा संकलन गर्न 3 महिनाका लागि पूर्ण रूपमा रोक लगाएका छन्। ढुंगा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 उल्लेखित कानूनी प्रावधान अनुसार असार 1 गतेदेखि भदौ मसान्तसम्मका लागि यो प्रतिबन्ध लगाइएको हो। बर्खायाममा नदीको बहाव बढ़ने र वातावरणीय क्षति पुग्ने भएकाले जिल्लाको भीमा नगरपालिका र म्याग्दी गाउँपालिकाले छुट्टा छुट्टै सार्वजनिक सूचना नै जारी गर्दै यस्ता क्षेत्रभित्र पर्ने सबै नदी तथा घाटबाट बालुवा गिटी र ढुंगा निकाल्न रोक लगाएका हुन्। यो अवधिमा नियम विपरीत नदीजन्य पदार्थ उत्खनन वा ओसार पसार गरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ा कानूनी कार्यवाही गरिने दुवै पालिकाले स्पष्ट पारेका छन्। म्याग्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पालिकाको राजस्व परामर्श समिति र कार्यपालिकाको बैठकको निर्णय अनुसार चालू आर्थिक वर्षका लागि गरिएका सम्पूर्ण आय ठेक्का र निजी जग्गा व्यवस्थापनका सम्झौता जेठ 31 गते रातीदेखि नै स्वत निष्क्रिय भइसकेको जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो मापदण्डको पूर्ण पालना गराउन जेठ मसान्तपछि कुनै पनि क्षेत्रबाट नतिजन्य पदार्थ निकाल्न नपाइने गरी कडाई गरिएको छ। प्राकृतिक स्रोतको अधिकृत अनधिकृत दोहन रोक्न अनुगमन टोली समेत परिचालन गरिनेछ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर रासोपाको आगामी मार्गचित्र बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रतिनिधि सभा निर्वाचनमा करिब 2/3 सीट जितेको रासोपाले पहिलो पटक राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दैछ। असार 7-9 चितवनमा हुने पहिलो महाधिवेशनका लागि रासोपाले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र अघि सारेको हो। रासोपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य संयोजकत्वको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य संयोजकत्वको समितिमा गणेश पराजुली चन्दा कार्की प्रकाश चन्द्र परियार र सुशान्त वैदिक सदस्य छन्। समितिले विधानको भाग 3 पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रावधान प्रस्ताव गरेको छ। विधानको दफा 6 पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण उल्लेख छ। पार्टीका प्रमुख वैचारिक दृष्टिकोण र आदर्शबारे विधानमा व्यवस्था गर्दै भनिएको छ वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूति सहितको बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र विधिमा आधारित जवाफदेही पूर्ण असल शासन। विधान संशोधन समितिमा संयोजक आचार्यले पार्टीको वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट पारिएको बताए। पार्टीको राजनीतिक वैचारिक दृष्टिकोण उन्नत लोकतन्त्र सुशासन हुन्, पार्टी सञ्चालनका लागि पार्टीले तय गर्ने आधार स्तम्भ के हुन्, पार्टीका रूपमा कसरी अगाडि बढ़ाउने, पार्टीका लागि के कुरा महत्वपूर्ण हुन् भन्ने विषयमा काम गर्दैछौ। उनले भने पार्टीको वैचारिक आधार र त्यसलाई के कुराले निर्देशन गर्छ भन्ने विधानमा स्पष्ट राख्छौ। रासोपा वैधानिक संवैधानिक समाजवादको मार्गमा अगाडि बढ़ने पनि प्रस्तावित विधानमा लेखिएको छ।
0: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले माग गरे बमोजिम महाधिवेशन बन्द सत्रका लागि हल उपलब्ध गराउन चितवन उद्योग वाणिज्य संघलाई कानूनी अड़चन देखिएको छ। रासोपाले असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। रासोपाले महाधिवेशन बन्द सत्रका लागि हल मागे पनि त्यो स्वयंको मापदण्ड बाहिर भएका कारण उपलब्ध गराउन समस्या देखिएको हो। औद्योगिक प्रदर्शनीको भोगाधिकार सहित सञ्चालनको अनुमति दिँदा औद्योगिक प्रदर्शनी र विपद जन्ने काम बाहेक अन्य प्रयोजनका लागि हल प्रयोग गर्न नपाइने मन्त्री परिषदको निर्णय छ। औद्योगिक प्रदर्शनी केन्द्र चितवन उद्योग संघको व्यवस्थापनमा छ। सरकारको आधिकारिक निर्णय नआउँदा महाधिवेशन प्रयोजनका लागि हल दिन आफूहरूलाई कठिन भएको चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले जानकारी दिएका छन्। सरकार र हाम्रो सम्झौता हुँदा औद्योगिक प्रदर्शनी प्रयोजन बाहेक अन्य प्रयोजनमा हल प्रयोग गर्न नपाइने भन्ने छ। उनले भने सरकारको आधिकारिक निर्णय सहितको पत्र आए हामीले उपलब्ध गराउँछौ। घरेलु तथा साना उद्योग कार्यालय परिसरमा रहेको प्रदर्शनी मैदानका हलहरू राष्ट्रपतिले बन्द सत्रका लागि संघसँग मागेको हो। यसमा संघले सरकारको आधिकारिक निर्णय सहितको पत्र मागेको जानकारी गरिएको पत्र मागेको जानकारी घिमिरेले दिएका छन्। घिमिरेलाई राष्ट्रपा सभापति एवं सभापति रवि लामिछानेले समेत फोन गरेर हल उपलब्ध गराउन भनेका थिए। राष्ट्रपालाई सभाकक्ष दिन उद्योग संघलाई कानूनी अड़चन आजको नागरिक दैनिकमा खबर छ।
2: यता असार 7, 8 र 9 गते चितवनमा पहिलो महाधिवेशन गर्न लागेको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापति र वरिष्ठ नेता बाहेक अन्य पदाधिकारीमा आकांक्षीको भीड़ छ। सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई नै पुनः जिम्मेवारी दिने तयारी छ। अन्य पदाधिकारी र केन्द्रीय समितिमा आकांक्षीको संख्या बढ़दै गएपछि रासोपामा नेता व्यवस्थापनको चुनौती देखिएको छ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा हुँदै गर्दा पार्टीको भावी केन्द्रीय समिति कस्तो बन्छ भन्ने बहस भइरहेको छ। पार्टीले जिल्ला र प्रदेश तहको अधिवेशनमा एक व्यक्ति एक पदको अवधारणालाई करिब कार्यान्वयनमा देखिन्छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रदेश महाधिवेशनका क्रममा एक व्यक्ति एक पदको अवधारणालाई ख्याल गर्न निर्देशन दिएका थिए, तर उनको निर्देशनलाई व्यवस्था गर्दै सांसदहरू नै प्रदेश सभापतिको उम्मेद्वार बने पनि मतदाताले उनीहरूलाई हराइदिएका छन्।
0: मुलुकको समृद्धिका लागि पूर्वाधार विकासका ठूला आयोजना निर्माण गर्नुपर्छ, तर सड़क सिंचाई जलविद्युत लगायतका ठूला पूर्वाधार योजना सम्पन्न नहुँदा अपेक्षाकृत आर्थिक गतिविधि बढ़न सकेको छैन। करिब 2/3 जनमत प्राप्त बलियो सरकारले पूर्वाधार निर्माणका लागि पूँजीगत बजेट र खर्च गर्ने क्षमता बढ़ाउने अपेक्षा गरिएको छ, तर रासोपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आगामी आर्थिक वर्ष 2082/84 ल्याएको बजेटमा पूँजीगत खर्च उल्टै घटाएको छ। पूँजीगत खर्च गर्ने क्षमता बढ़ाउन पनि बजेटमा कुनै खाका ल्याइएको छैन। पूर्ववर्ती सरकारले चालू आर्थिक वर्ष 2082/83 लागि पूँजीगत खर्चतर्फ कुल बजेटको 20.8% विनियोजन गरेको छ। बलियो सरकारको कमजोर विकास बजेट आजको नागरिक दैनिकमा खबर छापिएको छ।
2: राहदानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 पक्राउ शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। राहदानी खरिद सम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप 2 पक्राउ परेका छन्। जर्मन कम्पनी मौल बाउरका एजेन्ट मणिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो। यसअघि सोमबार विभागका महानिर्देशक तीर्थराज अर्याल र मंगलबार निर्देशक सुनिल कुमार केसी पक्राउ परेका थिए। विशेष अदालतले 4 नै अनुसन्धानका लागि थुनामा राख्न अख्तियारलाई अनुमति दिएको छ। प्रमाण नष्ट गर्न सक्ने र फरार हुने जोखिम रहेका आरोपितहरूलाई नियन्त्रणमा लिइएको हो। अख्तियारका एक अधिकारीले भने ठेक्का प्रक्रियामा संलग्न प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालयका तत्कालीन उच्च अधिकारीहरूमाथि पनि छानबिन र अनुसन्धान जारी छ। ती अधिकारीले राहदानी खरिद ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा 35 जना भन्दा बढ़ीमाथि विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। अर्को जर्मन कम्पनी भेरिडोसका नेपाली एजेन्ट सिद्धार्थ थापा फरार रहेको उनले बताए। त्यस ठेक्कामा संलग्न सरकारी अधिकारी र कम्पनी सम्बद्ध 20 जना भन्दा बढ़ीको बयान भइसकेको छ। अनुसन्धानकै क्रममा 4 जनालाई नियन्त्रणमा लिएर बयान लिइँदैछ। उनले भने प्रारम्भिक अनुसन्धानमा राहदानी खरिद ठेक्कामा करिब 8 अर्ब रूपियाँ अनियमितता भएको दावी अख्तियारले गरेको छ। अख्तियारका प्रवक्ता सुरेश नेउपानेले सोधपूछ र अनुसन्धानमा पक्राउ परेकाहरूका विषयमा आफूलाई थाहै नहुने दावी गरे।
0: आजको गोर्खापत्र दैनिकमा असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा शीर्षकमा मुख्य खबर छापिएको छ। विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम शुरू भएको छ। बुधबार 8 विभागीय मन्त्रीले जवाफ दिनुभएको छ। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम आज पनि जारी रहनेछ। बुधबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरणको तयारी रहेको जानकारी दिनुभयो। रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा उक्त कार्य अगाडि बढ़ाइएको पनि बताउनु भएको हो। उहाँले सहकारीका बचतकर्ताहरूलाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि स्पष्ट पार्नुभयो। समस्याग्रस्त सहकारीका व्यवस्थापक संचालक लगायतबाट असूल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको मन्त्री रावलले जानकारी दिनुभएको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भारतले नेपाली चियामा अघोषित नाकाबन्दी लगाएको छ। नेपाली चिया भारत निर्यातमा अवरोध भएपछि इलाममा अर्थोडक्स चिया उत्पादन गर्ने 53 चिया उद्योग असार 1 गतेबाट बन्द भएका छन्। चिया निर्यातमा अवरोध भएको भन्दै झापामा रहेका 36 चिया उद्योग पनि आजबाट बन्द गर्ने निर्णय गरेका छन्। भारतको पश्चिम बंगालमा रहेका चिया उत्पादकहरूको दबावमा भारतीय टी बोर्डले नेपाली चिया निर्यातमा अवरोध खड़ा गरेको हो। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्दै नयाँ नियम लागू गरेपछि नेपाली चियाको निर्यात 1.5 महिनादेखि ठप्प भएको छ। भारतले गत वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर जारी गरेको थियो। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा 15 दिनसम्म दश ट्रक चिया सहज भारत पठाउन सक्ने व्यवस्था थियो।
2: आजको आर्थिक अभियान दैनिकमा सुधारको